0: 23 र 24 गतेका घटनामा संलग्न भएको आरोपमा विभिन्न अदालत र मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएका फौजदारी मुद्दाहरू यसबाट प्रभावित हुनेछन्। जेएनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नुपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: डेढ़ दर्जन लघु वित्तीय संस्था थप ऋण विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन्। बढ़दो खराब कर्जा, कमजोर ऋण असुली र घट्दो पूँजी कोषका कारण लघु वित्तले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष अनुपात समेत कायम गर्न नसकेपछि नयाँ कर्जा विस्तारमा दबाव परेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघु वित्तीय संस्थाले न्यूनतम 4% प्राथमिक पूँजी र 8% कुल पूँजी कोष अनुपात कायम गर्नुपर्छ। तर 2082 चैतसम्ममा 17 लघु वित्तको कुल पूँजी कोष दबावमा देखिएको छ। 10 संस्थाको पूँजी कोष अनुपात 8% हाराहारीमा झर्दा 7 न्यूनतम सीमाभन्दा तल सरेपछि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कार्यवाहीमा परेका छन्।
0: फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अध्ययारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्योलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकाले थप चिन्ता बढ़ाएको छ। फिफाको प्रतिबन्धपछिको परिस्थितिलाई लिएर मन्त्री सस्मित पोखरेलको टिप्पणी पनि सकारात्मक छैन। मन्त्री पोखरेलले यस अघिका सरकारले एन्फामा बारम्बार हस्तक्षेप गरेको आरोप त लगाएका छन्, तर अहिलेको प्रतिबन्धबाट नेपाली फुटबललाई कसरी बाहिर ल्याउने भन्ने प्रष्ट खाका अघि सार्न सकेका छैनन्। फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम कान्तिपुर दैनिकमा छापिएको खबर हो।

2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पछिल्लो समय ट्राफिक प्रहरीले गाड़ी रोकेर चालकलाई सिसामा टाँसिएको कालो स्टिकर निकाल्न लगाइरहेको छ। कतै स्टिकर त्यही उक्काइँदैछ, कतै चिट काटेर यातायात कार्यालय पठाइँदैछ। अचानक यस्तो कडाई गर्नुको कारण हो आगामी साउन 1 गतेदेखि सवारी तथा यातायात सम्बन्धी नयाँ कानूनी व्यवस्था लागू हुँदैछ। सरकारले ट्राफिक नियम उल्लंघनमा कड़ा सजायको नीति लिएको छ। ट्राफिक नियम उल्लंघनको प्रकृति अनुसार 1,00,000 रूपियाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यस्तो प्रावधान सहितको व्यवस्था बारे त्यसअगाडि नै चालकलाई सचेत गराउन ट्राफिक प्रहरी सक्रिय भएको हो।
2: असोज 2081 को बाढ़ीले क्षति गरेको बीपी राजमार्ग अझै तयार भइसकेको छैन। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो उचाइमा पर्खाल उठाएर सड़क बनाइँदैछ। सड़क डिभिजन कार्यालय भक्तपुरले वर्खालाई ध्यानमा राखेर 15 असारबाट नयाँ ट्रयाकमा सवारी साधन चलाउने तयारी गरेको थियो। उक्त समयमा वर्खा शुरू भइसक्ने अनुमानका आधारमा सवारी आवागमन नरोक्ने गरी नयाँ ट्रयाक खोल्ने तयारी गरिए पनि बाढ़ीको समस्या नभएकाले खोलाकै डाइभर्सनबाट सवारी चलाइएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताउनुभयो।
1: मध्य प्रदेशमा असारको तेस्रो सातासम्म कुल धानिक खेतीयोग्य जमीन मध्ये 14.73% क्षेत्रफलमा रोपाई भएको छ। कृषि विकास निर्देशनालय मध्य प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार 19 गतेसम्म प्रदेशका 8 जिल्लामा 3,85,933 हेक्टर धान खेतीयोग्य क्षेत्र मध्ये 59,895.06 हेक्टरमा मात्रै अहिलेसम्म धान रोपाई भएको छ। सिराहामा सबैभन्दा बढ़ी र सर्लाहीमा सबैभन्दा कम धान रोपाई भएको तथ्याङ्क
2: गत बिहिबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको शनिबार साँझसम्म खोजी कार्य जारी भए पनि कोही पत्ता लगाउन सकिएको छैन। सुर्खेतदेखि कालीकोट जाँदै गरेको गाड़ी दैलेखको सांगेत डान नजिक दुर्घटनामा परेको थियो। 5 जना यात्रु रहेको भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरिरहेको छ। शनिबार साँझसम्म पनि जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखिएको भए पनि अहिलेसम्म कुनै सुराग फेला पर्न नसकेको नेपाली सेनाले जनाएको छ।
1: विगत 35 वर्षमा नेपालमा भएका 3 अस्वाभाविक कर्जा विस्तारले आर्थिक वृद्धि दिगो बनाउन नसकेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कार्यपत्र एन एनाटोमी अफ नेपाल्स क्रेडिट बूम 1990 देखि 2025 का अनुसार क्रेडिट बूमले वित्तीय अस्थिरता, बाह्य क्षेत्र संकट, सम्पत्ति मूल्यको अस्वाभाविक वृद्धि र आर्थिक मन्दी निम्त्याएको निष्कर्ष निकालेको हो।
2: नेपालमा भारतीय पर्यटकको संख्या बढ़दा पर्यटन क्षेत्र चलायमान भएको छ। जूनमा गत वर्षभन्दा 19.5% पर्यटकको आगमन बढ़नुमा भारतीय पर्यटकको आगमन बढ़नु हो। सन् 2026 को जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल आएका छन्, जसमा 41,809 पर्यटक भारतबाट मात्रै आएका छन्।
1: अब शेयर बजार साताको अन्तिम कारोबार दिन शेयर बजार मापक परिसूचकमा करेक्सन देखिएको छ। शुक्रबार नेप्से 8.30 अंकले घटेर 2,653.40 बिन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन बजार 2,661.71 बिन्दुमा बन्द भएको थियो। प्राविधिक विश्लेषकहरू शुक्रबारको गिरावटलाई बजार ओह्रालो लागेको नभएर 2,650 देखि 2,653 बिन्दु आसपास जोड़िने प्रयास रहेको संकेत देखाएको बताउँछन्।

0: bonus pau. Vista top 10 Nordish Home. Kes com nostra pizza o atmei home. Harpur Manoranjan Sahit, Matra Ru 999 Mai Dish Home ko FIFA World Cup 2026 Season Pass linuhos. Ra paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus. Yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa Dish Home ko customer support 01421766 ma sampark garnuhos. Vista top 10 Nordish Home.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम श्रद्धांजलि दिन शनिबार बिहान हजारौं नागरिक तेहरानमा भेला भएका छन्। खामेनेईको पार्थिव शरीर तेहरानस्थित विशाल ग्राण्ड मुसल्ला परिसरमा श्रद्धांजलिका लागि राखिएको छ। शुक्रबार विदेशी नेता, कूटनीतिज्ञ तथा धार्मिक अगुवाहरूको उपस्थितिमा विशेष श्रद्धांजलि कार्यक्रम गरिएको थियो। कार्यक्रममा चीन, रूस, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश सहित 100 भन्दा धेरै मुलुकका प्रतिनिधिको उपस्थिति थियो। रूसबाट पूर्व राष्ट्रपति डिमिट्री मेदभेदेव र चीनबाट चिनिया कम्युनिष्ट पार्टीका स्थायी कमिटिका उपाध्यक्ष ही वेई, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ लगायत उच्च तहका नेताहरू कार्यक्रममा सहभागी थिए।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तिम सोह्र अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाराग्वेलाई 2-0 गोल अन्तरले पराजित गर्दै साबिक उपविजेता फ्रान्स प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मिलाडे फियामा आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा प्राप्त जितसँगै फ्रान्सले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ। आजको खेलमा फ्रान्सको जित र क्वार्टर फाइनलको यात्राको मुख्य नायक केलियन एम्बाम्पे बनेका छन्, जसको 70 मिनटको पेनाल्टी प्रहार नै खेलको निर्णायक गोल बनेको छ भने आजको खेलहरूबाट क्वार्टर फाइनल यात्रा सुरक्षित गरेका मोरक्को र फ्रान्स बीचको भिडन्त आगामी शुक्रबार नेपाली समय अनुसार बिहान 1:45 बजे हुने तय भएको छ। यो महाभिडन्तले विश्वकपको सेमी फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ।
2: अब विचार विश्लेषणको पालो। 100 दिनमा कस्तो बन्यो प्रधानमन्त्रीको छवि शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। प्रधानमन्त्री बालेन्द्रका बारेमा जनताले यतिखेर जे जे भ्रमहरू पालेका छन् त्यो पाल्न दिनुपर्छ, किनभने भ्रमहरूले सामान्य मानिसका लागि जीवनदायी शक्तिको काम गर्छन्। प्रधानमन्त्री शाह कलाकार हुनुहुन्छ, गायक कलाकार। उहाँको ऱ्याप गायकी, उहाँको झपक्क पालेको दारी र उहाँको कामकाज शैली महानताको प्रतीक बनिसकेका छन्। प्रधानमन्त्रीले आफ्नो महानता कसरी जोगाउनुहुनेछ यो उहाँको निजी चिन्ता मात्र होइन, प्रधानमन्त्रीका रूपमा उहाँले आफ्नो कामको प्राथमिकता तोक्नु भएको छैन, किनभने प्रधानमन्त्रीका लागि आफ्नो कामको प्राथमिकता तोक्नु त्यति सजिलो छैन। काम एउटा भए पो प्राथमिकता तोक्नु। अहिले उहाँ आफ्ना नियन्ता र काम को थुप्रोका अगाडि घुँडा टेकेर नेहरिनु भएको छ, तर नेपाली जनताको प्रधानमन्त्रीका रूपमा उहाँलाई कसैको अगाडि नेहरिने छुट छैन। उहाँले टाउको उठाएर सबै सत्यसँग साक्षात्कार गर्नुपर्दछ।
3: विद्यार्थी टिकाउने चुनौती शीर्षकमा रवि प्रसाद बरालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। वास्तविक लक्ष्य सबै बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउने हुनुपर्छ। शिक्षामा गरिएको लगानीको वास्तविक प्रतिफल तब मात्र प्राप्त हुन्छ जब प्रत्येक बालबालिकाले विद्यालय शिक्षा सफलतापूर्वक पूरा गर्ने अवसर पाउँछन्। विद्यालयमा भर्ना भएका कुनै पनि बालबालिका विजयमा हराउन नपर्ने, सिकाइबाट वञ्चित हुन नपर्ने र आफ्नो शैक्षिक यात्रा पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु आजको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय दायित्व हो।
2: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 21 गते आइतबार, जुलाई 5 तारीक सन् 2026, नेपाल सम्बत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
3: जग्गा किता काट अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
2: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको बकेउता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
3: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि देशव्यापी उत्सवको तयारी, तुफानी वर्षाको चेतावनी पछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
2: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा जीवन रक्षक औषधिकै अभावको प्रसंग।
3: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जति सक्दो छिटो लगाउनुपर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 मा 1200 भायल भित्राए पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो। रेबिज विरूद्धको खोप पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भायल मात्रै मौजदात रहेको छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भीड़ टेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्, तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। टेकु अस्पतालमा दैनिक औषधमा 300 बिरामी रेबिज विरूद्धको खोप लगाउन आउँछन्, त्यसैले मौजदात खोप सीमित दिनलाई मात्रै पुग्छ। तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ़न सकिरहेको छैन। यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेण्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन। हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरूद्धको खोप सकिएको छ। कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रदेश आपूर्ति निर्देशनालयबाट 500 बाइल आएको अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले जानकारी दिनुभएको छ। यसैबीच टेको अस्पतालमा रेबिज विरूद्धको खोप 6000 हाराहारी भाइल मात्रै मौजदात छ, जहाँ दिनमै औसत 300 भाइल सकिन्छ। वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको सीआईएनसँग कुरा गर्दै बताउनुभयो।
4: टेकु अस्पताल केन्द्रीय अस्पताल भएको हुनाले त्यहाँबाट त अब निरन्तर दिइरहेको छ, आजको मितिसम्म म भन्दैछु। तर धेरै मानिसहरू अरू काठमाडौँ केही भनौँ धेरै ठाउँहरूबाट चाहिँ खोप पाएन भनेर फर्किने क्रम जारी छ। त्यसले गर्दाखेरि यसले स्वाभाविक हो, यो खोपको चाहिँ अभाव पक्कै पनि कम भइरहेको छ भन्ने कुराको संकेत देखाउँदछ। र यसलाई सम्भवतः अब नेपाल सरकारबाट पनि सम्बन्धित निकायले पनि यो बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई। केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो, अब यस्तो अवस्थाहरू आउनु सायद त्यति राम्रो होइन जस्तो लाग्छ।
3: यसैबीच क्यान्सरका बिरामीलाई किमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिस्प्लाटिन औषधि पनि अभाव छ, तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिस्प्लाटिन चरम अभाव भएको छ। गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भाइल भित्राएका थिए, तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
2: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिकामध्ये 340 वटाले मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्र का जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था रहेको छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरै जसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
3: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री केयर्स कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 वटा चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52,00,000,000 रकम 8 वटा कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
2: दैलेखको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक पानीको अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने, आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा
5: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
2: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालीसोर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-7708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा उपभोक्ता अदालतको ढोकामा बाग्लिँदै सर्वसाधारण अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,453 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 5,77,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदर्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। यसलाई पवन तिमी सेनाले खबर लेख्नु भएको छ। वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2082-83 कुल 26,53,92,72,00,000 रूपियाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। 3.4 अर्ब रूपियाँ विनियोजित पूँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पूँजीगत खर्च 1.32 अर्ब रूपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पूँजीगत तर्फको खर्चको झण्डै 20% हारारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पूँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
2: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। 4 महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला 6 वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाण्डुबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,016 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ़दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केवरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी मन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा 1/3 कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याई नभ्याइ छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारे विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
3: ताजा खबरमा अब विदेशका खबर. अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तुफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ. बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहेरी सम्बन्धी चेतावनी समेत आएको थियो. यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्. अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ. विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1,502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ. जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचारत छन् भने 229 जना निको भएका छन्. पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन् जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्.
2: साझा खबरमा अब खेल खबर. फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्. फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो. निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको एक गोल मात्रै निर्णायक बनेको हो. यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जीत दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो. मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन. यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो. अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बोभेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो. यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समय अनुसार राति 2:15 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ. दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन् जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्.
3: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
11: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा. प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ. सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन. केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छन.
12: लामो समय बागमती किनार ओगिटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ. बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ. सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1,000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था अवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
13: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्नमेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि 100 डेजलाई जसरी लैजानु पर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्टलाई फ्यामिलीहरूको लागि त्यो न्यायचित छैन भन्ने लागेको छ।
12: यही बीचमा मध्यपूर्वको द्वन्द्वका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ, उनका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले

0: मात्र पिसिएको अवस्था छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन।
1: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
2: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भन्दा अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यवहारिक छैन।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ,
3: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भनेर भन्ने खालको प्रश्न छ।
1: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
4: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
4: जग्गा किता कार्ड अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
5: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको वकिलता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकम समान्तर व्यतिथिको निरन्तरता उस्तै।
4: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
5: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
4: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिलले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ। बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्री ज्यूले संसदमा धेरै भन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
5: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात:
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0447-95-466 98-692-65-99-8।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरण घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
3: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
2: गाली बेइज्जती सम्बन्धी विवाद,
3: लुटपिट सम्बन्धी विवाद,
2: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
8: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230, 9767065249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आमा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
2: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्द
3: अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ मिस

0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
3: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
2: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
4: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
5: आज त धारामा कति धेरै धमिलो पानी आएछ है
6: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
5: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
9: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
10: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422544
10: 9840378493 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गर्नुभएको बजेट र न्यायिक समितिको प्रगति प्रतिवेदनलाई स्थान दिँदैछौ। कार्यक्रमको समयावधिभर हामीसँग रहनुहोला।
2: आर्थिक वर्ष 2083-84 लागि म आर्थिक वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु। रामेछाप नगरपालिका प्रमुख एवं सभाका सभाध्यक्ष महोदय, सदस्य सचिव एवं सम्पूर्ण नगरसभा सदस्यज्यूहरू, रामेछाप नगरपालिकाका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीज्यूहरू, रामेछाप नगरपालिकाको नगरसभाको 19 अधिवेशनमा रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसी भएको छु। यस अवसरमा यहाँ सबैलाई हार्दिक स्वागत गर्दै सर्वप्रथम म संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, दिगो शान्ति प्रगति र समन्वयका लागि भएका विभिन्न संघर्ष, क्रान्ति र जनआन्दोलनमा जीवन अर्पण गर्नुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस महान अभियानमा नेतृत्व प्रदान गर्नुहुने हाम्रा वीर पुर्खा र अग्रजहरूप्रति उच्च सम्मानका साथ उहाँहरूले पुर्याउनु भएको अमूल्य योगदानको स्मरण गर्न चाहन्छु। संघीय लोकतान्त्रिक गणतन्त्र र विधिको शासनलाई संस्थागत गर्दै नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन 2074, मुलुकको दिगो विकास लक्ष्य, संघ तथा बागमती प्रदेश सरकारले आगामी वर्षका लागि जारी गरेको नीति, कानून, मापदण्ड, बजेट सीमा र मार्गदर्शन, स्थानीय स्रोत, साधन तथा आवश्यकता र प्राथमिकताका आधारमा भर्खरै श्रद्धेय नगर प्रमुखज्यूले पेश गर्नुभएको रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रमका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट प्राप्त बजेट सिलिङ र मार्गदर्शनका आधारमा विषयगत शाखा र ओडा कार्यालयहरूले आगामी वर्ष कार्यान्वयन गर्ने गरी सिफारिस गरेका आयोजना तथा कार्यक्रमहरूलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन 2078 अनुसार तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरू, कार्यक्रम तथा बजेटका प्राथमिकताहरू एवं योजना छनौट विधि तथा रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष 2082-83-85 लागि तयार गरेको मध्यकालीन खर्च संरचनालाई आधार लिई उक्त खर्च संरचनाले निर्दिष्ट गरेको मार्गदर्शन र विषयगत क्षेत्रसँग सीमामा रहेर बजेट विनियोजन गरी यो कार्यक्रम तथा बजेट तयार गरिएको छ। यस क्रममा विषयगत शाखा र टोल बस्तीबाट माग भएका स्थानीय स्तरमा सबै आयोजना र कार्यक्रमहरू उपलब्ध स्रोत साधनको अभावका कारण सम्बोधन गर्न नसकिए तापनि प्राप्त बजेट सीमाभित्र रही वडा कार्यालयहरूले प्राथमिकता तोकी पठाएका आयोजना र कार्यक्रमहरूलाई हुबहु कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ। बजेट तर्जुमाका क्रममा विषयगत शाखा र वडा कार्यालयहरूबाट प्राप्त आयोजना र कार्यक्रमहरूलाई रामेछाप नगरपालिकाको सामाजिक आर्थिक पूर्वाधार वन वातावरण विपद व्यवस्थापन एवं सुशासन तथा संस्थागत विकास समितिमा छलफल गराई विकास क्षेत्रगत रूपमा आयोजना र कार्यक्रम सुझाई नगरको बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट आयोजना र कार्यक्रम बीच आपसी प्राथम्यता र परिपूरक कायम गर्दै दोहोरोपना नहुने गरी नगर गौरवका ठूला पूर्वाधार आयोजनाहरू समेत समेटी प्राथमिकीकरण सहित सधैँ नगर प्रमुखज्यू मार्फत नगर कार्यपालिका बैठकमा व्यापक बहस र छलफल गरी यो कार्यक्रम तथा बजेट भएको बेहोरा सम्मानित सभा समक्ष जानकारी गराउँदछु। सभाध्यक्ष महोदय एवं सभाका सम्पूर्ण सदस्यजीहरू, रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम निर्माणको क्रममा प्रमुख रूपमा लिएका आधारहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम नेपालको संविधान व्यवस्था भएका मौलिक हक राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू तथा संविधानको अनुसूची 8, 9 र 10 रहेका स्थानीय तहका एक अधिकार एकल अधिकार तथा साझा अधिकारका सूचीहरू भएका व्यवस्था नेपाल सरकारको 16 आवधिक योजना दिगो विकासका लक्ष्यहरू स्थानीय सरकार सञ्चालनमा 2074 भएका स्थानीय तहका काम कर्तव्य र अधिकार राष्ट्रिय योजना आयोग अर्थ मन्त्रालय तथा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सामान्य समय समयमा जारी भएका मार्गदर्शन तथा परिपत्रहरू नगरले तर्जुमा गरेको ऐन नियम तथा कार्यविधिहरू स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजस्व परामर्श समितिबाट प्राप्त सुझावहरू नगर कार्यपालिकाबाट गठित विभिन्न विषयगत समितिहरूबाट प्राप्त प्रतिवेदन र सुझावहरू रामेछाप नगरपालिकाको आर्थिक वर्ष 2082-83 मध्यकालीन खर्च संरचनाको मार्गदर्शन र विषय क्षेत्रगत सीमा प्रस्तुत आधारमा असम्भव भएसम्म नगरवासीको चाहना र नगरपालिकाको प्राथमिकतालाई समेट्ने अभिप्राय लिए प्रस्तुत बजेट तथा कार्यक्रम तय गरिएको छ। सभाध्यक्ष महोदय, अब म रामेछाप नगरपालिकालाई आगामी आर्थिक वर्ष 2083-84 संघ तथा बागमती प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने अनुदान रकम तथा आफ्नो आन्तरिक स्रोत समेतको कुल आय र सोको चालू र पुँजीगत शीर्षकहरूमा हुने व्यवस्था खर्च अनुमान प्रस्तुत गर्न अनुमति चाहन्छु। आगामी आर्थिक वर्षमा संघीय सरकारबाट हस्तान्तरित समानीकरण अनुदान ₹14,77,00,000, सशर्त अनुदान चालु ₹29,82,00,000, सशर्त अनुदान पुँजीगत ₹35,00,000, विशेष अनुदान पुँजीगत ₹2,00,000, समपूरक अनुदान पुँजीगत ₹85,00,000 र बाँडफाँड भए प्राप्त हुने मुहकर र अन्तशुल्क ₹10,83,29,000 समेत गरी जम्मा ₹58,22,29,000 आय अनुमान गरिएको छ। त्यसै गरी बागमती प्रदेश सरकारबाट हस्तान्तरित समानीकरण अनुदान ₹1,37,30,000, सशर्त अनुदान चालु ₹1,17,70,000, सशर्त पुँजीगत ₹45,00,000, विशेष अनुदान पुँजीगत ₹70,00,000, समपूरक अनुदान पुँजीगत ₹1,80,00,000 र बाँडफाँडबाट प्राप्त हुने सवारी साधन ₹5,28,72,105 समेत जम्मा ₹10,78,72,105 आय अनुमान गरिएको छ। रामेछाप नगरपालिकाको आफ्नो आन्तरिक स्रोत ₹1,23,63,435 र नगद अल्य ₹10,61,75,906 समेत गरी जम्मा ₹11,85,49,341 आन्तरिक आय अनुमान गरिएको छ। यस अनुसार आगामी आर्थिक वर्ष 2083-84 रामेछाप नगरपालिकाको कुल आय 80,86,00,000 50,446 रुपियाँ अनुमान गरिएको छ। उपाध्यक्ष महोदय, उपरोक्त आयलाई विनियोजन विधेयकको अनुसूची एक बमोजिम संघ तथा बागमती प्रदेश सरकारबाट प्राप्त सशर्त विशेष र समपूरक अनुदान र नीति एवं स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा नगर गौरवका आयोजनाहरू लगायतका ठूला पूर्वाधार आयोजनाहरू तथा टोल बस्ती स्तरबाट वडा समिति मार्फत सिफारिस भए आएका आयोजना र कार्यक्रम साथै विषयगत शाखाका कार्यक्रमहरू सञ्चालनका लागि पुँजीगत खर्च तर्फहरू 29,28,30,446 रुपियाँ विनियोजन गरेको छु। त्यसै गरी चालू खर्चतर्फ कार्यालय सञ्चालन खर्च, शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता, पदाधिकारीहरूको सुविधा तथा विभिन्न कार्यक्रम खर्चका लागि ₹51,04,20,000 रुपियाँ विनियोजन गरेको छु। चालू खर्च एवं पुँजीगत खर्चतर्फ ठूला पूर्वाधार आयोजना, विषयगत शाखाका कार्यक्रमहरू एवं वडा स्तरीय आयोजना तथा कार्यक्रमहरूको विस्तृत विवरण म प्रस्तुत गर्न चाहन्छु। चालू खर्चतर्फ संघीय सशर्त चालूबाट बजेट प्राप्त 29,82,00,000 मात्र, प्रदेश सशर्त चालू 1,17,70,000, नगरपालिका तर्फ 17,60,00,000, वडा तर्फ चालू 36,00,000, विषयगत शाखा तर्फ 2,08,50,000, त्यसै गरी जम्मा हाम्रो 51,04,20,000। हाम्रो पुँजीगत तर्फ नगर स्तरीय विषयगत शाखा समपूर्व विशेष तर्फको योजनाहरू म यहाँ प्रस्तुत गर्न चाहन्छु। यसमा हाम्रो संघीय प्रदेश समपूर्व अनुदानको लागि हामीले 1,77,00,000 भुक्तानी दिन बाँकी, 10,61,75,900, प्रकोप व्यवस्थापन कोषको लागि हामीले 40,00,000, अन्य सार्वजनिक निर्माणको लागि 30,00,000, मेसिनरी औजार खरिदको लागि हामीले 15,00,000 विनियोजन गरेको छौँ। त्यसै गरी फर्निचर तथा फिक्सरको लागि हामीले 20,00,000, वडा कार्यालय कल्पेश्वरी स्कुल हुँदै चण्डेश्वरी स्कुलसम्म सडक स्तरोन्नति भनेर हामीले 20,00,000 विनियोजन गरेको छ। त्यसै गरी हाम्रो देउराली खेल मैदानदेखि फलाटे खोला सडक स्तरोन्नतिको लागि वडा नम्बर 2 को लागि हामीले 20,00,000 विनियोजन गरेको छौँ। बाँकी मेरी खानेपानी ट्याङ्की निर्माणको लागि वडा नम्बर 3 हामीले 10,00,000 र सावटार बजार व्यवस्थापनको लागि बाँकी ढलान भनेर हामीले 10,00,000 विनियोजन गरेको छौँ। गोठाले डाँडा धारापानी कुश बसेरी सडक हुँदै सडकको लागि हामीले 1,00,00,000 विनियोजन गरेको छौँ। रामपुर रमिते बसन्तपुर सडक स्तरोन्नति वडा नम्बर 5 को लागि 20,00,000 र चौतारा च्यास्कु डान्सिङका सडक स्तरोन्नतिको लागि 20,00,000 विनियोजन भएको छ। हिलेपानी खेल मैदान निर्माणको लागि वडा नम्बर 7 20,00,000 विनियोजन भएको छ। कृष्ण मन्दिर सडक स्तरोन्नतिको लागि भङ्गेरी वडा नम्बर 8 10,00,000 विनियोजन भएको छ। मठ तथा ट्रस्ट निर्माण च्यान्डाडा स्थलले वडा नम्बर 8 लागि 10,00,000 विनियोजन भएको छ। भीमेश्वर आवि हुँदै भीमसेन थान मन्दिर जाने सडक स्तरोन्नतिको लागि 20,00,000 विनियोजन भएको छ। त्यसै गरी नगर स्तरीय फुटकर योजनाहरूको लागि 30,00,000 भनेर हामीले विनियोजन गरेका छौँ। नगर स्तरीय ठुला योजनाहरूको लागि समग्रमा हाम्रो 1,72,00,000 विनियोजन भएको छ। त्यसै गरी हामीले उद्योग वाणिज्य सङ्घको भवन निर्माणको लागि भनेर हामीले 20,00,000 विनियोजन गरेको छौँ। विभिन्न सङ्घ संस्थाहरूसँग साझेदारी कार्यक्रमको लागि भनेर हामीले 30,00,000 विनियोजन गरेको छ। र वडा स्तरीय आयोजना तथा कार्यक्रमहरूको लागि हामीले 1,06,00,000 विनियोजन गरेको छौँ। सङ्घ प्रदेश समपूरक विशेष र विषयगत शाखा तर्फका कार्यक्रमहरूको लागि 5,26,00,000 54,540 रुपियाँ विनियोजन गरेको छु। र पुँजीगत तर्फको जम्मा खर्च विनियोजित रकम 29,82,30,446 रुपियाँ चाहिँ विनियोजित गरेको छु। यसमा वडा तर्फको कार्यक्रमहरू हामी अर्को नगरसभामा हामीले चाहिँ सबै खालको हामीले त्यसमा चाहिँ प्रस्तुत गर्नेछौँ। उल्लेखित बजेट तथा मैले अन्त्यमा उल्लेखित बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा मार्गदर्शन गर्नुहुने श्रद्धेय नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरू र राष्ट्र सेवा कर्मचारीज्यूहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु। उल्लेखित कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षबाट सकारात्मक सहयोग र रचनात्मक सुझाव र पृष्ठपोषणको अपेक्षा गर्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। सभाध्यक्ष महोदय, म रामसाप नगरपालिकाको न्याय समितिको 2082/83 प्रगति प्रतिवेदन यो नगरसभा समक्ष पेश गर्न चाहन्छु। नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गठित न्यायिक समितिले स्थानीय स्तरमा उत्पन्न हुने विवादहरूको निरूपण तथा मेलमिलाप मार्फत समाधान गर्न कार्य गर्दै आएको छ। यस प्रतिवेदनमा आर्थिक वर्ष 2082/83 न्यायिक समितिबाट सम्पादन भएका कार्यहरूको विवरण प्रस्तुत गर्न चाहन्छु। न्यायिक समितिमा 2 सदस्य सहित संयोजक सहित एउटा न्यायिक समिति नगरपालिका स्तरीय बनेको हुन्छ। त्यसमा संयोजक म आफै र सदस्यमा दिलबहादुर सुनवारज्यू र सदस्यमा रञ्जिता कार्कीज्यू रहनु भएको छ, यहाँलाई अवगतै छ। उजुरी तथा विवादको अवस्थाहरू हाम्रो रामेछाप नगरपालिकाको 9 वडाबाट प्राप्त भएको विवाद तथा उजुरीहरू म यो नगरसभा समक्ष पेश गर्न चाहन्छु। यसमा चाहिँ हाम्रो गत आर्थिक वर्षबाट हामीलाई जिम्मेवारी सरेर आएको 2 विवादहरू बाँकी थियो। त्यसमा यो वर्ष हामीलाई विवादहरू दर्ता भएको 30 हो र जम्मा गरेर हाम्रो 32 विवादहरू चाहिँ रामसर नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको थियो र त्यसमा हामीले मिलापत्रबाट मेलमिलाप गराएको संख्या चाहिँ 30 हामीले मेलमिलाप गरायौँ र 2 चाहिँ हामीले निर्णय गर्यौँ र हाम्रो अहिले प्रक्रियामा कुनै पनि छैन। हामीले सबै जुन आगा र बाँकी रहेको अघिल्लो आर्थिक वर्षको 2 र यो वर्षमा आएको निवेदनहरूको उप हामीले सबै चाहिँ प्रक्रिया पूरा गरिसकेका छौँ। यसमा चाहिँ विवादहरू कस्तो प्रकृतिको आउँछ भन्दा म यहाँ थोरै यहाँहरू समक्ष म प्रस्तुत गर्न चाहन्छु। हाम्रो विवादको प्रकृति अनुसार चाहिँ हाम्रो पशुले बाली नाली नोक्सानी पुर्याएको सम्बन्धमा 2 विवादहरू आएको थियो। पतिले खाना लाउन नदिएको भन्नेमा 1 आएको थियो। ज्याला मजदुरी नपाएको भन्नेमा 1 थियो। ज्येष्ठ नागरिकहरूको हेरचाह नगरेको सम्बन्धमा 1 थियो र यसमा र 5 यसमा चाहिँ र जुन अर्कोमा चाहिँ हाम्रो गाली बेइज्जती सम्बन्धी 16 विवादहरू आएको थियो। चक्का खिचलो सम्बन्धी 4 आएको थियो। कुटपिट सम्बन्धी 4 आएको थियो। घर पालुवा कुकुरलाई कुटपिट गरेको भनेर पनि 1 विवाद आएको थियो। यसमा चाहिँ हाम्रो 25 आएको थियो। यस्तै गरेर हाम्रो मेलमिलाप सम्बन्धीको विवरणहरू हाम्रो अघि नै मैले भनिसकेको छु। 30 र पहिलेको 2 गरेर हाम्रो 32 नै हाम्रो चाहिँ यो चाहिँ मेलमिलाप भइसकेको छ र निर्णय पनि भइसकेको छ। अब यसमा चाहिँ हाम्रो रामेछाप नगरपालिकाभरिमा हाम्रो न्यायिक समिति चाहिँ नगरपालिका स्तरीय एउटा नयाँ न्यायिक समिति हुन्छ भने प्रत्येक वडामा हाम्रो मेलमिलाप केन्द्र हामीले व्यवस्थापन गरेका छौँ। त्यो मेलमिलाप केन्द्रमा विभिन्न वडामा हाम्रो मेलमिलापकर्ताहरू हुनुहुन्छ। जुन मेलमिलापकर्ताज्यूहरू चाहिँ प्रत्येक वर्ष सूचीकृत हुनुपर्छ र सूचीकृत भए पश्चात मात्रै उहाँहरूले चाहिँ मेलमिलाप गराउने अनुमति पाउनुहुन्छ र यो वर्ष पनि हाम्रोमा मेलमिलापकर्ताज्यूहरू प्रत्येक वडामा सूचीकृत भइसक्नु भएको छ। त्यसमा म वडागत रूपमा यहाँलाई नि जानकारी गराउन चाहन्छु। जुन वडामा बस्दै गर्दा यहाँले नि यो को हाम्रो मेलमिलापकर्ताज्यूहरू हुनुहुन्छ भनेर यहाँले जानकारी पाउनु पर्ने हुन्छ र त्यसमा हाम्रो वडा नम्बर 1 को हाम्रो सूचीकृत हुनु भएको छ मेलमिलापकर्ताज्यू भनेर म यहाँहरू समक्ष म प्रस्तुत गर्न चाहन्छु। जस्तो वडा नम्बर 1 तो बहादुर थापाज्यू हुनुहुन्छ। त्यसै गरी भरत सापकोटा, पूर्ण बहादुर थापा, खड्ग बहादुर खड्का र तिलमाया श्रेष्ठ गरी वडा नम्बर 1 5 हाम्रो मेलमिलापकर्ताज्यूहरू हुनुहुन्छ र त्यसै गरी वडा नम्बर 2 सीता खड्का, सानी मैया खड्का खत्री, विमला कार्की खड्गा रामबहादुर रोका लीला बानिया यशोदा खड्गा गरी वडा नम्बर दुईमा हाम्रो छ जना मेलमिलाप कर्ताजीवहरू हुनुहुन्छ। त्यसै गरी वडा नम्बर तीनमा सन्तोष काफले उर्मिला थापा पूर्णबहादुर मत नीलकण्ठ ढकाल गरी चारजना वडा नम्बर तीनमा मेलमिलाप कर्ताजीवहरू हुनुहुन्छ। र त्यसै गरी वडा नम्बर चारमा सुजाता सुनवार भोज बहादुर श्रेष्ठ दुर्गा राम दरलामी मगर र प्रभुराम घिमिरे ज्यू गरी चारजना वडा नम्बर चारमा पनि चारजना मेलमिलाप कर्ताजीहरूले सूचीकृत हुनुभएको छ। त्यसै गरी वडा नम्बर पाँचमा अमर बहादुर मगर हिरालाल मगर जनकलाल श्रेष्ठ सविन कुमार श्रेष्ठ गरी वडा नम्बर पाँचमा पनि चारजना मेलमिलाप कर्ताजीहरू सूचीकृत हुनुभएको छ। र त्यसै गरी वडा नम्बर छमा शर्मिला घिसिङ मान कुमार तामाङ तिल बहादुर मगर जय बहादुर बस्नेत गरी वडा नम्बर छमा पनि चारजना मेलमिलाप कर्ताजीहरू सूचीकृत हुनुभएको छ। र त्यसै गरी वडा नम्बर सातमा लाल बहादुर थापा बज्र बहादुर मगर निरु थापा तुलसा खड्का कार्की रूपा कार्की बस्नेत बिन्दा मगर राजन महतरा सीता कार्की रित बहादुर कार्की गरी वडा नम्बर सातमा चाहिँ नौजना मेलमिलाप कर्ताजीहरूले सूचीकृत गराउनु भएको छ। त्यसै गरी वडा नम्बर आठमा ओमकार घिमिरे हरिचन्द्र श्रेष्ठ तिलक कुमारी साई रमा तामाङ सावित्रा देवी कार्की खत्री यति नै वडा नम्बर आठमा पाँचजना सूचीकृत रहनु भएको छ। र त्यसै गरी वडा नम्बर नौमा समर बहादुर कामी लीला श्रेष्ठ र नवराज श्रेष्ठ तीनजना सूचीकृत रहनु भएको छ वडा नम्बर नौमा। र हामीले यो वर्षको कार्यक्रमहरू जे जति हामीले विनियोजन गरेका छौँ सबै चाहिँ हाम्रो सम्पन्न गरिसकेका छौँ। त्यसै गरी हाम्रो न्याय समितिको कार्य सम्पादन सम्बन्धीको मैले गतिविधि थोरै यहाँ प्रस्तुत गर्न चाहन्छु। हामीले आर्थिक वर्ष 2082-83 न्याय समितिले नियमित रूपमा बैठक बसी उजुरी दर्ता मेलमिलापकर्ताहरूको मेलमिलाप प्रक्रिया गुनासो सुनाई र निर्णय तथा कार्यान्वयन सम्बन्धी कार्यहरू सम्पादन गरेका छौँ। समितिले विवाद समाधानमा निष्पक्षता पारदर्शिता तथा कानूनी प्रक्रियालाई प्राथमिकता दिँदै मेलमिलापको माध्यमबाट विवाद निरूपण गर्ने र दुवैको जित हुने गरी काम गर्दै समाजमा सामाजिक सद्भाव कायम गरिएको छ। क्षमता विकास तथा जनचेतनामूलक कार्यक्रम हामीले गरेका छौँ। यो भन्दै यहाँ विभिन्न फोटोहरू पनि हामीले र कार्यक्रमको कति उपस्थित हुनुभएको थियो कहिले गरेका थियौँ भनेर हामीले यहाँ यो प्रतिवेदनमा तयारी गरेका छौँ। यहाँहरूको हात हातमा छ यो प्रतिवेदन चाहिँ यहाँहरूले अध्ययन गर्नुहुनेछ। यो भन्दै मैले अन्तिममा मैले हाम्रो प्रमुख उपलब्धिहरू के गर्यो न्याय समितिले भनेर म यहाँ थोरै राख्न चाहन्छु। स्थानीय स्तरमा विवाद समाधान गरी न्यायमा पहुँच अभिवृद्धि भएको छ। मिलापत्र मार्फत सामाजिक सद्भाव कायम राख्न सहयोग पुगेको छ। विवाद समाधानमा समय र खर्चको बचत भएको छ। अभिलेख व्यवस्थापनलाई हामीले व्यवस्थित बनाउने प्रयास गरेका छौँ। अब यो न्यायिक समितिमा काम गर्दै गर्दा चुनौतीहरू पनि विभिन्न खालको आइ परिरहेको हुन्छ। त्यो चुनौतीहरू पनि मैले यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। कानुनी सचेतनाको कमी जो हामी मेलमिलाप गराउँदै गर्दाखेरि त्यहाँनिर ती कानुनी कुराहरूको अलिक खाँचो भएको हामीले महसुस गरेका छौँ। अब बजेटको सीमिततामा बजेटको सीमितता पनि हाम्रो चुनौती छ। मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि हामीले अझै पनि गराउन सकिरहेका छैनौँ। यो हाम्रो चाहिँ चुनौतीका विषयहरू हुन्। अन्त्यमा आर्थिक वर्ष 2082-83 न्यायिक समितिले स्थानीय स्तरमा उत्पन्न विवादहरूको निष्पक्ष छिटो छरितो तथा प्रभावकारी रूपमा मेलमिलापको माध्यमबाट विवाद समाधान गरी न्यायमा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। आगामी वर्षमा समेत सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउने हामी प्रतिबद्ध छौँ। हस्त धन्यवाद नमस्कार।
0: आदरणीय श्रोता तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला? तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रानीछाप, फोन नम्बर 048 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रीता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660 98692695998।
7: अहिले बिहानको 8 बजी

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल सिन्हा समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ झण्डै दुई तिहाईको जनमतको बलमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको 100 दिन पुगेको छ कुनै पनि सरकारका लागि पहिलो 100 दिनलाई सरकारको कार्यशैली प्राथमिकता निर्णय क्षमता र भावी कार्यदिशाको प्रारम्भिक सूचकका रूपमा हेरिन्छ यही अवधिमा सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्ने प्रयास गर्ने जनअपेक्षालाई सम्बोधन गर्ने तथा सुशासन सेवा प्रवाह र विकास निर्माणका क्षेत्रमा आफ्नो प्रतिबद्धता देखाउने अवसर प्राप्त गर्छ त्यसैले 100 दिनको मूल्यांकन सरकारको समग्र कार्यकालको अन्तिम निष्कर्ष नभए पनि प्रारम्भिक संकेतका रूपमा विशेष महत्व रहन्छ यस अवधिमा सरकारले सुशासन र सार्वजनिक सेवा प्रवाहको सुधारलाई प्राथमिकतामा राखेर काम गरेको देखियो आर्थिक गतिविधि चलायमान बनाउने रोजगारी सृजना भ्रष्टाचार नियन्त्रण विकास आयोजनाको गति बढ़ाउने शिक्षा स्वास्थ्य कृषि तथा पूर्वाधार लगायतका क्षेत्रमा विभिन्न नीति योजना र निर्णयहरू अघि सारेको सरकारले दावी गरेको छ केही कानूनी तथा नीतिगत सुधारका प्रयास प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउने पहल तथा सेवा प्रवाहलाई सरल र छिटो बनाउने उद्देश्यले गरिएका निर्णयहरू पनि सार्वजनिक भएका छन् यद्यपि सरकारका यी प्रयाससँगै विभिन्न कोणबाट आलोचना पनि भइरहेका छन् आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको महँगी रोजगारी लगानीको वातावरण पूँजीगत खर्चको गति सार्वजनिक सेवा प्रवाह संघीयता कार्यान्वयन पालिकासँगको समन्वय तथा विकास निर्माणका क्षेत्रमा अपेक्षा अनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी भइरहेका छन् कतिपयले सरकारका केही निर्णयलाई साहसिक र सुधारमुखी भनेका छन् भने कतिपयले ती निर्णय कार्यान्वयनमा कमजोर रहेको तथा परिणाममुखी उपलब्धि देखिन बाँकी रहेको बताएका छन् प्रधानमन्त्रीले पदभार सम्हालेकै दिन 100 बुँदे कार्यसूची सार्वजनिक भयो यो 100 दिनको अवधिमा नागरिकको दैनिक जीवनमा तात्विक फरक के आयो ती त औंलामा गन्न सकिने नै होलान् तर राज्यका परम्परागत सबै तह र अंगहरूमा सरकारले हलचल ल्याएको छ राज्य सञ्चालनमा प्रत्यक्ष जोडिने राष्ट्रपति संसद न्यायालय संवैधानिक अंगहरू कर्मचारी तन्त्र सुरक्षा संयन्त्र जस्ता प्रमुख निकायमा प्रधानमन्त्रीले प्रदर्शन गरेको शासकीय शक्ति सबैले महसुस गर्ने गरी देखिएको छ आजको कार्यक्रममा हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौ हामीसँग हुनुहुन्छ जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला मोनिका निरौलाजी तपाईँलाई उज्यालोमा स्वागत छ
1: हजुर धन्यवाद नमस्ते
0: नवयुवा आन्दोलनको जगमा भनेको सरकारले 100 दिन पूरा गरेको छ अब नवयुवाको दृष्टिकोणबाट हेर्दा तपाईँले यो सरकारलाई 100 दिनलाई कसरी मूल्याङ्कन गर्नुभएको छ
1: अब यो सरकारले चाहिँ एउटा एकदमै सुशासनको नारा लिएर होइन भ्रष्टाचारको अन्त्य र हाम्रा चाहिँ नीतिहरूमा नीतिगत भ्रष्टाचार जुन हुन्थ्यो त्यसको चाहिँ व्यापक सुधार र रूपान्तरणको चाहिँ नारा लिएर यो बनेको सरकार हो होइन यसका 100 दिनहरूलाई हेर्दाखेरि केही चाहिँ एकदमै नकारात्मक पाटाहरू देखिन्छन् होइन एउटा भनेको जुन सरकारले लोकतान्त्रिक प्रक्रिया नै मान्न नखोजे जस्तो देखिन्छ होइन संसदको अधिवेशन छलेर चाहिँ अध्यादेश मार्फत देश चलाउन खोजे जस्तो देखिन्छ होइन विधि र प्रक्रिया भन्दा आफूलाई माथि राखिसकेपछि यो सरकारले सुशासन कसरी स्थापित गर्छ भन्ने ठूलो प्रश्न उब्जिएको छ अब अर्को भनेको चाहिँ त्यही लोकतान्त्रिक प्रक्रियाको उल्लंघन अन्तर्गत नै र मानव अधिकारको पनि जघन्य उल्लंघन चाहिँ यो सरकारले जसरी सुकुम्बासी बस्तीहरूमा पूर्व जानकारी बिना नै कुनै सहकार्य बिना र कुनै योजना बिना नै सबै घरहरू भत्काएर अहिलेसम्म 20,000 भन्दा बढी नागरिकहरू चाहिँ काठमाडौँ उपत्यकाभित्र मात्रै विस्थापित हुनुभएको छ होइन र विस्थापित गरेर उहाँहरूलाई होल्डिङ सेन्टरमा लगेर राखिएको थियो जहाँ उहाँहरूको चाहिँ कुनै पनि घाँस बाँस कपास होइन त्यसपछि चाहिँ बालबालिकाहरूको शिक्षा स्वास्थ्य कुनै पनि सेवा सुविधा आधारभूत मानव आवश्यकताहरू पनि पूरा नभएको अवस्थामा एउटा कृत्रिम मानवीय संकट यो सरकारले पैदा गरेको थियो किन भन्दाखेरि जवाफ छैन होइन जवाफ दिन्छ यो सरकारले कि हामी चाहिँ वातावरणको संरक्षण खोलाको संरक्षण हिजो हामीले थुप्रा चित्रहरू देख्यौं होइन काठमाडौँ उपत्यकाभित्र चाहिँ बाढ़ी आएको थियो तीन वर्षसम्म मेयर हुनुभएको व्यक्ति अहिले प्रधानमन्त्रीको पदमा हुनुहुन्थ्यो उहाँले त्यो बाढ़ीको रोकथाम गर्नका लागि त्यसको चाहिँ त्यो नहोस् भन्नका लागि केही पनि कदम चाल्नु भएन आफू मेयर हुँदाखेरि र अहिले चाहिँ ती सुकुम्बासी बस्तीहरू जहाँ धेरै बस्तीहरू चाहिँ बाढ़ीको बहाव भन्दा बाहिर नै पर्छन् होइन तपाईँले त्यो अनामनगर जाने त्यो खोलाको सड़क हेर्नुभयो भनेदेखि सँगै लाइनका अरू घरहरू भत्काइएका छैनन् होइन र त्यो बस्ती जुन भत्काइएको थियो त्यो अलिकति डाँडोमा थियो र त्यहाँ चाहिँ कुनै पनि बाढ़ी पस्ने ठाउँ थिएन होइन र त्यसै गरी अब शिक्षातिर हेर्ने हो भने बालबालिकाहरूले शिक्षाबाट वञ्चित हुनु परेको अवस्था छ होइन सुकुम्बासी बस्तीका बालबालिकाहरू अब अर्कोतिर भनेको सरकारले शिक्षा क्षेत्रमा सुधार गरिरहेका छौं भनिरहेछ होइन शिक्षामा चाहिँ उहाँहरूले नतिजा चाहिँ एकदमै छिटो प्रकाशित गर्यौं भनेर भन्नुभयो होइन त्यसपछि अस्ति प्लस टूका बालबालिकाहरू जसरी सड़कमा आउनुभयो र सड़कमा आएर उहाँहरूले चाहिँ प्रदर्शन गर्नुभयो होइन अब गणतन्त्रमा लोकतान्त्रिक अभ्यासमा चाहिँ कुनै पनि नागरिकको चाहिँ प्रदर्शन गर्ने होइन सड़कमा आउने सरकारसँग असन्तुष्टि व्यक्त गर्ने भनेको चाहिँ संवैधानिक अधिकार हो होइन र केही बालबालिकाहरू त्यसरी सड़कमा आउँदाखेरि चाहिँ यति धेरै प्रहरीको परिचालन भयो होइन अहिले हामीले एउटा जुन 10 बुधे सम्झौता भयो सरकारसँग यो आन्दोलनपछि आन्दोलनकारी र अन्तरिम सरकारको बीचमा जुन राजपत्रमा प्रकाशित भयो त्यसमा एउटा एकदमै महत्वपूर्ण कुरा के लेखिएको छ भन्दाखेरि पटक पटक नेपाली नागरिकहरू एउटा गणतान्त्रिक मुलुकमा चाहिँ आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर सड़कमा प्रदर्शन गर्नका लागि आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि आउँदाखेरि नेपाल प्रहरी लगायत सुरक्षा निकायहरूले चाहिँ गोली ठोकेर हान्ने चलन छ हाम्रो देशमा होइन यो गणतान्त्रिक अभ्यास होइन यो गणतान्त्रिक मूल्य मान्यता होइन यो एउटा ठूलो विडम्बना हो हाम्रो देशको होइन र यसरी नागरिकहरूले चाहिँ बिना अर्थ नै ज्यान गुमाउनु पर्ने जुन अवस्था छ त्यसका लागि हाम्रो सुरक्षा संयन्त्रमा के कस्ता कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरूको पहिचान गरौं र सुरक्षा निकाय र संयन्त्रहरूलाई चाहिँ रूपान्तरण गरौं भन्ने एउटा मुख्य माग थियो होइन तर अहिले जे देखिन्छ जसरी प्रहरीको परिचालन भइराखेको छ होइन यो चाहिँ झनै प्रहरीलाई चाहिँ एउटा अराजक हुनका लागि जे गरे पनि हुन्छ भन्ने खालको चाहिँ मनोबल प्रहरीको झनै बढ़ाइराखिएको देखिन्छ होइन र जसरी एउटा गणतान्त्रिक मुलुकमा प्रहरीले चाहिँ नागरिक सड़कमा आउँदा नागरिकको सुरक्षा चाहिँ उसको प्रमुख दायित्व हो नागरिकलाई डर धम्की त्रास दिने अथवा सड़कबाटै हटाउने त उसको दायित्व होइन नि त होइन तर हाम्रो प्रहरी जसरी सिर्जना भयो एउटा शासक वर्गलाई चाहिँ सुरक्षा दिने र नागरिकलाई चाहिँ शोषण गर्ने भन्ने अवधारणाबाट जुन सुरक्षा निकायको शुरूआत भयो त्यसको रूपान्तरण हुन सकेन र अहिले जसरी गृह मन्त्रालयबाट प्रहरी परिचालन भइराखेको छ र प्रधानमन्त्री कार्यालयबाट डिरेक्ट आदेश दिएर चाहिँ जसरी प्रहरी मात्रै नभएर सेना समेत परिचालन गरेर चाहिँ सैन्य तरिकाले जसरी सुकुम्बासी बस्तीहरूलाई विस्थापित गरियो प्रहरीको तीन घेराउ र त्यसपछि आर्मी सहित होइन सेना सहितको घेराउमा त्यसले चाहिँ हाम्रो देशको गणतान्त्रिक मूल्य मान्यतामै ठूलो प्रश्न उठाएको छ र आशंका गर्न पर्ने धेरै ठाउँहरू खुला छोडिदिएको छ होइन र अर्को भ्रष्टाचार नियन्त्रणतिर आउँदाखेरि चाहिँ उहाँहरूले गरेको कामलाई चाहिँ एकदम हेडलाइन बनाउनका लागि चाहिँ काम गर्ने जस्तो देखिन्छ होइन तर वास्तविक रूपमा चाहिँ जसरी हामीले एउटा बारम्बार भनेका के थियौं भन्दाखेरि नीतिगत भ्रष्टाचार चाहिँ हाम्रो कानूनमै लुकाएर गरिन्छ है जस्तै मन्त्री परिषदमा हुने निर्णय चाहिँ अख्तियारको दायरा भन्दा बाहिर कसरी हुन सक्छ त्यो त सम्भवै भएन त्यसले नीतिगत भ्रष्टाचारलाई प्रशय दिइराखेको छ भनेर हामीले भनिराखेका थियौं होइन तर अहिले आएर चाहिँ जसरी अपराधमा संलग्न भ्रष्टाचारमा संलग्न सांसदहरू चाहिँ संसदभन्दा बाहिर बस्न नपर्ने होइन उहाँहरू चाहिँ अझै पनि संसदीय काम कारवाहीमा सहभागी हुन पाइने भन्ने खालको
0: अनुसन्धानमा नपर्ने गरी त्यस्तो खालको व्यवस्था
1: ल्याउन खोजिएको छ होइन र अब जुन संसदको नियमावली छ त्यस अन्तर्गत त उहाँहरूले त संसदमा निरन्तर आफ्नो उपस्थिति जनाउ सक्नुहुनेछ होइन त्यो पास गरिसकिएका छ र त्यस कारणले चाहिँ यो नीतिगत भ्रष्टाचारको पनि अन्त्य हुन सकेन होइन त्यो भएन र नयाँ प्रकारको चाहिँ नीतिगत भ्रष्टाचार कसरी गर्ने भन्ने नयाँ नयाँ विधि र उपायहरू चाहिँ खोजिराखिया हो कि भन्ने देखिन्छ
0: अब यो सुरुवातमा तपाईँले अलि अरू पनि भन्नु खोज्दै हुनुहुन्थ्यो होला यो गर्न नसकेको कुराहरू गर्न नसकेको कुराबाट तपाईँले सुरुवात गर्नुभयो यस बीच अथवा यो 100 दिनमा चाहिँ सरकारले गरेका पनि होला नि तपाईँलाई चाहिँ के कुरा चाहिँ राम्रो गर्यो जस्तो लाग्छ
1: मेरो लागि चाहिँ म चाहिँ एकदमै सरकारप्रति निराश भइसकेको छु त्यस्तो आशा गर्ने ठाउँ नै एकदम नदेखेको अवस्थामा पुगेको छु म आफू चाहिँ होइन अब यो सरकारले के गर्यो भन्ने पनि एकदम औला भाँचेर गर्न पनि निकै गाह्रो भइसकेको अवस्था छ होइन र
0: भनेको जस्तो आम नागरिकले सर र भन्दाखेरि पहिला जसरी हामी सेवा लिन जाँदा कार्यालयमा काम छिटो हुँदैन थियो अहिले पहिलेको भन्दा काम छिटो हुन्छ एउटा कर्मचारीहरूमा जवाफदेहिता बढेको छ समयमै काम गर्नुपर्छ समयमै अफिस कार्यालय पुग्नुपर्छ कार्यालय समयभरि काम गर्नुपर्छ नागरिकका केही काम छ भने मैले समयमै गर्नुपर्छ भनेर त्यो जवाफदेहिता बढेको छ कर्मचारीमा यो सुशासनको लागि तपाईँले भने जस्तो यो नीतिगत भ्रष्टाचारको विषयमा सरकारले तपाईँहरूको चाहना अनुसार गर्न नसके पनि सुशासनको क्षेत्रमा केही गर्न खोजेको जस्तो देखिन्छ भनेर पनि नागरिकले चाहिँ भनेका छन् होइन अघि तपाईँले चाहिँ यो शिक्षाको कुरा गर्नुभयो नतिजा प्रकाशन छिटो गर्नु पनि एउटा सुधारको कुरा हो भनेका छन् तपाईँलाई यी भनिरहेका होइन अरूले भनिरहेका यी सुधारका कुरा यी आशाका कुरा यी सकारात्मक कुरा चाहिँ जसरी भनिरहेको छ त्यति होइन जस्तो लाग्छ त्यसो भने
1: अब यस्तो छ जस्तै म आफै व्यक्तिगत रूपमा चाहिँ सेवा लिन काहीँ पनि गएको छुइनँ होइन यो अन्तरालमा एकचोटि मलाई चाहिँ एनटिभीबाट बोलाउनु भएर म सिंहदरबार छिरेको थिएँ होइन सिंहदरबारको ढोकामा जुन नागरिकलाई भित्र पस्ने जुन एउटा प्रक्रिया हुन्छ नि त त्यो पनि हामी सेवाग्राही नैको रूपमा गएका हौ होइन त्यो पनि सर्भिस लिने ठाउँ हो त्यहाँ चाहिँ मैले त्यस्तो केही पनि सुधार देखिनँ
0: होइन
1: लाइन उत्तिकै छ र त्यो नाम आउनलाई त्यतिकै झमेला छ आएन भन्नुहुन्छ 5 पटक फोन गर्नुपर्छ त्यो सबै उस्तै छ होइन त्यो भन्दा बाहेक चाहिँ मेरो आम्ने सामने सेवाग्राहीको रूपमा मलाई लाग्छ नेपाल नागरिकको रूपमा चाहिँ प्रहरी एउटा प्रमुख एउटा सरकारको त्यस्तो निकाय हो जहाँ जोसँग हामी बारम्बार ठोकिन्छौँ होइन सेवै नचाहिए पनि ठोकिने ठाउँ हो नि त प्रहरी निकाय भनेको चाहिँ त्यहाँ ठोकिँदाखेरि चाहिँ के भयो भन्दा हामी बस्ती भत्काउने पहिलो दिन चाहिँ थापाथलीमा थियौं हामीले आग्रह पनि गरेका थियौं खबरदारी पनि गरेका थियौं होइन र त्यो दिन हामी त्यही थियौं स्थलमै थियौं र त्यहाँ एकदमै धेरै प्रहरीको परिचालन भएको थियो होइन अकल्पनीय रूपमा मैले अहिलेसम्म त्यति धेरै प्रहरी परिचालन भएको कहिले पनि देखेको छैन होइन त्यो जुन एपीएफको ट्याङ्कहरू थियो त्यो ट्याङ्कहरू मैले आजसम्म देखेको छैन सायद त्यो चाहिँ माओवादी कालदेखि कहिले पनि परिचालन भएका छैनन् होला क्या ती एपीएफका ट्याङ्कहरू होइन तर हामी त्यहाँ गएर बस के गर्दैथ्यौं एउटा कागजमा चाहिँ लेख्दैथ्यौं है केही स्लोगनहरू लेख्दैथ्यौं समातेर चुप लागेर उभिने हाम्रो मनसाय थियो होइन त्यो लेख्दा लेख्दै कतैबाट त्यहाँ ठुल्ठुला अघिल्ला दिन चाहिँ ठुल्ठुला सीसीटीभी क्यामेराहरू जडान भएका थिए बस्तीको वरिपरि र कहाँबाट सूचना आएछ एकजना प्रहरी अधिकारीलाई र आएर चाहिँ त्यो च्यापिदिनु भयो छोतेर होइन अब अघि पनि भने लोकतन्त्रमा नागरिकको प्रोटेस्ट गर्ने अधिकार हो संवैधानिक अधिकार हो र त्यो पनि शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकारमाथि प्रहरीको हस्तक्षेप पनि अर्को एउटा सेवाग्राहीको रूपमा एउटा अर्को अनुभव रह्यो होइन अब यो सेवामा तीव्रता भन्ने कुराहरू चाहिँ अहिले मैले के सुनिरहेको छु भन्दा जुन एकदम सकारात्मक कुराहरू हुन् होइन नागरिकको पासपोर्ट चाहिँ घर घरमा
0: पुर्याइदिने
1: त्यो ठिकै छ होइन तर कस्तो हो भन्दाखेरि एउटा पासपोर्ट चाहिँ हामीले 5 वर्ष 10 वर्षमा एकपटक लिने कुरा हो होइन नागरिकता भनेको जीवनभर एकपटक लिने कुरा हो होइन तर हरेक दिन जहाँ नागरिक ठोक्किन्छ ती ठाउँहरूमा चाहिँ सेवाको स्तर गुणस्तर कस्तो भयो भनेर चाहिँ म आफै त्यति धेरै सेवा लिन गइसकेको
0: तपाईँले महत्वपूर्ण कुरा उठाउनु भयो मोनिका निरौलाजी तपाईँले भन्या जस्तो मैले तपाईँलाई सजिलोको लागि मैले जोड्न खोजेको जसरी सरकारले पासपोर्ट नागरिकता चाहिँ घर घरमा पुर्याउने र यो साउनदेखि अझ यो चालक अनुमति पत्र पनि घरमै पुर्याउने भनेको छ तर अस्पताल जस्तो ठाउँ जहाँ चाहिँ हरेक पटक नागरिक बिरामी भएर स्वास्थ्य उपचार गर्नुपर्ने ठाउँमा चाहिँ उस्तै लाइन छ उस्तै शास्ति छ उस्तै समस्या छ त्यहाँ चाहिँ आइतबारको विधा समेत थपिँदाखेरि झन् बढी समस्या छ भनेर नागरिकले गुनासो गरिरहेका छन्
1: अब सरकारको प्राथमिकता नै अलिकति अन्यलमा छ कि जस्तो लाग्छ होइन अब अन्यलमा नभए पनि उहाँहरूको लागि स्पष्ट छ तर सायद गलत प्राथमिकता भयो कि भन्ने लाग्छ कि मलाई किनभने एउटा चाहिँ मध्यम वर्ग अथवा मध्यममा पनि उपल्लो मध्यम वर्गमा केन्द्रित भएर यो सरकारका नीति कार्यक्रम योजनाहरू बनेका छन् होइन तर एउटा चाहिँ आम नागरिक जो भनौँ न मध्यम वर्गीय तल्लो मध्यम वर्गीय निम्न वर्गको नागरिकका लागि चाहिँ यो सरकारका सेवा नीति कार्यक्रमहरू बनेका छैनन् होइन अब कोही पनि उपल्लो मध्यम वर्गको अथवा चाहिँ उपल्लो वर्गको नागरिकका लागि आइतबार छुट्टी हुनु एकदम राम्रो कुरा हो यो देशमा होइन तर जसलाई तपाईँले भन्नुभयो जुन नागरिकलाई अस्पतालमा सेवा लिन पर्नेछ र उहाँहरू चाहिँ यहाँबाट मात्रै होइन कि होइन गाउँबाट दूर दराजबाट चाहिँ काठमाडौँसम्म अथवा सहरसम्म आउनु भएको छ एउटा सरकारी अस्पतालमा चाहिँ सेवा लिनका लागि उहाँलाई चाहिँ त्यो आइतबार भनेको अझै एक दिन होटलमा खर्च हो अझै एक दिन खाना खर्च हो होइन र त्यसकारणले जुन नागरिकको चाप बढेको छ होइन अस्पतालहरूमा त्यसले सेवाग्राहीलाई निकै अप्ठ्यारो पारेको छ र त्यति मात्रै नभएर चाहिँ त्यो सँगसँगै उतापट्टि फेरि अझै कर चाहिँ 3% लिने भन्ने कुरा छ प्राइभेट अस्पतालमा चाहिँ सेवा लिन गएको खण्डमा होइन अब सरकारी अस्पतालको अवस्था गुणस्तर होइन र सरकारी अस्पतालमा जुन एउटा नागरिकको चाप हुन्छ त्यो चापमा कुनै पनि कमी छैन होइन अझै बढेको छ एक दिन बिदा थपेका कारणले तर उतापट्टि चाहिँ फेरि प्राइभेट अस्पतालमा म उपचार गर्न जाउँ भनेदेखि अब शुल्क बढ्ने भयो किनभने 3% बेसी कर तिर्नुपर्ने भयो त्यसै गरी भनौँ बिजुलीको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ होइन अब एउटा आम घरमा चाहिँ 50 युनिट भन्दा बढी बिजुली जसकोमा पनि खपत हुन्छ होइन एउटा गाउँमा एक्लै बस्ने मान्छेको घरमा पनि बिजुली 50 युनिट भन्दा माथि नै खपत हुन्छ कि आजभोलि होइन त्यति बिजुली खपत गर्दाखेरि अझै अब हामीले ट्याक्स तिर्ने पर्ने भयो सेवाग्राहीको रूपमा भनेपछि यो र अर्कोतिर सरकारले के गरिरहेछ भन्दाखेरि कर चाहिँ घटाइरहेछ होइन अब 10 लाखसम्म कर
0: आयकर
1: चाहिँ घटेको छ होइन त्यसै गरी सबैभन्दा माथिल्लो ब्राकेटमा जसको कमाइ हुन्छ त्यसको कर प्रतिशत चाहिँ 10% घटाइदिएको छ होइन भनेपछि यो सरकारले एउटा वर्गका लागि चाहिँ एकदम राम्रो सुधारात्मक कामहरू गरेको छ तर एउटा आम नागरिकको रूपले हेर्दाखेरि चाहिँ यो सरकारले सेवामा यो सरकारले सुविधामा यो सरकारले चाहिँ पहुँचमा सामाजिक सुरक्षामा चाहिँ कुनै पनि रूपान्तरण कल्याणकारी काम चाहिँ अहिले सम्म नगरेको जस्तो देखिन्छ हैन यद्यपि अब राम्रै पक्ष हेर्दाखेरि चाहिँ तपाईले अघि भन्नुभा जस्तो विद्यार्थीका लागि चाहिँ समयमै परीक्षा लिनु हैन जस्तै म 3 वर्ष कलेज जान्छु मेरो डिग्री 5 वर्षमा आउँछ भनेको त्यो मेरो जीवनको महत्त्वपूर्ण 2 वर्ष चाहिँ मैले एउटा राज्यको बेसितिका लागि चाहिँ मैले गुमाउनु परेको कुरा हो हैन त्यसकारणले चाहिँ यो रिजल्ट समयमै आउनु भनेको एकदमै ठूलो एउटा चाहिँ उपलब्धि हो एकदमै ठूलो महत्त्वपूर्ण कुरा हो तर यो यसलाई चाहिँ अलिकति भनौं न 10 दिनमै रिजल्ट आइहाल्नु पनि पर्दैन होला सायद हैन कति जना विद्यार्थी छन् ती विद्यार्थीहरुको चाहिँ सही रिजल्ट पनि आउन आवश्यक पर्यो नि त किनभने ती सडकमा अस्ति आउनु भएका विद्यार्थीहरुलाई कति ठगिएको महसुस भएको छ हैन उहाँहरुले चाहिँ रिटोटलिङ गर्नका लागि पैसा दिनु भएको छ त्यो खर्च त्यो जुन दुःख भोग्नु पर्छ रिटोटलिङका लागि त्यसमा पनि त उहाँहरुको चाहिँ ठगिनु भयो भन्ने महसुस भएको छ हैन त्यसकारणले एकदम होडबाजीमा अलिकति एकदम उत्ताउलो भएर गरिहाल्न पनि पर्दैन हैन त्यही भएर अलिकता परिपक्व भएर एउटा विद्यार्थीको जीवनमा 2 वर्ष गुमाउन नपर्ने गरी रिजल्ट आउनु पर्यो परीक्षा हुनु पर्यो त्यसैगरी आन्तरिक परीक्षाहरू र आन्तरिक लेखाई पढाएका कामहरू पनि राम्रा हुनु पर्यो सुधार हुनु पर्यो हैन र रिजल्ट टाइममा आउने सँगसँगै चाहिँ सही रिजल्ट पनि टाइममा आउनु पर्यो गुणस्तरीय हुनु पर्यो यो चाहिँ विश्वसनीय हुनु पर्यो हैन तर छिटो चाहिँ आउने विश्वास चाहिँ गुमाउने भन्ने पनि त्यो चाहिँ अलि ठीक भएन कि भन्ने लाग्छ
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला सँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नु होला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
5: प्राविधिक शिक्षा आजको आवश्यकता
8: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एन्ड रुरल
6: कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
6: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज, चाङ्गु नारायण चार, भक्तपुर।
5: फोन 01-5121-012 5121-006 97418-2096।
6: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँग कुरा गरिरहेका छौं। मोनिका निरौला जी, अब तपाईँले धेरै कुरा भनिसक्नुभयो, अब सारांशमा क्या मुदागत रूपमा भन्दा 100 दिनमा सकारात्मक चाहिँ यो आशा लाग्दो चाहिँ अलिक कमजोरी चाहिँ यो भनेर मुदागत रूपमा भन्दाखेरि छोटोमा कसरी भन्नुहुन्छ?
3: 100 दिनमा आशा लाग्दो एक नम्बरमा भनेको चाहिँ एउटा हुटुटी देखिन्छ है,
2: केही
3: गर्ने हुटुटी देखिन्छ होइन, त्यो एकदम आशा लाग्दो छ। जस्तै रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो होइन। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक
2: दिनमा सकारात्मक चाहिँ यो आशा लाग्दो चाहिँ अलिक कमजोरी चाहिँ यो भनेर बुँदागत रूपमा भन्दाखेरि छोटोमा कसरी भन्नुहुन्छ?
3: 100 दिनमा आशा लाग्दो एक नम्बरमा भनेको चाहिँ एउटा हुटुटी देखिन्छ है,

0: अर्को मुद्दा,
1: अब अर्को कुरा गर्दाखेरि नकारात्मक कुरा नै गर्दाखेरि चाहिँ के भने, यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफू त्यसमा त्यसलाई चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो होइन, र त्यसले सुशासनमा जति ठूलो एउटा धक्का पुर्याएको छ त्यो चाहिँ निरन्तरता इतिहासको भइरहेको छ, र त्यसमा चाहिँ ब्रेक लागेन भने सुशासन स्थापित हुन सक्दैन यो राज्यमा भन्ने अर्को कुरा होइन, र तेस्रो सबैभन्दा महत्वपूर्ण कुरा के लाग्छ भन्दा, यो सरकारले सिर्जना गरेको कृत्रिम मानवीय संकट जुन छ सुकुम्बासी बस्तीहरूमा 20,000 नागरिकलाई काठमाडौँमा मात्रै जबरजस्ती उठीवास गरेर जुन एउटा रुनु न हाँस्नु अवस्थामा पुर्याएको छ होइन, बिल्लीबाटै बनाएको छ भन्नुपर्छ, त्यसको उचित व्यवस्थापन चाहिँ यो सरकारले तुरुन्तै गरोस् भन्ने मेरो
0: अहिले केही बेरमा आउँला हामी के गर्नुपर्छ भनेर म एकछिन पछि आउँछु। तपाईँले हामीले यो सकारात्मक कुरामा चाहिँ तपाईँले एउटा मात्रै भन्नुभयो, हुटुटी मात्रै,
1: हजुर,
0: केही गर्न खोज्ने हुटुटी बाहेक अरू सकारात्मक कुरा चाहिँ तपाईँले खासै नदेखेको
1: होइन, मैले रिजल्ट टाइममा निकाल्ने
0: त्यो हुटुटी अन्तर्गत चाहिँ छिटो नतिजा निकाल्ने
1: त्यो पनि एउटा सकारात्मक पक्ष नै भन्नुपर्छ।
0: अलिकति आशा लाग्ने कुरा गरौँ न एकछिन, तपाईँले सम्झेर भन्नु भएन हुन्छ।
1: आशा लाग्दो त्यही त अलि अलि अहिले चाहिँ कस्तो छ भन्दा, यो थोरै निराशातिर पो पुग्या हो कि भन्ने लाग्छ होइन।
0: अब त्यसो भने यसो भनौँ न, 100 दिनलाई 100 अङ्कमा मूल्याङ्कन गर्नु पर्यो भने तपाईँ कति नम्बर दिनुहुन्छ?
1: म त धेरै नम्बर दिदिनँ, अलिकति नम्बर नदिउँ होला नै जस्तो लाग्छ।
0: भनेपछि अनुत्तीर्ण
1: अनुत्तीर्ण नै
0: हुनुपर्छ, जस्ट पास,
1: जस्ट पास पनि
0: भएको छैन
1: मेरो लागि चाहिँ।
0: अब धेरैले के भन्छन् भने, अब मोनिकाजीलाई मैले यहीँ जोड्न खोजेको सोध्न खोजेको चाहिँ, यो नवयुवाका प्रतिनिधिहरू पनि धेरै चाहिँ कुनै न कुनै पार्टीसँग आबद्ध छन्, विपक्षी पार्टीसँग आबद्ध भएकाहरूले चाहिँ सरकारको राम्रो काम नदेख्ने, अनि सरकारको समर्थन गर्ने नवयुवा प्रतिनिधिले चाहिँ सरकारको राम्रो काम देख्ने, उनीहरूको आँखा पनि एउटै छैन, उनीहरूको मूल्याङ्कन पनि एउटै छैन भन्ने आरोप लाग्ने गरेको छ। तपाईँ कतै अर्को पार्टीको समर्थक भएको नाताले यस्तो भन्नुभएको होइन?
1: होइन, म अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता पनि लिएको छुइनँ होइन, कहिल्यै पनि म चाहिँ त्यस्तो भोटर हो जस्तो लाग्छ मलाई, म स्विङ भोटर हो क्या खासमा होइन, मेरो कुनै पनि ऐतिहासिक रूपमा अथवा पारिवारिक रूपमा चाहिँ ल यही पार्टी हो बाउ बाजेदेखि यही पार्टी हो भन्ने पनि छैन होइन, एउटा उम्मेद्वारको चाहिँ उसको राम्रा एजेन्डाहरू छन् होइन, मलाई मनपर्ने कुराहरू छन् भने म भोट दिने खालको, म स्विङ भोटर हो होइन, त्यही भएर मेरो त्यो कुनै पनि एउटा लोयल्टी कुनै पनि पार्टी प्रति छैन, सदस्य पनि होइन होइन, त्यसकारणले यो चाहिँ एकदम, तर म कहिले काहीँ सोध्छु होइन, सायद उहाँहरूका समर्थकहरूसँग मैले अलि बेसी कुरा पो गर्नुपर्छ कि, मैले केही नदेखिरहेको हो कि होइन, सायद मेरो आँखामै पट्टी पो लाग्या हो कि भन्ने पनि लाग्छ मलाई कहिले काहीँ।
0: जो मोनिकाजी, तपाईँ जस्तै तपाईँहरू चाहिँ एउटा स्वतन्त्र रूपमा हामीले देखेको पनि स्वतन्त्र रूपमा पहिलेदेखि नै भदौको नवयुवाको आन्दोलनपछि तपाईँहरूले एउटा यो नागरिक उन्मुख सरकार हुनुपर्छ, संविधानको पालना गर्नुपर्छ, विधिको प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ भनेर तपाईँहरूले खबरदारी गर्दै आउनु भएको, निम्न र गरिब वर्गको उत्थानको लागि सरकारको ध्यान पुग्नुपर्छ भनेर पनि तपाईँहरूले बेला बेला आवाज उठाइरहनु भएको होइन, तपाईँहरूले चाहिँ धेरै अभियान चलाइरहनु भएको छ, त्यस कारणले गर्दाखेरि आज हामी तपाईँसँग यो सरकारसँग तपाईँहरूले खोजेको अपेक्षा र सरकारको कामको बारेमा कुरा गरिरहेका छौँ होइन। अब मोनिकाजीहरूले अघि नै तपाईँले भन्नुभयो एउटा अन्तरिम सरकारसँग तपाईँहरूको एउटा सम्झौता भयो होइन नवयुवाहरूको तर्फबाट, अर्को चाहिँ यो सरकार बन्ने बित्तिकै पनि तपाईँहरूले धेरै अपेक्षा गर्नु भएको थियो कि, अलिकति अपेक्षाको कुरा गरौँ न, तपाईँहरूले गरेको अपेक्षा चाहिँ के थियो बुझागत रूपमा भन्दाखेरि, नयाँ यो जुन अहिले 100 दिन मनाइरहेको सरकारसँग तपाईँहरूले सुरुमा गरेको अपेक्षा चाहिँ के थियो?
1: पहिलो भनेको शहीद परिवार र घाइते साथीहरूको चाहिँ दीर्घकालीन व्यवस्थापन भन्ने कुरा थियो होइन, अहिलेसम्म पनि सरकारले आफ्नै जमर्कोमा चाहिँ उहाँहरूलाई एकपटक पनि भेटेको छैन होइन, त्यो एकदमै दुःख लाग्दो चित्तै दुख्ने कुरा हो त्यो वास्तवमा होइन. एउटा आन्दोलनको चाहिँ हामी प्रतिनिधि भनेर आन्दोलनको जस बोकेर आउँदै गर्दाखेरि यति ठुलो जनमत चाहिँ आन्दोलनको बलमा लिएर आउँदै गर्दाखेरि त्यही आन्दोलनका शहीद तथा घाइते परिवारहरूलाई

0: चाहिँ एकपटक पनि भेट्न नसकेको कुरा चाहिँ एकदमै दुःख लागेको छ होइन
1: भेट्नुपर्छ भेट्नु होला भन्ने अपेक्षा थियो त्यो पुरा भयो
0: हो होइन भेट्ने भनेको त त्यो त्यो चाहिँ एउटा सहकार्यको सुरुवात होला भन्ने होइन उहाँहरूका के छन् त आवश्यकता गुनासाहरू के छन् त्यसलाई सम्बोधन गर्ने एउटा बाटो खुल्ला भन्ने कारणले चाहिँ एउटा प्रथम भेट महत्वपूर्ण होला भन्ने लागेको थियो
1: त्यो भएन एउटा अपेक्षा त्यो थियो त्यो भएन अब अर्को तपाईँको अपेक्षा
0: र त्यसमा चाहिँ कस्तो झल्झली के याद आउँछ भन्दा त्यो शहीदका शालिकहरू जुन छरपष्ट छन् नि ती चाहिँ एकदम याद आउँछ कि दिमागमा किनभने त्यसले चाहिँ सायद यो सरकारले यो आन्दोलनका शहीद र घाइते प्रतिको यो सरकारको के छ अवधारणा भन्ने ठ्याक्कै देखाउँछ कि क्या हो भन्ने लाग्छ है अर्को भनेको अझै पनि आन्दोलनमा देखिएकै भरमा चाहिँ 2700 जना युवाहरू चाहिँ जेलमा हुनुहुन्छ अहिले पनि होइन र उहाँहरूलाई विभिन्न झुटा मुद्दाहरू समेत लगाइएका छन् होइन यसमा यो सरकारको कुनै पनि ध्यान पुग्न सकेको छैन र यो सरकारको प्राथमिकता भनेको चाहिँ उतापट्टि दरबार हत्याकाण्ड चाहिँ यो सरकारको प्रमुख प्राथमिकता हो र यो आन्दोलनमा सहभागी भएका कारणले जो जेलमा बस्नका लागि 1 वर्षभन्दा धेरै भइसक्यो कि होइन एउटा आमा हुनुहुन्छ माइती घरमा बस्नुहुन्छ सुदूरपश्चिमबाट आउनुभएको उहाँले भन्दै हुनुहुन्थ्यो कम्तीमा मलाई होइन म हेरिदिन्छु भनेदेखि त म खेत जोत्न जान्थे नि त होइन अस्ति हामीले असारको खेत जोत्ने दिन पनि मनायौं होइन उहाँको खेत बाँझै छ उहाँको एउटा छोरा सरी एउटा छोरा जेलमा बसेको 1 वर्ष हुन लाग्यो होइन अब 1 वर्ष पुग्न
1: लाग्यो
0: भदौमा 1 वर्ष ठ्याक्कै पुग्छ र उहाँको खेत अहिले बाँझै छ किनभने उहाँ यहाँ दिनै माइती घरमा आएर रोएर बसिरहनु भएको छ होइन भित्र गृहमन्त्रीको शपथ हुँदै थियो बाहिर प्रहरीले चाहिँ ती आन्दोलनकारीका बाबामालाई थर्काइरहेको देखिएको थियो होइन दोस्रो अपेक्षा त्यो थियो कि झुटा मुद्दा लागेर जसलाई प्रहरीले थुनामा राखेको छ र जसको मुद्दाको चाहिँ सुनवाई हुन सकेको छैन त्यसलाई प्राथमिकतामा राखेर यो सरकारले चाहिँ सम्बोधन गर्छ भन्ने थियो होइन त्यो हुन सकेन अर्को भनेको प्रहरीको रूपान्तरणको होइन त्यसपछि जुन भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित कुराहरू छन् यसमा चाहिँ धेरै कुराहरू पर्ने भएको कारणले पनि त्यो सम्झौता 10 बुँदे हुन पुगेको हो होइन र यस अन्तर्गत चाहिँ हाम्रा जुन संवैधानिक निकायहरू छन् त्यसको त्यसमा नियुक्ति कसरी हुन्छ होइन र संवैधानिक निकाय मात्रै नभएर सबै निकायहरू क्या अहिले विश्वविद्यालयकै नियुक्ति प्रक्रियाहरू जुन भइराखेका छन् होइन त्यसले चाहिँ विश्वविद्यालयहरूलाई एउटा स्वच्छ एउटा चाहिँ स्वतन्त्र निकायको रूपमा चाहिँ काम गर्न दिएन होइन किनभने सधैँ राजनीतिक हस्तक्षेप भइरहने बाटो चाहिँ खुला रह्यो भन्ने जुन एउटा थियो त्यसका लागि चाहिँ यी नियुक्ति प्रक्रियाहरूमै पुनर्विचार गर्नुपर्छ त्यो नियुक्ति गर्ने जुन समिति छ त्यो समितिमा चाहिँ को बस्ने भन्ने नै पुनर्विचार गर्नुपर्छ त्यसमा प्रधानमन्त्री त्यसमा शिक्षा मन्त्री बसेर त त्यो त राजनीतिक प्रक्रिया राजनीतिक नियुक्ति नै भइरहने भयो र यी निकायहरू चाहिँ स्वतन्त्र र स्वच्छ रहन सकेनन् राजनीतिक हस्तक्षेप मुक्त रहन सकेनन् भन्ने थियो र त्यसकारणले चाहिँ यसलाई पुनर्विचार गर्ने होइन र त्यो सँगसँगै चाहिँ संवैधानिक निकायहरूमा चाहिँ 45 वर्ष नै त्यसको चाहिँ एलिजिबिलिटी हुने होइन त्यसको लागि क्वालिफाई गर्नका लागि 45 वर्ष पुग्नुपर्ने भन्ने नियमले चाहिँ अहिलेका एकदम सक्षम युवाहरूलाई पनि ती पदहरूबाट चाहिँ विमुख गराए भन्ने थियो र त्यसकारणले चाहिँ त्यो एलिजिबिलिटी त्यो उमेरको जुन हद छ त्यसलाई पनि पुनर्विचार गर्ने यद्यपि कुनै पनि संवैधानिक निकायको पुनर्गठन अथवा त्यसको पुनर्विचार गर्नका लागि यो चाहिँ संसदीय प्रक्रियाबाट जुन संविधानले भनेको प्रक्रिया छ त्यही अन्तर्गत नै गर्ने तर एउटा समितिले अध्ययन गरेर अध्ययन प्रतिवेदन चाहिँ संसदलाई बुझाउने भन्ने कुरा थियो होइन
1: तर अहिले अब त्यही अनुसार केही अब नियुक्तिको लागि प्रक्रिया पनि सुरु भएको छ केही नियुक्ति पनि हुन थालेको छ अहिलेको यो नियुक्तिलाई चाहिँ तपाईँहरूले गरेको अपेक्षा अनुसार मिल्दोजुल्दो छ अथवा यस यो नियुक्तिमा पनि सरकारले भन्ने एउटा गर्ने अर्को गरिरहेछ
0: होइन सरकारले भन्ने उयो गरिरह होला गर्ने पनि उयो गरिरह होला. जस्तै हाम्रो सांसद गोर्खाका सांसद पूर्व महामन्त्री राष्ट्रपाकाले अभिव्यक्ति दिनुभएको थियो त होइन, यदि कुनै पनि व्यक्तिले चाहिँ भोट मागेको थियो राष्ट्रपाका लागि भोट हालेको थियो अथवा अरूलाई उत्प्रेरणा दिएको थियो भोट हाल्नका लागि भने स्वत एक अङ्क बढिहाल्छ नि भन्ने त उहाँले जे भनेको छ त्यही गरेको होला भन्ने अपेक्षा गर्न पर्यो सरकारबाट होइन. तर नियुक्ति चाहिँ के भन्दाखेरि एउटा व्यक्ति आए चाहिँ राम्रो हुने अचानक होइन, अर्को व्यक्ति नभए चाहिँ बिग्रिहाल्ने भन्ने होइन के होइन, त्यो के भन्दाखेरि सिस्टम बनाउने हो नि त होइन. जब विधि बन्छ जब प्रक्रिया बन्छ र त्यो प्रक्रियाले नै एउटा चाहिँ निष्पक्ष मान्छे आउन सक्ने खालको प्रक्रिया बन्छ तब न त्यसको सुनिश्चितता हुन सक्छ. तब जो नै आए पनि होइन ल ठिक छ कविन्द्रजी त्यहाँ चाहिँ छनौट समितिमा हुनुहुन्न होला रे होइन, त्यो छनौट समितिमा भएका सबै मान्छेहरू स्वच्छ मनका छन् रे, तर त्यसको सुनिश्चितता कसले गर्न सक्छ त होइन, त्यसको ग्यारेन्टी त कसैले पनि लिन सक्दैन नि त. त्यस कारणले एउटा प्रक्रिया त्यस्तो बनाउनु पर्छ जसले साँच्चीकै निष्पक्ष मान्छेहरू छनौट समितिमा हुनु पर्यो. त्यो छनौट समितिले के का आधारमा छनौट गरिरहेको छ भन्ने कुरा पारदर्शी हुनु पर्यो भन्ने हो कि
1: होइन. त्यो तपाईँहरूको अपेक्षा थियो, त्यो अपेक्षा अनुसार पनि काम भएको जस्तो तपाईँहरूलाई लागेको छैन,
0: भएको जस्तो लागेको छैन. किनभने जस्तै मार्क्स चाहिँ कसैलाई पनि तपाईँले राष्ट्रपालाई भोट हाल्यो हो कि होइन भन्ने आधारमा मार्क्स दिइराखेको छ भने त त्यो के फरक भयो के. हिजो पनि एमाले एमालेलाई भोट हालेकै मान्छेलाई राख्थ्यो, आज राष्ट्रपाले राष्ट्रपा भोट हालेको मान्छेलाई राख्छ होइन, भनेपछि स्वतन्त्र निष्पक्ष मान्छे त्यो ठाउँमा आउन सक्छ त सक्दैन होइन. तर त्यसको समस्या कहाँनिर हो भन्दाखेरि त्यो छनौट प्रक्रियामा चाहिँ क्राइटेरिया के हो त, के का आधारमा चाहिँ कुनै पनि व्यक्तिलाई छनौट गरिएको छ. र मलाई चाहिँ विश्वविद्यालयको हकमा है विशेष गरेर के लाग्छ भने चाहिँ यो चाहिँ शिक्षा मन्त्रालय अथवा शिक्षा मन्त्री चाहिँ त्यो छनौट समितिमा हुनै हुँदैन भन्ने लाग्छ. त्यसमा पहिल्यैदेखि नै स्वतन्त्र विज्ञहरूको टोली हुनुपर्छ होइन, विद्यार्थी सहितको टोली हुनुपर्छ जस्तो लाग्छ वास्तवमा.
1: अब यसलाई कतिपयले के भन्छन् भने हाम्रो देशमा त्यो चाहिँ एकदम के अरे तपाईँले भन्नुभएको छ स्वतन्त्र विज्ञ भन्नेहरू पनि कुनै न कुनै पार्टीमा चाहिँ आबद्ध भइहाल्छन्. हामीले भने जस्तो त्यो स्वतन्त्र व्यक्ति खोज्नै सकिँदैन पनि भन्छ नि तपाईँ, त्यस्तो लाग्छ
0: होइन. यस्तो हो, अब स्वतन्त्रता भनेको पनि फेरि कस्तो भने नि जस्तै मैले कसलाई भोट हालेँ भन्ने आधारमा म स्वतन्त्र भइनँ भन्ने कुरा चाहिँ होइन होइन. हामी सबैले कसै न कसैलाई त भोट दियौं नि त होइन, हामी सबैको विचार काहीँ न काहीँ मिल्न सक्छ, हामीलाई कोही मन पर्न सक्छ होइन, नेताकै रूपमा मन पर्न सक्छ. त्यसले चाहिँ मेरो स्वतन्त्रतालाई नै कम्प्रोमाइज गर्यो भन्ने पनि होइन कि. तर मैले मेरो पदमा रहेर चाहिँ त्यो मेरो जुन एउटा त्यसलाई बायस भनिन्छ नि त होइन, रिसर्च गर्दाखेरि पनि सबैको केही न केही बायस हुन्छ कि. हाम्रो चाहिँ हुर्काई बढाई हाम्रा होइन आफ्ना रुचिहरू हाम्रा मनपर्ने मन नपर्ने कुराहरू त्यो सबैले केही न केही बायस त सिर्जना गर्छ होइन. तर स्वतन्त्रता भनेको के भन्दाखेरि त्यो बायसको बारेमा म कत्तिको चाहिँ मैले बुझेको छु, ए है मलाई यो नेता मनपर्छ होइन, तर त्यसको मतलब यो होइन कि त्यो नेतालाई मन पराउने सबै विद्यार्थीलाई चाहिँ मैले प्लस फाइभ मार्क्स दिनु भनेको चाहिँ म स्वतन्त्र भइनँ भन्ने कुरा हो होइन. तर त्यसलाई चाहिँ मैले मेरो काममा चाहिँ त्यो मेरो मनपर्ने नेताको इन्फ्लुएन्स पर्न नदिनु भनेको स्वतन्त्र हुनु हो होइन. त्यही भएर यसमा चाहिँ स्वतन्त्र भनेको मलाई त खासमा भन्नु पर्दाखेरि पार्टीको सदस्यतै लिएको मान्छेले पनि एउटा स्वतन्त्र रूपले विश्वविद्यालयको पदाधिकारी भएर काम गर्न सक्छ होला कि होइन. तर यति हो कि उसको विश्वविद्यालयको काम गर्दाखेरि ऊ पार्टीको सदस्य हुनु भएन.
1: मोनिका निरौलाजी तपाईँ जेनजी मुभमेन्ट अलायन्सको सदस्य हुनुहुन्छ, नवयुवाको प्रतिनिधि हुनुहुन्छ. आज हामी तपाईँसँग सरकारको 100 दिनको अवसरमा सरकारले कस्तो काम गर्यो भनेर कुरा गरिरहँदाखेरि तपाईँले हामीले चाहे अनुसार हामी नवयुवाहरूले जे चाहेका थियौं जे खोजेका थियौं त्यो अनुसार सरकारले काम गर्न सकेन. 100 अङ्क दिनु पर्यो भने सरकार अहिलेसम्मको काम गराइमा फेल भएको छ मतलब तपाईँले अघि भन्नुभयो. अब अहिले हेर्दाखेरि एउटा मान्छेले अर्को पनि एउटा सकारात्मक कुरा मैले अलिकति सकारात्मक कुरा कोट्याएँ. पहिले जस्तो प्रधानमन्त्री मन्त्रीहरू भाषण गर्नुहुन्न होइन, प्रधानमन्त्रीको बोली सुन्न त धेरै दिन पर्खिनुपर्छ, महिनै पर्खिनुपर्छ, बोल्नुहोस् भन्दा पनि बोल्नुहुन्न होइन. उद्घाटनमा जानुहुन्न, त्यसपछि अरू समारोहमा पनि मन्त्रीहरू गएर भाषण गरेको सुनिँदैन. पहिला पहिला भाषण गरेर वाक्कै बनाउँथे होइन, भाषणमा चाहिँ जे पनि भन्ने काममा नदेखिने. अहिले बोल्दैनन्, पक्कै पनि काम गर्न खोजेका होलान् भन्ने चाहिँ अरूलाई लागेको छ कि. यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ?
0: बोलाएर काम गराएसँग त्यस्तो सम्बन्ध छ र भन्ने पनि लाग्छ मलाई होइन, किनभने संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु के होइन, किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त होइन. देखियो कत्रो ठुलो गल्ती हुन सक्ने रहेछ, धेरै ओभर कुल ओजे हुन खोज्दाखेरि क्या, ओभर जान्ने भएर
1: धेरै जान्ने भएर
0: भन्ने लाग्छ मलाई होइन. त्यही भएर वास्तवमा चाहिँ कहाँ बोल्ने कहाँ नबोल्ने, ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो, उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् होइन, मैले मेरो सार्वभौमिकता चाहिँ उहाँहरूलाई एउटा भोट हालेर मैले दिएको छु होइन, काम गर्नका लागि जागिर दिएको हो, त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ होइन. विधिवत रूपले जसरी भनिएको छ जति जति समयमा प्रधानमन्त्रीले गएर सांसदहरूको जवाफ दिनुपर्छ प्रश्नको भनिएको छ त्यो दिनुपर्छ प्रधानमन्त्रीले होइन. त्यो एउटा विधिको शासन हो, त्यो एउटा लोकतान्त्रिक मूल्य मान्यता पद्धति प्रक्रिया हो जसको चाहिँ मान राख्न पर्न मान चाहिँ प्रधानमन्त्रीले राख्नुपर्छ होइन. अब त्यो सँगसँगै ठुल्ठूला अब कार्यक्रममै गएर भाषण दिनुपर्छ भन्ने छैन होइन, तर एकजनाले नदिँदैमा चाहिँ यो सरकारले पुरै नदिएको भन्ने पनि होइन. जस्तै अर्थमन्त्रीले त जहाँ पनि गएर जे पनि बोलिरहनु भएको छ त फेरि अर्कोतिर होइन, सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी नेपालको इतिहासमा लागू गरेर होइन भनेको सबैभन्दा उपल्लो वर्गलाई चाहिँ कर छुट दिने र सबैभन्दा पछाडि बारिएका वर्गलाई चाहिँ करको मारमा च्याप्ने होइन त, भनेको के हो एउटा चाहिँ सानो प्राइभेट विद्यालयमा चाहिँ किनभने इङ्ग्लिस बोर्डिङमा पढायो भने मेरो छोराछोरीले चाहिँ उन्नति गर्ला भन्ने बाबुआमाका लागि 3% कर लगाउनु होइन, बिजुली खपतमा 3% कर लगाउनु होइन, ग्यास चाहिँ आधी सिलिन्डर पाइन्छ, म एउटा इन्डक्सन किनेर चाहिँ मेरो क्याफे चलाएर चिया बेचेर चाहिँ मेरो घर पाल्छु भन्ने मान्छेलाई 3% कर लगाउनु, तर फेरि 10 लाखसम्म कमाउने मान्छेलाई चाहिँ कर छुट दिनु भनेको सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी हो र यसलाई गएर चाहिँ भाषण दिएर अर्थमन्त्रीले यो त प्रोग्रेसिभ ट्याक्सेसन हो भनेर झुट बोलिरहेछन् होइन. त्यही भएर सबै प्रतिनिधिहरू क्याबिनेटका नबोलिराखेका त होइनन् होइन, एउटा प्रधानमन्त्री चाहिँ म बोल्दै बोल्दिन भन्ने हट लिएर
1: भनौँ न, प्रधानमन्त्री बोल्नु पर्ने ठाउँमा नि बोल्नु हुन्न, अरू मन्त्रीहरू नबोले नै हुने ठाउँमा चाहिँ बोल्नु हुन्छ,
0: नबोले नि हुने ठाउँमा जे पनि बोल्ने के होइन. अब अर्थशास्त्र चाहिँ मैले मात्रै जानेको छु र बुझाएको छु भन्ने खालको अभिव्यक्ति जुन आउँछ, जुन घमण्डबाट आउँछ, त्यो चाहिँ एकदम आपत्तिजनक नै लाग्छ.
1: मोनिका निरौलाजी, अब हामी अन्तिम खण्डमा चाहिँ तपाईँले समग्रमा भन्दाखेरि नवयुवाका प्रतिनिधिहरू तपाईँहरू जेनजीहरूले जे खोज्नु भएको थियो यो सरकारसँग अपेक्षा, यो 100 दिनमा बितेको 100 दिनमा त्यो अपेक्षा अनुसार काम हुन सकेको छैन र तपाईँहरूले धेरै कुराहरू चाहनु भएको थियो, आम नागरिकले धेरै कुरा चाहेका थिए होइन, पहिलेको भन्दा अब आउने सरकार नवयुवाकै प्रतिनिधिहरू सरकारमा हुनुहुन्छ, तपाईँहरूसँगै अभियानमा लाग्नुभएकाहरू सांसद र मन्त्रीहरू बन्नु भएको छ, तैपनि सरकारले भनेअनुसार काम गरेन भनेर तपाईँले भनिहाल्नुभयो. अब तपाईँहरूको सुझाव चाहिँ नि अब सरकार कसरी अगाडि बढ्नुपर्छ, अब अहिलेदेखि नै सरकारले के कुरामा ध्यान दियो भने तपाईँहरूले तपाईँहरू जस्ताले तपाईँले यसरी चाहिँ आलोचना गर्नुपर्ने थिएन होला, अबको आउँदा दिनहरूमा सरकारको काम कस्तो हुनुपर्छ?
0: पहिलो त शहीद परिवार र घाइते साथीहरूको मागहरू चाहिँ तत्काल सम्बोधन हुनु पर्यो होइन, उहाँहरूको दीर्घकालीन व्यवस्थापनको काम चाहिँ आजैबाट सुरु गर्नु होला भन्ने मेरो अनुरोध छ होइन। त्यसै गरी 2700 जो अझै पनि कारागारमा हुनुहुन्छ उहाँहरूको भविष्य के हुनेवाला छ त, त्यसप्रति केही न केही त चासो देखाइदिनुहोस् न होइन। सबै अपराधीलाई उन्मुक्ति दिनुहोस् भन्या होइन कि होइन, तर झुटा मुद्दामा जो अझै पनि जेलमा हुनुहुन्छ उहाँहरूको माग मुद्दा त सम्बोधन गरिदिनु पर्यो नि त सरकारले होइन, आन्दोलनबाट आएको हुँ भन्ने सरकारले, त्यो दोस्रो कुरा भयो। तेस्रो कुरा भनेको नागरिकको अपेक्षा भनेको चाहिँ दैनिक जनजीवनसँग जोडिएको छ कि होइन। अहिले म गाडी भाडा तिर्न पनि धौ धौ पर्नुपर्ने अवस्थामा पुगिसकेको छु होइन, किन भन्दाखेरि महँगी त्यस्तो बढिसकेको छ होइन। एउटा ग्यास सिलिन्डर किन्नका लागि आधी सिलिन्डर पाइन्छ है, त्यसकारणले यो घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौँ। महँगी एकदमै बढ्दो छ, त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या, मेरो त्यो अपेक्षै छैन, मलाई त्यो चाहिएकै छैन, म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु, त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन। बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो, तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो, घरमा पासपोर्ट चाहिएको होइन कि। त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ। उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन। र सबैभन्दा महत्वपूर्ण, अघि पनि मैले थोरै भनेका थिएँ, जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू, उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ, 100 दिन मात्रै भएको छ होइन। त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल सुरु गरोस् भन्ने अनुरोध छ होइन। र अन्तिममा भन्नु पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन् होइन। ती संस्थाहरू भदौ 24 गते जले होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धमिरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था संगठन संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं होइन, तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउ, र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् कि होइन। यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी 2023 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को 2023 पुग्नलाई कति दिन लाग्छ र। त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
1: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी, एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा, जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाई बोली, र सरकारको सञ्चालन गर्ने पार्टी होइन, सरकार चलाउने पार्टी, राजसपाका कतिपय नीति, भर्खरैमा पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
0: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई. त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि. जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ. किनभने जब सरकार अराजक हुन्छ होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा होइन. त्यसको त्यो असर हो नि त होइन. त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरुन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ होइन. यो जुन भनौँ न अख्तियारको प्रमुखलाई राखेर चाहिँ थर्काउने होइन, यसो गरेनस् भने तँलाई पखलास भन्ने होइन, यो कुनै विधि यो कुनै प्रक्रियामा मान्य छैन कि होइन. हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन होइन. जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ होइन. यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ होइन. त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ. किनभने संसदप्रति उहाँ जवाफदेही हुनुहुन्छ. संसदप्रति जवाफदेही हुनु भनेको ती मुखहरूप्रति मात्रै होइन, हरेक आम नागरिक हरेक जनता जसले ती सांसदहरूलाई भोट दिएर सांसद बनाए तिनीहरूप्रति जवाफदेही हुनु भनेको हो होइन. त्यो भनेको गणतन्त्रको आधारभूत मान्यता हो कि सबैभन्दा माथि चाहिँ हरेक नागरिक हुन्छ भन्ने मान्यता हो, त्यसलाई चाहिँ ननाग्नु होला भन्ने अर्को अनुरोध होइन. र अर्को अनुरोध चाहिँ के छ भन्दाखेरि यो व्यवहारको रूपमा चाहिँ उहाँहरूको जुन एउटा यो कस्तो देखिन्छ भन्दा यो फ्ल्याट हाउस भन्ने हुन्छ कि अमेरिकाको कलेजहरूमा चाहिँ, त्यो चाहिँ केटै केटाको एउटा घर बनाउँछन् होइन, अनि त्यो एउटा केटाको क्लब जस्तो बनाउँछन् क्या. हाम्रोमा अहिले एमआरआर भए जस्तो नि त होइन. त्यो चाहिँ किचन क्याबिनेटदेखि लिएर मन्त्री परिषद पनि एमआरआरको अथवा फ्ल्याट हाउस फ्ल्याट बोइज जस्तो देखिनुहुन्छ कि उहाँहरू. उहाँहरूको बोली व्यवहार होइन, त्यसलाई चाहिँ सच्याउन आवश्यक छ जस्तो लाग्छ. अलिकति धेरै नै उहाँहरू अराजक र अपरिपक्व हुनुभयो भने एउटा डर चाहिँ के छ भन्दाखेरि एउटा सिङ्गो पुस्तालाई अथवा युवालाई नै हेर्ने दृष्टिकोण चाहिँ कस्तो बन्ला भन्ने डर पनि छ कि. उहाँहरूको असक्षमता र अकर्मण्यताको भार चाहिँ एउटा सिङ्गो पुस्ताले बोक्नुपर्नेवाला छ होइन. एउटा सिङ्गो पुस्तालाई चाहिँ ल युवाले चाहिँ नसक्ने रहेछ, हामीले दिएकै हौ त युवालाई मौका, के नै गर्यो र भन्ने खालका जुन एउटा यो त्यो भाष्य सिर्जना भइसक्यो नि त होइन. युवाले त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले. त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ. किनभने हुटहुटीले मात्रै पुग्दैन के होइन, हुटहुटीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, त्यसमा चाहिँ धैर्यता पनि चाहिन्छ होइन. आजको भोलि गरिहाल भन्ने बित्तिकै त हुँदैन नि त होइन. राज्य चलाउने कुरा हो, समय लाग्छ, धैर्यता चाहिन्छ र डिप्लोमेसी पनि चाहिन्छ, कूटनीतिक हुनु पनि आवश्यक छ होइन. होला थर्काउनु मन लाग्ला, रिस्कोलाई उठ्दैन र होइन. तर त्यो थर्काउनु मन लाग्यो भन्दैमा चाहिँ प्रहरी प्रमुखलाई थर्काइदिने, संवैधानिक आयोगका प्रमुखहरूलाई थर्काइदिने, त्यो त मान्य छैन नि त. त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ. त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन आवश्यक छ र धेरै भनेको चाहिँ यो अराजक व्यवहारलाई चाहिँ बन्द गर्न आवश्यक छ.
1: धेरै धेरै धन्यवाद मोनिका निरौलाजी तपाईँको यो प्रतिक्रिया समयको लागि.
0: हजुर धन्यवाद हजुरलाई पनि समय दिनुभएकोमा.
1: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला. आज हामीले सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57।
0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकस एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक बस्दै महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल भएको नागरिक समाजको टिप्पणी। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। सुर्खेत, दैलेख र अछाममा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। र फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम 8मा प्रवेश, पाराग्वे र क्यानाडा बाहिरिए।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज बस्दैछन्। संसद सचिवालयले अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको जनाएको हो। अर्थ समितिको बैठक आज बिहान 11 बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक आज दिउँसो 2 बजेदेखि सिंहदरबारमा बस्ने भएको छ। बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदन तथा समितिको हालै सम्पन्न स्थलगत गमन भ्रमणको प्रतिवेदनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न हिजो काठमाण्डुको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कारवाहीबारे मिश्रित प्रतिक्रिया दिएका हुन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनु भएको छ। सरकारले संसदलाई भूमिकाविहीन बनाएको, अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी थियो। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनु भएको छ। त्यस्तै राजनैतिक विश्लेषक देवेश झाले भ्रष्टाचार विरूद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो, तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उहाँहरूको सुझाव छ। नेपाल र बेलायत बीचको व्यापार लगानी तथा समग्र आर्थिक सहकार्यलाई अझ सुदृढ र विस्तारित बनाउने उद्देश्यले लन्डनस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपाल बेलायत इकोनोमिक पार्टनरशिप फोरम 2026 सम्पन्न भएको छ। नीति निर्माता, संसद, उद्योगपति, लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ, विकास साझेदार तथा बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधि सहित 150 भन्दा बढ़ी सहभागीको उपस्थितिमा सम्पन्न भएको यस फोरमले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका क्रममा 2 महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ बीच भएको हो भने दोस्रो वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री बीच सम्पन्न भएको। लन्डनमा वेस्ट लन्डन चेम्बरका प्रमुख कार्यकारी अधिकृत एलन राइट्स र उपाध्यक्ष डाक्टर रेणु राजले हस्ताक्षर गर्नुभएको थियो भने नेपाल उद्योग परिसंघका अध्यक्ष पृथ्वीराज पाण्डे र नेपाल ब्रिटेन चेम्बरका अध्यक्ष डाक्टर रोशन राठीले काठमाण्डुबाट भर्चुअल माध्यम मार्फत हस्ताक्षर गर्नुभएको थियो। रामेछाप सम्पर्क समिति दक्षिण कोरिया नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाण्डुमा सम्पन्न भएको छ। अधिवेशनमा नयाँ नेतृत्व चयन गर्दै संस्थालाई थप सक्रिय र प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनबाट पुरूषोत्तम गौतम अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसै गरी नरबहादुर तामाङ र विदुर खड्का उपाध्यक्ष, पुष्कर प्रसाद घिमिरे महासचिव, पवित्र भण्डारी सचिव तथा मेघराज खड्का कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा कृष्ण गौतम, नवराज अधिकारी, राजन प्रसाद परसाई र सुजन श्रेष्ठ लगायत चयन हुनुभएको छ। नवनिर्मित महासचिव पुष्कर प्रसाद घिमिरेका अनुसार कार्यक्रमको उद्घाटन समारोह रामेछापका संघीय सांसद कृष्ण हरि बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवी तथा दक्षिण कोरियामा रहेका रामेछापवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय र अभिभावक बीचको सम्पर्कलाई थप प्रभावकारी बनाउन उमाकुण्ड गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ। विद्यार्थीको शैक्षिक प्रगति, उपस्थिति र विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराई समन्वय बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो। गाउँपालिका उपाध्यक्ष सावित्री सुनेवारले शुक्रबार आयोजित एक समारोहका बीच प्रधानाध्यापकहरूलाई ती सामग्री हस्तान्तरण गर्नुभएको छ। अब विद्यालयहरूले यही आधिकारिक नम्बर मार्फत विद्यार्थीको नतिजा, व्यवहार र आकस्मिक सूचनाहरू प्रवाह गर्नेछन् भने अभिभावकले पनि आफ्ना सुझाव र गुनासो राख्न सक्नेछन्। कार्यक्रमको दिगोपनाका लागि गाउँपालिकाले संचार खर्च बापत माध्यमिक विद्यालयलाई वार्षिक 5,000 र आधारभूत विद्यालयलाई 2,500 रूपियाँ उपलब्ध गराउने व्यवस्था समेत गरेको छ। यस पहलबाट विद्यालयप्रति अभिभावकको उत्तरदायित्व र अपनत्व बढ़ने अपेक्षा गरिएको छ। रामेछापको मन्थली नगरपालिका 3 पुरानो गाउँमा नवनिर्मित शिव पञ्चायन मन्दिरको शनिबार धार्मिक पूजा अर्चना सहित प्राण प्रतिष्ठा गरिएको छ। बागमती प्रदेश सरकारको करिब 34 लाखको लागतमा निर्माण भएको उक्त मन्दिरको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले शनिबार नै उद्घाटन गर्नुभएको छ। स्थानीय वयोवृद्ध तथा पुरोहित लोकनाथ सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी सुरेश सुवेदी, दिनेश सुवेदी, रघुनराज भट्टराई, लोलाई सम्मान गरिएको थियो। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजन भएको दुई आर्थिक वर्षको बजेटबाट सो मन्दिरको निर्माण पूरा भएको थियो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896962998।
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, सशस्त्र प्रहरी बलले सञ्चालन गरेको विद्यालयमा 11 करोड़ हिनामिनाको आरोपमा प्रहरी निरीक्षक सहित 2 जना पक्राउ परेका छन्। किर्तिपुर स्थित विद्यालयमा 11 करोड़ हिनामिना गरेको आरोपमा लेखा अधिकृतको जिम्मेवारीमा समेत रहेकी प्रहरी निरीक्षक कल्पना गुरूङ र उनका साथी लीला लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। अनियमितताको विषयमा छानबिन गर्न सशस्त्र प्रहरीका डीआईजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिनका क्रममा प्रहरी निरीक्षक गुरूङले गैर कानूनी रूपमा संगठनको पैसा अपचलन गरेको निष्कर्ष निकालेको थियो। छानबिन समितिको प्रतिवेदनका आधारमा सशस्त्र प्रहरीले उनीहरूलाई पक्राउ गरी कार्यवाही गर्न नेपाल प्रहरीलाई पत्रचार गरेको थियो। प्रहरी निरीक्षक गुरूङले आफ्नो साथी लामाको खातामा विद्यालयको रकम ट्रान्सफर गराएर हिनामिना गरेको आरोप छ। तर सशस्त्र प्रहरीका एकजना लेखा अधिकृतले मात्रै यति धेरै रकम कसरी हिनामिना गरे प्रश्न उठेको छ। छानबिनमा सशस्त्रका उच्च अधिकारीहरू पनि तानिने सम्भावना देखिएको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहठामा हात्तीको आक्रमणबाट 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैराती घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती तपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गैरी गाउँमा लेदो सहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण एक महिलाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। लगातारको वर्षापछि धुला खोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गा सहितको बाढ़ी गाउँमा पसेको डोल्पाका प्रहरी नायब उप प्रेक्षक अनिल राजगिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको। बाढ़ीमा परि घाइते भएका अन्य छ जनाको भ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी विक, 44 वर्षीय रेउली विक, 48 वर्षीय विष्णु विक, 15 वर्षीय निरुता विक, 13 वर्षीय सीता विक र 65 वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढ़ीले झण्डै 1500 मिटरसम्म बगाएको थियो, जसका कारण ढाड टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। गैराती पनि सुर्खेत, दैलेख, अछामसहित देशका सबैजसो क्षेत्रमा पानी परेको थियो। डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गैरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। बाढ़ीका कारण एक महिलाको ज्यान गएको छ भने 6 घाइते भएका छन्। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अप्नाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाको आग्रह छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामिनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा बढ़ी मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरानबीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामिनीको गृह शहर मसदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामिनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामिनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मुज्तबा घाइते हुनुभएको थियो। अहिले मुज्तबा खामिनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामिनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामिनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। र समाचारको अन्त्यमा खेल समाचार, फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका छन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले हरायो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल निर्णायक बने। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा 7 गोल समेत गर्नुभएको छ। उहाँले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गर्नुभएको छ। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गैराती भएको खेलमा सहआयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको हिस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका अजेद्दिन हुना हिल दुई तथा सुफियान रहिमीले एक गोल गर्नुभयो। सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको, साथै दुई पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम सोह्रमा पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक आज बस्दै, महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल भएको नागरिक समाजको टिप्पणी। डोल्पाको गैरीगाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। सुर्खेत दैलेख र अछाममा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह। इरानका पूर्व सर्वोच्च नेता खामिनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी र फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा प्रवेश, पाराग्वे र क्यानाडा बाहिरिए। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म अस्तुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: garbanų nukulagi yra atsimint, duosta pata atsainai, kaba teliauni ula, per jų manteli matės turam radirku pasalti kaulą, batit.
1: Kaka, timla etini thachaina, aba hamrai manteli ma Deepjyoti Hardware and Suppliers khulya ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिमा धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
7: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
8: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
9: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150
10: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय
9: दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150
10: हजुर

0: 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0848 543305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क,
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
3: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 540 028, 98 543 028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार,
3: समय बिहान 10 बजेदेखि,
2: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: यानी दाँत दुखेर मर्न लागे म हेर्दे त मेरो दाँतमा के भछ
2: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
1: ए काका काकी के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
3: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
11: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
12: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230 97 67 65 24 29
12: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
14: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
15: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
14: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
15: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
15: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
15: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
15: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
15: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
12: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
15: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
12: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
15: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
12: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
15: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
16: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
15: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ भने आज पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं। तपाईँ यो समय ओकाली उरालीले गेस्ट गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं भने कार्यक्रममा मेटा र भाइला मनसुने लोकगीतहरू बस्छ। आज आइतबारको बसाइ छ, हामीले 6 वटा गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले गीतको ट्र्याक मार्फत गीतको बोल, गायक र गायिकाको नाम चिन्नुपर्ने हुन्छ। त्यो गीतमा आवाज कसको छ तपाईँले भन्नुपर्ने हुन्छ। यदि तपाईँले चिन्न सक्नुभयो भने आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। यदि तपाईँले चिन्न सक्नु भएन भने तपाईँ कार्यक्रमबाट बाहिरनुपर्ने हुन्छ, किनकि तपाईँले चाहिँ अब जस्तो कि गीतको बोल मात्रै चिन्नुभयो भने तपाईँले एकजना साथी सम्झन पाउनुहुन्छ, अथवा यो गीतमा आवाज कसको छ त्यो तपाईँले सबै साथै गीतको बोल पनि चिन्नुभयो भने तपाईँले 3 जना साथीलाई सम्झन पाउनुहुन्छ। यदि तपाईँले कुनै पनि चिन्न सक्नु भएन भने चाहिँ कार्यक्रमबाट बाहिरनु पर्ने हुन्छ। त्यसको लागि तपाईँले 0840404026 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई हाम्रो पात्र नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप्तामा कुशी फिल्म 95 MHz बाटेकी साथ सुन्दै हुनुहुन्छ। साथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटोमिछोमा आफ्ना आफन्तजन साथी संघलाई पनि सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयु। कार्यक्रम लोककौशली साताको सातै दिन आउने गर्छ, तर फरक बार फरक प्रस्तुति रहन्छ। आजको बसाई आइतबार हो कि भने तपाईँले के गर्नुपर्छ भन्ने कुरा थाहा पाइसक्नु भएको छ। तपाईँ फटाफट सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो असारी गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: सुरु गरे तर बार्ने होइन यी लाठीहरू के हेरेर बस्छन् भने झिकन घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई छेत्र हाने जस्तो छ म भन्छु ल पख ल यसको जवाफ मलाई आइसक्यो
2: बाध्य

0: कार्यक्रमको शुरूआतमा हामीले राखेको एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो राजेश ढकाल सरोज लामिछाने अनि सरू गौतमको साथै कोफिला तामाङ वैद्यको आवाजमा रहेको मिठो गीत राखेर कार्यक्रम लोककौशलीको शुरूआत गरिसकेका छौं। अब भने पारो तपाईँको रहेको छ एकदमै मिठो रमाइलो गीतको ट्र्याकहरू बज्छ आजको विषयमा तपाईँले चिन्नुपर्छ। चिन्ने साथीले साथी सम्झन पाउनुहुन्छ, नचिन्ने साथी कार्यक्रमबाट बाहिरनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा पहिलो साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला अझैको खबर के छ भन्नुहोस् न त।
1: मेरो खबर सबै छ भन्नुपर्छ, अनि दिदी लगायत रामी छापतिरको के छ?
0: म लगायत रामी छापतिरको पनि एकदम ठिक छ, राम्रो रमाइलो कमाइलो छ। यस्तै छ, पानी सिमसिम पर्छ साँझ पखतिर, मौसम शीतल छ भन्नुपर्छ है शर्मिलाजी। ल ठिक छ, अनि हाम्रो शर्मिलाजीको खानपिन भइसक्यो कि बाँकी छ? मेरो पनि भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? ल सुन्दै हुनुहुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फ नै लाग्नु पर्ने हुन्छ। आज कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त्यहाँले? एक नम्बरको ट्र्याक यहाँको लागि बज्छ, यहाँले ध्यान दिएर सुन्नुहोला है त।

0: ശർമിലാജ്,
1: സുന്നുഭയോ?
0: ല ഭന്നോസ് ന ഗീതക്ക് ബോൾ ഭന്നോസ്. ഗായക ര ഗായികക നാം ഭന്നു പർനെ ഹുന്ഛ.
1: ഗായികാ ചെ വിഷ്ണുമാജി ഭന്ഛ അനി ഗീതക്ക് ബോൾ ചെ ആരെ ശിവരാം ഭന്ഛ ദിദി.
0: അനി യു ഗീത മാ അർക്കു സാഥി ഗ ഗസ്മ ആവാജ് ഛ ഹോല ജസ്തു ലാഗ്ഛ.
1: ഗായക ചെ ഥാ ഭയ ന ഗായികാ ചെ വിഷ്ണുമാജി ജസ്തു ലാഗ്ഛ.
0: जस्तो लाग्छ भन्नुहुन्छ कि उहाँ नै हो भन्नुहुन्छ, के भन्नुहुन्छ? गीतको बोल पनि हरि शिवराम नै हो. हुन सक्छ ल, म आधिकारिक उत्तर मान्दिनँ भनेर मैले भनिरहेको छु. हो भने हो भन्नुहोस्, होइन भने होइन भन्नुहोस्. यसैलाई आधिकारिक मान्नुहुन्छ? ल त्यसो भए यहाँले दुईजना साथीलाई चाहिँ सोध्न पाउनुहुन्छ. गीतको बोल पक्कै पनि हरे शिवराम, तिमी भेट्न आउँछौ कि मै पोखेर आउँ भन्ने बोलको गीत रहेको छ भने यो गीतमा आवाज भागीरथ चलाउनेको छ. यहाँले विष्णु माझी त सुन्नु भएको छ है? त दुईजना साथीलाई सम्झनुहोस्. हवस् त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी. उहाँले एक नम्बरको ट्र्याक चिनेर गइसक्नु भएको छ. यति बेला सोही गीतै कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीलाई सम्पर्कमा लिन फेरि आउनेछौं.

0: आज रागिक नम्बरको ट्र्याक गीत कार्यक्रमको शुरूआतमा बजिसकेको छ। हरि शिवराम भागीरथ चलाउने विष्णु माझीको आवाजमा रहेको गीत थियो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँसँग हामीले कुरा गर्न सकिनु, जो साथी हुनुहुन्छ उहाँले फेरि पनि फोन डायल गर्न सक्नुहुन्छ। अब पालो तपाईँको रहेको छु, तपाईँको पनि फोन लाग्छ। आजको बसाई एकदमै सजिलो सजिलो, तपाईँले सदाबहार सुनिरहनु भएका गीतको ट्र्याकहरू रहेका छन्, तपाईँले चिन्न सक्नुहुन्छ। चिन्ने साथीले साथी सम्झन पाउनुभयो र नचिन्ने साथीले कार्यक्रमबाट बाहिरिनु पर्ने हुन्छ। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, यावास त हाम्रो दनोजीको हो।
1: हजुर हजुर,
0: के छ खबर?
1: ठिकै छ मेरो त, अनि हजुरको त, मौसम कस्तो छ?
0: मेरो खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो घमाइलो पनि छ, साथसाथै मौसम मजाले आज घाम लागेको छ, आकाश पनि मजाले उग्रेको छ, राति हल्का पानी परेको छ होइन, त्यसपछि यो मौसम एकदमै सफा छ आज,
1: आकाश खुल्ला छ, एकदमै न्यानो घाम पो लागिरहेको छ भन्नुपर्छ।
0: ल, आज सबैतिर समग्रमा मौसम सफा नै छ जस्तो छ।
1: हजुर, दिनमा त सफा नै हुन्छ, एकदमै राम्रो दिन भएको छ भनौँ न। अब राति पानी आउने, दिनमा अब माया नभिजाउने, काम गर्न सजिलो हुन्छ नि त, त्यही भएर पनि।
0: ल ठिक छ, खानु पनि खानुभयो, केही बाँकी छ?
1: हजुर बाँकी नै छ, हजुरको त बिहानै भयो होला भनेर भन्न है।
0: थक्यो भने दनुजीलाई थाहा छ, मैले कतिखेर खाना खान्छु कतिखेर आउँछु भनेर सुविधा छ यहाँलाई। ठिक छ, आज चाहिँ हामी छोटो मिठोमा कुरा गर्यौँ किनकि गीत बजाउनु पर्ने हुन्छ। आज कति नम्बरको रोज्नुहुन्छ त ट्र्याक चाहिँ?
1: हुन्छ, दुई नम्बरकै राखिदिनु न।
0: दुई नम्बरको?
1: हजुर।
0: ल, यहाँको लागि दुई नम्बरको गीतको ट्र्याक बज्नेछु, यहाँले ध्यान दिएर सुन्नु होला है त।
1: हुन्छ।

0: हजुर
1: सुन्नुभयो?
0: हजुर, भूमिका गिरी र भागिरा चलाउने गोरखपुरको लागि भन्न चाहन्छु है त कस्तो
1: यसैलाई आधिकारिक नाम त हुन्छ
0: हजुर एकदमै भन्नुपर्छ
1: ल त्यसो भए यो गीत कार्यक्रममा बज्ने भएर यहाँले तीनजना साथी पनि सम्झना पाउनु हुने भए
0: हुन्छ त्यसरी त हजुरकै लागि भन्न चाहन्छु विशेष कार्यक्रममा सुनेर बस्नुभएको सम्पूर्ण सम्पूर्णलाई अनि घर परिवार सम्पूर्णलाई भन्दै जान्छु ल नमस्ते
1: हस्तो नमस्ते. उहाँले गीत चिनिसक्नु भएको छ गोरखपुरको सलाई भागीरथ चलाउने भूमिका गिरीको आवाजमा रहेको यो एकदमै मिठो गीतको ट्र्याक रहेको थियो. सो गीत एकैछिनमा कार्यक्रममा बज्छ. यो गीतपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ. तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले के साथ सुनि पनि राख्नु भएको छ. कार्यक्रम लोककोशेलीको बसाइमा छौं. फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले फेसबुक लाइभको कार्यक्रमलाई शेयर गर्न सक्नुहुन्छ किनकि तपाईँले गर्नुभएको एक शेयरले अन्य साथीले पनि कार्यक्रममा सहभागिता जनाउन पाउनुहुन्छ भन्दै यति बेला धनुजीले रोज्नु भएको दुई नम्बरको ट्र्याकको गीत भएको थियो गोरखपुरको सलाई भागीरथ चलाउने र भूमिका गिरीको आवाजमा रहेको गीत कार्यक्रममा बज्छ. त्यसपछि विश्राम रहन्छ. विश्रामपछि फेरि आउनेछौं.

0: हजुरको रेडियो 102.1 MHz।
1: आर्थिक निमन्त्रणा
2: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 औं साधारण सभा तथा 6 औं अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
2: सीता थापा,
1: प्रकाश कचवाल,
2: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
2: अमृत सुनवार,
1: उत्तम पौडेल,
2: सन्ध्या सानु,
1: राम कुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
2: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
2: आयोजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869242544।
5: 9840378093। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9870475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964014788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: त्यागिरहनु भएको श्रेणीमा राखिएको मेचो गीत त्यसपछि राखिएको छ डुबी बसाएको विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्ण आदरणीय श्रोता मित्रको लागि। आजको व्यवसायमा हामीले छवटा गीतको ट्र्याक लिएर आएका छौं र एक नम्बर अनि दुई नम्बरको ट्र्याक बजिसकेको छ, अब बाँकी रहेको छ तीन चार पाँच र छ, तपाईँले चिन्नुपर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीबाट सन्देश चलाङ्गी बोल्दैछु भन्नुपर्छ है दिदी। हजुर
0: सन्देश के छ खबर?
1: एकदम राम्रै छ भन्नुपर्छ है दिदी। हजुर हिजो रोपाइसकेर बेसीतिरै बस्छ, गाउँ उकालो लाग्दैछु भन्नुपर्छ है दिदी। हजुर
0: यति बेला गाउँतिर उकालो लाग्दै हुनुहुन्छ भनेपछि बेसीमा चाहिँ धान खेत सबै रोपाइ सकिसक्नु भयो?
1: हजुर एकदमै, हिजो सकेर अनि दाइको घरमा आएर बसेर आज गाउँ उकालो लाग्दैछु भन्नुपर्छ है दिदी। हजुर
0: ल भनेपछि लेख र बेसी धेरै टाढा छ?
1: हजुर हल्का टाढा, एक घन्टाको फरक पर्छ दिदी। हजुर
0: ल ठिक छ, हुन त बिहानदेखि बेलुकासम्म काम गरेर साँझ पर्यो, त्यही भएर घर पुग्न सक्नु भएन।
1: हजुर एकदमै।
0: दाइकै घरतिर खाना खाइ गरी उकालो लाग्नुभयो कि घरतिरै पुगेर खाना खान्छु भनेर चाहिँ उकालो लाग्नुभयो?
1: खाजा खायो दिदी। हजुर अब घर पुगेर खाना खानुपर्छ भन्नुपर्छ है दिदी।
0: ल खाजा खाइवरी उकालो लाग्नुभयो पके पनि, घाम पनि एकदमै चर्को छ आज, विशेष गरी गर्मी छ, उकालो हिँड्दा कतिको

0: किन आउँदैछ हाम्रो सन्देशजीलाई?
1: हजुर, खासै गर्मी छैन भन्नुपर्छ, हावा चलिरहेको छ भन्नु पनि दिदी हजुर,
0: हावा चल्दैछ। ल, यहाँ पनि हावा चलेको आवाज आइरहेछ। ठिक छ, हामी त्यसो भए कार्यक्रम तर्फै लागौँ।
1: हस् हुन्छ।
0: ल, कति नम्बरको ट्र्याक रोज्नुहुन्छ?
1: एक नम्बरको धारण दिदी
0: होइन, एक र दुई बजिसकेको छ, अब तीन चार पाँच र छ बाँकी छ।
1: चारको लागि
0: ल, हाम्रो सन्देशजीको लागि चार नम्बरको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नुहोला है त।

0: सुन रहे थे?
1: हजुर
0: सुन्नु भयो, एकदमै सजिलो छ
1: सुन्ने। सरले उता पढाउने हामी त जुदाउने हो कि के त्यस्तै बोल जस्तो लाग्यो दिदी?
0: त्यस्तै हो भन्नुहुन्छ कि के हो? ठ्याक्कै गीतको बोलै भन्नुपर्ने हुन्छ है।
1: सरले उता पढाउने आँखा जुदाउने भन्ने जस्तो त्यही भन्नुपर्छ है दिदी। हजुर
0: गीतमा आवाजको कसको छ त?
1: हजुर
0: यो गीतमा आवाज चाहिँ कसको छ?
1: नाइन चतरन दिदी। हजुर
0: यो चाहिँ थाहा भएन भन्नुहुन्छ?
1: हजुर
0: तपाईँले गीतको बोल चाहिँ मिलायो होला जस्तो लाग्छ कि मिलाएन होला जस्तो लाग्छ?
1: त्यो त कन्फर्मै हो दिदी।
0: कन्फर्मै हो?
1: हजुर
0: ल त्यसो भए गायक र गायिका को को हुनुहुन्छ भनेर चाहिँ भन्नुहुन्न।
1: हजुर थाहा भएन दिदी। हजुर
0: ल ठिकै छ। विशेष गरी गीतको बोल क्याम्पस पढ्न आउने, त्यसपछि चाहिँ हामीले आँखा जुदाउने रहेको छ है सन्देश चाहिँ।
1: हजुर
0: ल यो गीतमा आवाज रहेको छ पशुपति शर्मा र राधिका हमालको क्याम्पस पढ्न आउने भन्ने बोलको गीत कार्यक्रममा बोल्छ। यहाँले एकजना साथीलाई सम्झनुहोस्।
1: मेरो नवीन दादाको लागि, नवीन दादाले पनि धेरै सम्झिनु भएको छ है दिदी हजुरलाई भन्ने हुनुहुन्छ।
0: ल मैले पनि धेरै सम्झेको छ, यहाँको नि फोन लाग्छ, फोन लगाउनुहोस् भन्नु होला।
1: हस् हुन्छ, हस् त दिदी नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तलाङ्गेज सिन्धुलीदेखि हुनुहुन्थ्यो। यति बेला सोही गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी आउँछौ रेडियो सुन्दै गर्नु होला।

0: कार्यक्रमलाई तिमी मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। यस्तै मिठा रमाइला गीतहरू बस्छ, साथसाथै आज हामीले तपाईँको लागि गीतको ट्र्याक पनि चिनाइरहेका छौँ। त्यसको लागि तपाईँले 0840 40 0026 सहभागिता जनाउनुपर्छ। यति खेरसम्म हामीले एक नम्बर, दुई नम्बर, साथै चार नम्बरको ट्र्याक चाहिँ चिनाइसकेका छौँ साथीहरूलाई। अब भने तीन, पाँच र छ नम्बरको रहेको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्कार।
0: नमस्कार, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: मिना मगर।
0: मिना हजुर, के छ खबर? मेरो पनि एकदम ठिक छ। अनि यो समय खानपिन खाइवरी हो कि के हो मिनाजी? मेरो पनि भइसकेको छ। कार्यक्रम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ है। ल, कति नम्बरको ट्र्याक रोज्नुहुन्छ? तिनको। ल, यहाँको लागि तिन नम्बरको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नु होला है त।

0: खानमा त पीडा आलुको क्या भन्ने बोलको गीत चाहिँ हाम्रो मिनाजीले रोज्नु भएको थियो। तीन नम्बरको गीतको ट्र्याक रहेको थियो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: हेलो दिदी हजुर, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। आवाज त सिन्धुलीदेखि नै हो जस्तो लाग्छ।
1: ठ्याक्कै भन्नुपर्छ है दिदी हजुर,
0: अघि भर्खरै हाम्रो सन्देशीले फोन गर्नु भएको थियो।
1: हजुर हजुर, त्यस्तै भन्नुपर्छ है दिदी हजुर।
0: अनि हजुरको शुभ नाम चाहिँ मैले बिर्सिदिउँ, हाम्रो सन्देशीको दाजुभाइ पर्नुभयो।
1: ठ्याक्कै भन्नुपर्छ है दिदी हजुर।
0: यहाँको नाम चाहिँ भन्नुहोस् न।
1: नवीन भन्नुपर्छ है दिदी हजुर।
0: अघि भर्खर हाम्रो सन्देशीले भन्नुभएको थियो, मैले चाहिँ बिर्सेछु कि नवीनजी।
1: हजुर, यसो सम्झिरहनु पर्यो दिदी हजुर, अब के भन्नु, बिर्सिनु भयो भने त गाह्रो पर्यो नि त।
0: यस्तो छ, जे सिन्धुलीको साथी हो भन्ने चाहिँ भयो, फेरि सबैको नाम चाहिँ कहिलेकाहीँ दिमागमै नबस्ने के नवीनजी।
1: हजुर, यसो भन्नु पर्यो,
0: कसरी चाहिँ दिमागमा राख्ने होला, कसरी बसाल्ने होला भन्नुहोस् न।
1: यसो अब पुरानो पुरानो साथीहरू यसो चिन्जन गरेपछि बसिहाल्छ नि दिदी।
0: चिन्जान त तपाईँ यस्तो छ नवीनजी, चिन्जान त तपाईँ हाम्रो कार्यक्रममा सदाबहार भइरहेको छ। जस्तो कि अब नियमित आइराख्ने साथीहरूलाई पनि कहिलेकाहीँ चाहिँ हामीले नाम भन्ने क्रममा भित्रैदेखि आत्मैदेखि नआएपछि के गर्नु, हेर्नुहोस् न।
1: हजुर,
0: त्यही भएर याद चाहिँ भरपूर गर्छु है भन्ने कोसिस चाहिँ जारी छ, तर त्यो कहिलेकाहीँ चाहिँ दिमागमा फ्याटो भन्न आइहाल्दैन क्या।
1: हजुर हजुर,
0: भित्र चाहिँ हाम्रो नवीनजी सन्देश चाहिँ, जस्तो कि हाम्रो अन्य साथीहरू धेरै साथीको नामहरू छ, धेरै साथीको नाम दिमागमा कण्ठ भइरहँदाखेरि पनि फ्याटो भन्ने बेलामा नआएपछि कहिलेकाहीँ फेल भइन्छ कि नवीनजी।
1: हजुर, तर कार्यक्रममा आइरह भनेदेखि दिदीहरूले अलि चिन्नु हुँदो रहेछ, अलि एक हप्ता एक महिना जस्तो अलि हराइदियो भनेदेखि चिन्न गाह्रो पर्दो रहेछ क्या दिदी हजुर।
0: त्यो त पक्कै पनि हो, किनकि यहाँले जे भन्नुभयो सही कुरा गर्नुभयो। अब एक हप्ताभरिमा धेरै साथीसँग हामीले बिहानदेखि बेलुकासम्म धेरै साथीसँग बोल्छौँ, साथीहरूको आवाज उस्तै जस्तो सुनिन्छ, त्यसपछि हराउनु भयो भने चाहिँ को हो, कहाँबाट हो, सबै परिचय हामीले सोध्नु पर्ने हुन्छ क्या नवीनजी।
1: हजुर, त्यही भएर त दिदीलाई भनेको नि त।
0: त्यही भएर अब चाहिँ दिमागमा राख्छु, फेरि हाम्रो सन्देशजी र नवीनजीमा म झुक्किने हो कि आवाज उस्तै उस्तै छ, त्यही भएर ठिक छ। अब दाईको नाम भाइलाई, भाइको नाम दाईलाई भन्यो भने त खास त्यस्तो फरक त पर्दैन होइन। ल ठिक छ, अब चाहिँ म चिन्नेछु हाम्रो नवीनजीलाई, किनकि हाम्रै सिन्धुलीको मान्छे हुनुहुन्छ, त्यही भएर म सिन्धुलीको मान्छेलाई सकेसम्म बिर्सिने कोसिस चाहिँ नगरौँ भन्छु, तर कहिले किन बिर्सिन्छ कि नवीनजी, यस्तै हो है त।
1: हजुर हजुर दिदी हजुर, यस्तै हो।
0: ल ठिक छ ठिक छ ठिक छ, तपाईँ हाम्रो कुराकानी भइहाल्छ, हामी एउटै ठाउँको गाउँको मान्छे के फरक पर्यो होइन र।
1: हजुर त्यही हो दिदी हजुर,
0: ल ठिक छ, यहाँ पनि एकदम कुरा मिलाएर गर्नुहुन्छ, खुसी लाग्यो। आज कति नम्बरको ट्र्याक रोज्नुहुन्छ? अब पाँच र छ नम्बर मात्र बाँकी छ।
1: पाँचको चाहिँ राखिदिनु भन्नुपर्छ है दिदी हजुर।
0: ल, पाँच नम्बरको हाम्रो नवीनजीको लागि ट्र्याक बज्नेछ, ध्यान दिएर सुन्नु होला है त।

0: नवीनजी
1: हजुर
0: ल अब त चिन्नुभयो होला. अब आजको कार्यक्रममा ल्याएको सबैभन्दा लामो गीतको ट्र्याक बजेको छु तपाईँको लागि, अन्तिम ट्र्याक.
1: हजुर मैले चिनिसकेँ दिदी. हजुर
0: ल भन्नुहोस् न.
1: हजुर गायककार चाहिँ थाहा भएन. ओ ठाटोकी मुसुक्का हाँस्नेलाई मनचोरी लायो भन्ने बोलको गीत रहेको छ दिदी. हजुर गायककार चाहिँ अलिक पुरानो परे जस्तो छ, अलिक चिन्न गाह्रो परे दिदी. हजुर
0: उहाँको आवाज त हरेक गीतमा छ, हरेक साथी सङ्गी साथसाथै हरेक गायिकाहरूसँग गाउनु भएको छ, गायिकासँग पनि गाउनु भएको छ. एकदमै चर्चा परिचर्चा कमाउनु भएको छ है दुवैजना गायक र गायिकाले नै. ल भन्नुहोस्.
1: हजुर एउटा विष्णु माझेन दिदी. हजुर
0: मलाई सोध्नुहुन्छ, म त भन्छु नि, म यहाँ हेरेर पनि भन्छु, नहेरेर सुनेर पनि थाहा पाउँछु मैले त, हो कि होइन? हाम्रो नवीनजीलाई कन्फर्म हुनु पर्यो.
1: होइन दिदी हजुर, तर गायककार चाहिँ विष्णु माझी नै हो, तर बोलको गीत चिनिहाले दिदी हजुर, अनि त्यही भएर अलिक गाह्रो पऱ्यो क्या. अरू
0: विष्णु माझी नै भन्नुहुन्छ.
1: हजुर
0: ल के चाहिँ मिल्यो होला जस्तो लाग्छ त?
1: मिल्यो जस्तो लाग्छ दिदी, अरू त खोइ खासै लागेन मलाई.
0: ल ठिकै छ, अचम्मै भयो भने बोलको गीत रहेको छ, अनि उठ्यो टोकी मुसुक्का हाँस्ने ल्यायो होइन त.
1: हजुर
0: कतिको उठ टोकेर हाँस्नुहुन्छ हाम्रो नवीनजी?
1: हल्का फुल्का.
0: हल्का फुल्का मात्रै? त्यति नै मान्छे हेरेर उठ टोकेर हाँस्नुहुन्छ होला.
1: हजुर
0: ल ठिक छ, यहाँले चिन्नु भएको छ, साथै विष्णु माझी र रामजी खाँडको आवाज रहेको छ है त.
1: हजुर
0: ल यहाँ पनि रामजी खाँड पनि एकदमै चर्चा परिचर्चा कमाउनु भएको गीतमा धेरै आवाजहरू छ उहाँको. यहाँले दुईजना साथी सम्झना पाउनुहुन्छ.
1: पहिलो प्रथममा दिदी हजुरको लागि सन्तोषको लागिको लागि भन्न चाहन्छु, ज जतिले कार्यक्रममा सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै छुट्टिन्छ है त्यो दिदी. नमस्ते.
0: हस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गे जो सिन्धुलीदेखि हुनुहुन्थ्यो. आज दाजुभाइकै फोन लागेको छ लाग्छ है भन्दै थिए, खुसी लाग्यो. अब चाहिँ कार्यक्रमको समय कम छ, छोटोमा मात्रै म कमेन्ट वाचन गर्छु. आज तपाईँको कमेन्ट वाचन भएन भने भोलि हामी मंगलबारको 9 घण्टासम्म तपाईँको कमेन्टहरूलाई वाचन गर्छौँ. यति बेला चाहिँ म कार्यक्रममा कमेन्ट वाचन गर्नेतिरै लाग्छु. हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ कर्णप्रिय केसीजी, कार्यक्रम सुन्दैछु है भारतको हिमाचलबाट भन्दै हुनुहुन्छ. मिलन घायल मोटोजीले पनि दुहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ. शान्ति बीसीजीले पनि कार्यक्रम सुन्दैछु है रोल्पाबाट भन्नुभएको छ. सुमति यादव सुन्दर किरातजीले काठमाडौँबाट भन्दै हुनुहुन्छ. जनक रोजाली मुखर्जीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ. सत्यकोला ईशाराजीले पनि सबैलाई शुभ दिनको कामना गर्नुभएको छ. रूपसना योगीजीले सिन्धुलीको ढुङ्ग्रीवासबाट भन्दै हुनुहुन्छ. हिरा बहादुर लकाईजीले पनि कार्यक्रम सुन्दैछु यता बुटुलबाट भन्नुभएको छ. विनोद बरुवालजीले पनि काठमाडौँबाट सुन्दैछु भन्दै हुनुहुन्छ. बेडी अक्षामेजीले नमस्ते हजुर भन्दै हुनुहुन्छ. कडोप्रिय केसीजीले पनि कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ भारतबाट. मिडिया प्रेमी भाइ अनिसाजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ. रामजी घिमिरेजीले पनि चितवनबाट सुनेको जानकारी गराए भन्नुभएको छ. शुक्रराज रसाली निर्दोषजीले पनि मैता पाँच थोर हिलिहाङ घर भइहाल चाहिँ फिदिम 4W भन्दै हुनुहुन्छ. जीवन विकजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद. साथै गीता लामाजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ. त्यसै गरी नरेश तामाङजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है लाइभबाट भन्दै हुनुहुन्छ. रोमानियाबाट कार्यक्रम सुनेको जानकारी गराउनु भएको छ. त्यसै गरी आशिका तामाङजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु उदयपुरबाट भन्नुभएको छ. सौरभ केसीजीले पनि यता बागचौर नगरपालिकाबाट भन्दै हुनुहुन्छ. हालै भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ. त्यसै गरी निशा ठोकरजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ. जीवन बाछा मगरजीले पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ. मेरो प्युठान हो घर चाहिँ भन्नुभएको छ. त्यसै गरी शिव थापाजीले पनि नमस्कार है म पनि कार्यक्रम सुन्दैछु माझ कटेरीबाट भन्दै हुनुहुन्छ. त्यसै गरी धर्मराजजीले पनि प्रस्तुताज्यूमा नमस्कार म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद. धनु गजमेरजीले नमस्कार भन्दै हुनुहुन्छ. अप्सरा खड्काजीले पनि नमस्ते है कार्यक्रम सुन्दैछु रामेसाको नामाडी हालसी काठमाडौँबाट भन्नुभएको छ. मनोज सुन्दासजीले पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको झागाझुलीबाट भन्नुभएको छ. पूरी अमृताजीले पनि मन्थलिलो पुराना गाउँ सिमलेबाट भन्दै हुनुहुन्छ. टेकु छेत्रीजीले पनि कार्यक्रम सुन्दैछु तनहुँबाट भन्नुभएको छ. सरिता छेत्रीजीले पनि कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ. त्यसै गरी मुक्तान कान्छजीले पनि कार्यक्रम सुन्दैछु रामेछाप डाँडाबाट भन्दै हुनुहुन्छ. सुजन ढुङ्गेलजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट भन्नुभएको छ. शिवजी राणा मगरजीले पनि रामेसाबको कठजोरबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी धनु रावतजीले पनि सुर्खेतको वीरेन्द्रनगरबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सिम्पल इच्छा थामजीले पनि नमस्ते दिदी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। छोटो मिठोमा तपाईँको कमेन्ट वाचन गर्ने समय कम छ, भोलि मंगलबार एक घण्टासम्म तपाईँको कमेन्ट वाचन हुन्छ, तपाईँले भोलि कमेन्ट पठाउनुहोला भन्दै आज हामीले पाँचजना साथीसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिएर कुरा गरेका थियौं। धेरै साथीले गीत संगीत गुठ्रिया साथी गायक र गायिका चिन्ने प्रयास गर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई विशेष भन्दाले विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अवधि बरबजीका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, साथै श्रीराज महत पनि हुनुहुन्थ्यो, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो नवीनजीले पाँच नम्बरको ट्र्याक रोज्नु भएको थियो, अचम्मै भयो भन्ने बोलको गीत रहेको थियो। रामजी खाडा विष्णु बाजीको आवाजमा रहेको यो गीत छोटो मिठोमा छोड्दै आजको लागि भने कार्यक्रम लोकको सिरीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 100 दिनमा 75 वटा काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भए पश्चात प्रगति विवरण सार्वजनिक गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले के कस्ता काम भए भनेर 75 वटा बुदामा समेटेको हो। जलस्रोत विधेयक र नवीकरण ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाएको लगायतका विवरणहरू समावेश गरेको छ। 25 जना सहितका परिवारका 41 जनालाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख गरिएको छ। यस अवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणको लागि कर्णाली विद्युतीकरण आयोजना मार्फत वितरण लाइन विस्तार कार्यको बोलपत्र आह्वान गरेको छ। सरकारले हेटौडा कपडा उद्योग पूर्ण सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हेटौडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनु भएको छ। सरकारले 2083 साल असार 18 गते हेटौडा कपडा उद्योग पूर्ण सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारको पूर्ण सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव राउतले जानकारी दिनुभएको छ। पछिल्लो समयमा 7 वटा बन्द भएका अथवा रुग्न उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन कार्य डीडीए रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने डीपीएफ रिपोर्ट डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ। वर्तमान सरकारले 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेको पहलबारे जानकारी दिनुभएको छ। 2079 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा भएको हेटौडा कपडा उद्योग पूर्ण सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। राष्ट्रको समृद्धिमा महत्वपूर्ण भूमिका निभाउँदै आएका किसानहरूको अथक परिश्रम र योगदानको सम्मान पहिचान तथा संरक्षणका लागि शुरू गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्र गति लिएको छ। नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको छ। यसै सन्दर्भमा सरकारले 100 बुँदे सरकारी सूचीमा उच्च प्राथमिकताका साथ समेटेको छ। कार्यक्रमको पछिल्लो समय तीव्र गति लिएको हो। आर्थिक वर्ष 2082-83 को असार मसान्तसम्म 24,50,000 किसान सूचीकृत हुने लक्ष्य लिएकोमा पछिल्लो समय कृषि वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहको निरन्तर प्रयासबाट हालसम्म उल्लेखीय संख्यामा किसान सूचीकरण भएको छन्। हालसम्म देशैभर 26,45,000 किसान परिवार कुल किसान परिवारको करिब 64% प्रणालीमा आबद्ध भएका मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ। आगामी आर्थिक वर्षदेखि किसान वर्गीकरण सहित परिचय वितरणको कार्यक्रम अगाडि बढ़ाइने गरी मन्त्रालयले केन्द्रलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। केन्द्रले विद्यमान प्रणालीको अवधिक प्रदेश तथा स्थानीय तहसँग समन्वय एवं सहजीकरणको कार्यलाई तीव्रता दिएसँगै स्थानीय तहलाई यस कार्यालयलाई प्राथमिकतामा राखी सूचीकरण र प्रणालीकरण शीघ्र सम्पन्न गर्न अनुरोध गरेको छ। परिचय पत्र वितरणले किसानलाई पहिचान तथा सम्मान प्रदान गर्न सहयोग पुग्नेछ। साथै सरकारबाट प्रदान गरिने सेवा सुविधालाई एकीकृत गर्न तथ्याङ्क संकलन र गर्न अनुदानको अनुगमन गर्न एवं विद्यमान अन्य प्रणालीहरूबीच अन्तर आबद्ध सहित सेवा प्रवाहमा सरलीकरण र प्रभावकारिता वृद्धि हुने अपेक्षा गरिएको छ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोण संकोच चर्भ आएको आरोप लगाउनु भएको छ। आइतबार ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित गरिएको आरोप लगाउनु भएको हो। उहाँले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि नयाँ सरकार बनेको सही दिनमा सरकारबाटै संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभएको छ। पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको उहाँको आरोप छ। सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने समर्थ भए पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गर्नुभएको छ। संसदीय समितिहरूमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्न नसक्ने अवस्था नरहेकोले भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउनु भएको छ। अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत सूचना माग्ने सूचना प्राप्त गर्ने तथा तथ्यको परीक्षण र यकिन गरेर मात्रै समाचार वा सामग्री प्रकाशन तथा प्रसारण गर्ने अधिकार परे पनि सरकार र संविधान अनुसार प्रेस स्वतन्त्रताको पक्षमा नदेखिएको बताउनु भएको छ। दाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका दुई बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिनुभएको छ। घोराई नौ पछाहीमा धान रोपाई भइरहेको बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई दुई परफेस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँमा ठाउँका 34 वर्षीय सन्दीप विक घाइते हुनुभएको छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पूर्व पश्चिमी राजमार्ग अन्तर्गत दाउने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलान कंक्रिटको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक सुडाराज ढकालका अनुसार दाउनेको भौगोलिक अवस्था गाडीको चापलाई मध्यनजर गरी कालोपत्रीको सट्टा गुणस्तरीय ढलान गरिएको हो। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्ष समय ढलान टिक्ने उहाँको दावी रहेको छ। जसले नागरिकहरूले दाउनेमा भोग्दै आएको शास्ति अन्य अन्त्य हुने ढकालको विश्वास रहेको छ। उहाँले सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभएको छ। आउँदो 20-30 वर्षको गाडीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12-20 हजार गाड़ी आवत जावत गर्दा पनि सड़कमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइरहेको छ। अहिले दाउने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झण्डै 50 मिटर एकतर्फी ढलान गर्न बाँकी रहेको छ। कालोपत्री गर्दा सड़क छिटो बिग्रने र सर्वसाधारणले निरन्तर शास्ति खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो। यसैसँगै दाउने खण्डमा वर्षेनी हुने सड़क अवरोध र मरम्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास रहेको छ। खबरको अन्त्यमा खेल खबर। आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंल्याण्ड र साविक विजेता अस्ट्रेलियाले खेल्दैछ। लडर्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 शुरू हुनेछ। दुवै टोली अपराजित हुँदै फाइनलमा पुगेका हुन्। इंल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै बाधी नजिक पुगेको हो। अस्ट्रेलिया र इंग्ल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छ। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ। हवस् बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सही साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्रोत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क,
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार,
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-892 र 0848-543-85, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904668 98692569998।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाई तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दिपअपमा म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पला विशेष बनाउनको लागि प्राविधिक पाटमा ललिताजी हुनुहुन्छ साथमा मसु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ भने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप हामी हप्ताको छ जनाउँछौं आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौं तपाईँसँग कुराकानी गर्छौं र साथमा रमाला रमाला नेपाली पप गीतहरू राख्दै राख्दै अगाडि बढ्नेछौ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु फोन गर्न सक्नुहुन्छ नम्बर 0484040026 रहेको छ 0484040026 को माध्यमबाट आउन सक्नुहुन्छ भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा हजुरको रेडियो बाट होइन अडियो लाइभ मार्फत तपाईँको माझमा पुगिरहेका छौ त्यस्तै गरेर अब अन्य अनलाइनका माध्यम त छँदैछन् ती माध्यमबाट हामीलाई देश तथा विदेशमा रहेर सुन्न सक्नुहुन्छ पनि भन्न चाहन्छु लगभग 11:23 गइसकेको छ भनिसकेपछि मध्याह लागिसकेको छ कतै पानी परिरहेको छ होला मौसमको कुराकानी गर्दा कतै पानी पर्न सकेको छैन होला जस्तै हाम्रो ठाउँमा हेर्नुहोस् घाम लागिराखेको छ मौसम होइन पानी पर्न सकेको छैन बेसर झमझम गर्मी छ होइन तपाईँकोतिर कतै अब अन्य ठाउँमा पानी परिराखेको छ होला अब यसरी हुसु लागिराखेको छ होला होइन कतै त अब भेल बाढी आइराखेको छ बाढी पहिरो गइराखेको छ छुट्टी कुरा छ जस मौसममा फेरबदल भइराखेको छ स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला अथवा कतै यात्रामा निस्कन अगाडि मौसमको बाटोको बारेमा जानकारी लिएर यात्रामा निस्कनु हुन अनुरोध गर्न चाहन्छु कार्यक्रमको सुरुवातमा पनि भन्न चाहे पनि अब अन्य समय सान्दर्भिक कुराहरू हुनु नै छन् कार्यक्रममा साथमा तपाईँसँग कुराकानी हुनु नै छन् फोन चाहिँ गर्नुहोला पनि भन्न चाहन्छु साथमा रमाइलो नेपाली पप गीत राख्दै राख्दै अगाडि बढ्ने नै छौ यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ तपाईँको माझमा नेपथ्य ब्यान्डको गीत राखेर त्यसपछि आउँछौ रेडियो सुन्न गर्नुलाई फोन म्यासेज गर्दै गर्नुलाई त

जत्र र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव सन्जुग भेट भयो नाति गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा।

किरण हिमाल बाट खोला झर्यो बेसी सलालाला नदेखे माया के हो कसो देखे माया झलमला हो तोरीको तेला ठोरीको रेला तिम्रो हाम्रो साली।

0: नेपाथ्य बिहानको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाज नमस्ते राज महाँसु प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ नम्बर 0848 40 00 26 को माध्यममा आउन सक्नुहुन्छ। होइन म म्यासेज पठाउँछु, कार्यक्रममा म्यासेज पठाएर सहभागी हुन्छु भन्न चाहनुहुन्छ भने हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सर्च गर्नुपर्ने हुन्छ, त्यहाँ भेटाउन सक्नुहुन्छ भन्ने म चाहन्छु। हामीलाई अडियो लाइभ मार्फत त्यसमा म्यासेजहरू पठाउन सक्नुहुन्छ, म्यासेजहरू वाचन हुनेछन् पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो दादा, नमस्ते। नमस्कार, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? मन्जु, के छ खबर, के गर्दै हुनुहुन्छ, खाना भयो कि नै?
1: मेरो खबर एकदमै ठिकठाक छ, एकदम छु भन्नुपर्छ। मेरो खाना भइसक्यो नि दादा, हजुरले लिनुभयो त?
0: हजुर मेरो पनि भइसक्यो, खाना खाएर उपस्थित भएको छु। रेडियो सुन्दै हुनुहुन्छ?
1: हजुर एकदमै प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ है दादा।
0: हजुर ठिक छ, खुसी लाग्यो सुन्नुभयो। साथ दिनुहोला, मौसम कस्तो छ? यता पनि त्यस्तै छ, घाम लागिराखेको छ। कता गोलन्जोरतिर भन्नुभयो? गोलन्जोरतिर धान रोपाई पनि सुरु भइसकेको छ है त्यतातिर? ठिक छ, तपाईँको चाहिँ भएको भएन तपाईँकोतिर?
1: हाम्रो पनि भइसक्छ।
0: ओके दा, ठिक छ। भनेपछि पानी परे पनि नपरे नै खोलाबाट हुन्छ? पानी परे पनि नपरे नि खोलाको पानीले होइन, कुलोले मुहान अथवा भनौँ न खोलाको पानीले धान रोपिन्छ? ठिक छ, ओके। जस पानी पर्न सकेको छैन, गर्मी बेसरी रहेछ है गोलन्जोरतिर?
1: आज चाहिँ पानी
0: परेको छैन, तर हिजो त पानी परिरहेको थियो। ठिक छ, हिजो भन्दा अस्तितिर जस्तो लाग्छ, तर बेसरी गर्मी थियो, जस गर्मी बेसरी महसुस गरेको थियो। ठिक छ, जस खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिले तपाईँको 0848 40 00 26 रहेको छ, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ, त्यति बेला कोही आइसक्नु भएको छ, काम गर्नुहुन्छ। हजुर नमस्कार। हेलो
2: हेलो दादा, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर शुभनाम?
2: दिल्लीको गोलन्जोरबाट मिना मगर।
0: मिना मगर गोलन्जोरबाट हुनुहुन्छ?
2: बितिजोरबाट।
0: बितिजोरबाट,
2: हजुर।
0: ओके ठिक छ, अनि के छ खबर तपाईँको अनि बितिजोरतिरको? ठिक छ, राम्रो छ, रमाइलो छ। मौसमको कुराकानी गर्नुपर्दाखेरि गर्मी छ बेसरी, त्यताको
2: धुम्मा धुम्मा भइरहेको छ दादा भन्नुभएको छ?
0: धुम्मा धुम्मा चिसो चिसो, राम्रै छ।

0: ठीक छ राम्रो हो नतिर गर्मी बेसरी भएर पानी पर्न सकेको छैन राम्रो छ जस्तो गर्मी छ हेर्नुहोस् ठिक छ खाना भयो भइसक्यो खाना खाएर उपस्थित भएको छु अनि त्यस पनि धान रोपाइसक्यो कि रोप्न सुरुवात गर्दै हुनुहुन्छ तपाईँले पनि
1: रोपिसक्नुभयो
0: कति चाँडो भन्नु खोज ठिक छ हजुर खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा एउटा गीत राख्छु मेरो यो चोख माया बुल गीत रहेको छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: साथीहरू सम्झाउनु पर्दा सपना मगरको लागि सुजन मगरको लागि बबिता मगरको लागि र शर्मिला मगरको लागि र रोशन बालीगुटीको लागि र रोशन मगरको लागि र सन्देश विश्वकर्माको लागि भन्ने भन्ने
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालो तपाईँको 0848 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ कुराकानी गरिरहेका छौँ यति बेला फेरि कोही आइसक्नु भयो भन्नुहुन्छ उहाँसँग पनि छोटो मिठोमा कुराकानी गरिहाल्छु त्यसपछि हामी गीततर्फ जान्छौँ त्यसपछि व्यवसाय विश्राम रहनेछ यति बेला कहिले हुनुहुन्छ कहाँबाट गर्नुहुन्छ हजुर नमस्कार हेलो हेलो
2: हेलो भाइ नमस्ते
0: नमस्ते नमस्कार हजुर शुभ नाम कहाँबाट बोल्दै हुनुहुन्छ
2: म सालमचालबाट विष्णु यार बोल्दैछु भाइ हजुर
0: विष्णु बोल्दै हुनुहुन्छ सालमचालबारीबाट
2: हजुर
0: विष्णुजी के छ खबर
2: ठिकै छ अनि भाइ हजुर लय राम सबै के छ सुनाउने
0: ठिक छ राम्रो छ रमाइलो छ रामी सबको पनि बबाल बिन्दास प्रकाश छ गर्मी बढेको छ यस्तै छ अनि त्यतातिर के छ गर्मी नै छ कि के छ
2: गर्मी नै छ घाम लागिरहेछ
0: ठिक छ कतै यात्रामा हुनुहुन्छ हो यति बेला
2: हजुर जङ्गलतिर छु भन्नुपर्छ है दाइ हजुर
0: ठिक छ खाना भयो
2: भइसक्यो अनि दाइ हजुरको भयो त
0: मेरो पनि भइसकेको छ लामो समयपछि कार्यक्रममा सहभागी हुनुभयो त किन के कारणले
2: हजुर फोनै लाग्दैन त्यही भएर हो
0: फोन नलागेर
2: हजुर
0: ठिक छ आज लागेको छ खुसी लाग्यो लामो समयसम्म यसो कुराकानी हुन पाए होइन हिजो अस्ति पहिला पहिला मेसेजहरू अथवा जस कुराकानी हुन्थ्यो आज आइदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: दाईहरूको लागि र अहिले फोन गर्ने बहिनीको लागि र मेरो बाबा सबैको लागि नमस्ते
0: हस् धन्यवाद तपाईँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला हामी के तर्फ लाग्छौँ मेरो यो चोखमा यहाँ बोल तपाईँको माझमा राख्छौँ त्यसपछि सबै स्विट कमर्सियल ब्रेक तर्फ जान्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई फोन मेसेज गर्दै गर्नुलाई त

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछा।
3: जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
5: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
4: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
4: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
4: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
4: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
4: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
4: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
4: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
4: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप।
4: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता
4: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 540 028 98 45 43 028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 98 51 40 41 98 र 98 41 25 59 57।

0: यो सटन सुट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपअपकी पापा आवाजमा मस्त्र राजमा छु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु फोन गर्न सक्नुहुन्छ नम्बर 0440 0026 रहेको छ 0440 0026 को माध्यमबाट आउन सक्नुहुन्छ भने मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् यति बेला कोही हुनुहुन्छ कामड़ कौन सचर नमस्कार हेलो हेलो ठीक से कोई हो बाहर सीखने वहाँ विशेष रूप में धन्यवाद दिन चाहिए कहीं होल्ड में बस्ता खेल गाह्रो हुन सक्छ आउन सक्नुहुन्छ नम्बर 0448 40 0026 रहेको छ 0448 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् यति बेला कोही हुनुहुन्छ कामबाट हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार दाई
0: नमस्ते नमस्कार रमिलाजी स्वागत छ कार्यक्रममा
1: धन्यवाद
0: के गर्दै हुनुहुन्छ खानाबाट
1: भइसक्यो मेरो
0: अनि मौसम कस्तो छ
1: घाम लागेको छ दाइ यता त्यही त कस्तो छ
0: यता पनि घाम लागिराखेको छ अनि धान रोपाइ सुरु भएको छैन
1: भइसक्यो
0: सकिसक्नुभयो
1: सकिया त छैन भयो
0: ए त ठिक छ ठिक छ बिस्तार हिलो खेलेको भिडियोहरू आउँछ होला त्यसो नै
1: हजुर
0: हिलो खेलेका भिडियोहरू आउँछन् होला त्यसो भने
1: ए मैले खेल्ने भए पो आउनु त नि
0: किन नखेलेको त नि
1: मलाई रोपाई गर्न आउँदैन
0: क्या ए किन किन
1: पहिल्यै रोपाई गर्न नदिनु भए म भेल्ले त्यही भएर नआएको
0: ओके ठिक छ त्यो पनि हो आफ्नै पीडा छ यस्तै हो अब अनि अरू हल्ली चल्ने हल्का पर सुनाउनुहोस् न
1: अरू त यस्तै हो नि मकैको ढोट बोक्ने हिँड्ने खाना लाने
0: ठिक छ त्यो पनि राम्रै हो राम्रै भनौँ त्यो पनि
1: राम्रै भनौँ
0: ठिक छ अनि सबैलाई ठिकठाक छ राम्रो छ
1: ठिक छैन अलिअलि बिराम भएको छ
0: ठिक छ ख्याल गर्नुहोला पनि भन्न चाहन्छु ख्याल गर्नुहोस् ठिक छ चुवा गर्नुहोस् स्वास्थ्य ख्याल गर्नुहोस् पानी प्रशस्त मात्रामा पिउनुहोस् आफैले पनि भन्न चाहे अनि अब मौसममा परिवर्तन भइराखेको छ विशेष फोकस त तातो पानीलाई दिनुहोला पनि भन्न चाहन्छु त्यसले फाइदा गर्छ चिसो पानीले भन्दा पनि भन्न चाहन्छु एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: पहिला प्रथम दाई तपाईँको लागि प्राविधिक दिदी अघि भर्खरै भन्ने मन्जु परियार निर्मला पौडेल देवमाझी दाई धुरो पाण्डे दाई अनि साथीहरू सम्पूर्णलाई सम्झिरहेछु भन्दै अनि आफन्तजन सम्पूर्णलाई सम्झिरहेछु भन्दै छुट्टी ल
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे अब चाहिँ लगभग कार्यक्रमको समय अवधि पनि सकेन लागिसक्यो सो अब धेरै कुराकानी नगरौँ जस्तो लाग्यो फोनबाट प्राप्त म्यासेजहरू चाहिँ वाचन गर्नु पर्यो जस्तो लाग्यो केही म्यासेजहरू छन् सामाजिक सञ्जाल फेसबुकमा प्राप्त ती म्यासेजहरूलाई स्थान दिनेछु होइन फोनमा टेलिफोन कुराकानी नगरौँ पनि भन्न चाहन्छु यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा म्यासेजहरू प्राप्त छन् यति बेला बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु खलडुङ्गा पोकली घर भइहाल्छु रियादबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ भागी भुवन श्रेष्ठ हुनुहुन्छ रामेछापबाट भागी भुवन श्रेष्ठ हो सम्झना सबैमा भन्नुहुन्छ टेकु क्षेत्र हुनुहुन्छ तनहुँबाट सुन्दैछ है भन्नुहुन्छ मौसमी अवस्था चर्को घाम लागेको छ गर्मी छ पानी पर्याप्त पिउनु होला भन्नुहुन्छ पक्कै पनि बज्ने गीत चाहिँ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ अफ्सा खड्का हुनुहुन्छ रामेछापको नमाडे घर भइहाल्छ काठमाडौँबाट मजाले सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ देवकी भुजेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु मन्थली साथ बटौलीबाट सम्झना सबैमा है भन्नुहुन्छ उनी जनक रजाली मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ विनोद बरुवाल हुनुहुन्छ सालुबाट सुन्दैछु सालु घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ शान्ति विष्णु हुनुहुन्छ रोल्पाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ सत्यको लागि सारा हुनुहुन्छ मिस्यु प्यारी रिमा थामी एन्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुहुन्छ सौरभ केसी हुनुहुन्छ हेलो गुड आफ्टरनुन भन्नुहुन्छ आफ्टरनुन त अझै पनि भएको छैन गुड मर्निङ अब छिउनु लाग्यो पनि भन्न चाहन्छु बागेश्वर नगरपालिका आठको मान्छे आज भारत गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। श्रीमती छोरा घरमा हुनुहुन्छ, उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहे। अब चाहिँ छुट्टिनुपर्छ, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु। अनि त्यस्तै गरेर फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई मनैदेखि धन्यवाद। प्राविधिक बाटोमा रहेर साथ दिनुभयो अघि ललिताजी हुनुहुन्थ्यो, अहिले सम्झनाजी हुनुहुन्छ, उहाँहरूलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने मौसममा परिवर्तन भइराखेको छ, पानी कति बेला पर्छ होइन, बाटो कतिखेर बिग्रिन्छ थाहा हुन्न, मौसम र बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। अनि स्वास्थ्य ख्याल गर्नुहोला, पानी प्रशस्त मात्रामा पिउनुहोला भन्दै म कार्यक्रम प्रस्तुत अन्त्यमा तपाईँको माझमा एउटा मिठो गीत होइन छोड्दै छोड्दै आजको बसाइबाट छुट्न चाहन्छु। अन्त्यमा तपाईँको माझमा नवीन के भट्टराईको आवाज मैले गीत तिमीलाई होइन तिमीले हेर्दा कसै कसैलाई यस्तो यस्तो रहेछ कसैलाई यो गीत राख्दै राख्दै आजको विषयबाट छुट्यो। हवस् त नमस्कार।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार,
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World.

खर्च भइसकेको छ। चालू आर्थिक 11 करोड़ रूपियाँको बजेट ल्याएको थियो। आर्थिक वर्षको अन्तिम दिनहरूमा विकास बजेट हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिँदा खर्चको गुणस्तर र प्रभावकारितामाथि भने प्रश्न उठेको अर्थतन्त्रका जानकारहरू बताउँछन्। आज ललितपुर सहित 9 वटा जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ललितपुर सहित मकवानपुर, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीमा आज पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। महाशाखाले सम्भावित बाढ़ीको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गैराती डोल्पाको जगदुल्ला गाउँपालिका 5, गैरी गाउँमा लेदो सहित बाढ़ी आउँदा 1 महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाड़ीको चापलाई मध्यनजर गरी कालो पत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको छ। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म नै ढलान टिक्ने उहाँको दावी छ। यसले नागरिकले दाउन्नेमा भोग्दै आएका शास्ति अन्त्य हुने ढकालको विश्वास छ। उहाँले सड़कको भारवहन क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभयो। आउँदो 20 देखि 30 वर्षको गाड़ीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12 देखि 20 हजार गाड़ी आवत जावत गर्दा पनि सड़कमा कुनै पनि क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाई छ। अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झण्डै 50 मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ। कालोपत्र गर्दा सड़क छिटो बिग्रिने र सर्वसाधारणले निरन्तर शास्ति खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो। यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सड़क अवरोध र मरमतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व भएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनुभयो। साथै उहाँले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भएको छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको टिप्पणी गर्नुभयो। पत्रकारको सूचनामा पहुँच सीमित भएको उहाँको भनाइ छ। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्न प्रयास गरिरहेको आरोप पनि लगाउनु भएको छ। यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बावजूद संचार क्षेत्रमा चुनौती कायम रहेको बताउनुभयो। बदलिदो प्रेस परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता नारासहित नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन ललितपुरमा चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाउ आज सामान्य घट्यो, महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै लगायतका खबर बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले असारमा हुने विकास बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम सहित एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य घटेको छ। आज सुनको भाव तोलामा 400 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,90,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,700 रूपियाँ रहेको थियो। शुक्रबार सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदी तोलामा 10 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,605 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा रहेको लुहान्स्क गणतन्त्र पूर्ण रूपमा रूसी नियन्त्रणमा आएको दावी गर्नुभएको छ। सैन्य बलको अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले लुहान्स्कलाई पूर्ण रूपमा मुक्त गर्ने अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति पुटिनका अनुसार अब रूसी सेनाले डोनेट्सकसँगै जापोरिजिया र खेरसन क्षेत्रमा रहेका युक्रेनी सशस्त्र बलका संरचना तथा सैन्य अड्डामाथिको अभियानलाई निरन्तरता दिनेछ। उहाँले ती क्षेत्रमा सैन्य कार्यवाही योजना अनुसार अघि बढ़िरहेको दावी समेत गर्नुभयो। यसका साथै युक्रेनका खार्किभ, सुमी र अन्य क्षेत्रसँग जोड़िएका सीमावर्ती इलाकामा सुरक्षा क्षेत्र निर्माण गर्ने कार्य पनि योजना अनुसार अगाडि बढ़ाएको पुटिनको भनाइ छ। रूसले लुहान्स्क पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दावी गरे पनि यसबारे युक्रेनी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया भने नआएको सिनिया समाचार संस्था सिन्हाले जनाएको छ। दुई देशबीचको युद्धमा अहिलेसम्म हजारौं मानिसले ज्यान गुमाउँदा लाखौं मानिस विस्थापित भए 4 वर्षभन्दा बढ़ी समयदेखि चलिरहेको यो युद्ध अझै निर्णायक रूपमा टुंगिएको छैन र सैन्य कार्यवाहीसँगै कूटनीतिक प्रयासहरू पनि समानान्तर रूपमा अघि बढ़िरहेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको खेल्दैछन्। ब्राजिल र नर्वे बीचको खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई यो विश्वकपको उपाधि दावेदार मध्ये एक टोली मानिएको छ। यस्तै अर्लिङ हलान्डको टोली नर्वे पनि इतिहास रच्ने अभियानमा छ। यस्तै भोलि बिहान पाउने 6 बजे इंग्ल्याण्ड र मेक्सिको बीच खेल हुनेछ। विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा पुगेका हुन्। अन्तिम 8मा फ्रान्स र मोरक्को बीचको खेल शुक्रबार मध्यराति पाउने 2 बजे हुनेछ। यस्तै आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंग्ल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 शुरू हुनेछ। दुई टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इंग्ल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असारमा हुने विकासे बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा, ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व रहेको मन्त्री तिमिल सिन्हाको भनाई। युक्रेनको लुहान्स्क क्षेत्र नियन्त्रणमा आएको रूसी राष्ट्रपति पुटिनको घोषणा, पूर्वी युक्रेनमा सैन्य अभियान जारी रहने भनाई। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरपुर रेडियो 102.1 मेगा
1: लो आयो हे क्वालिटी मा नंबर 1 दा मस्त सबै भन्दा का
2: ओ प्रकाश सुपु

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा जस्ता रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98360223422।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43398, 0485-43398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समिश्रणबाट मलाई साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ, तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सिफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रम सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकवार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र साताको साथै दिन यो कार्यक्रम सुन्न सक्नुहुनेछ र आजको बसाइमा पनि हामी उपस्थित भइसकेका छौं। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतामानहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाइ, आजको बसाइमा चाहिँ बज्ने गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथीसंगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथै तपाईँले फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ र साथै तपाईँले आफ्ना आफन्तजन साथीसंगीलाई पनि फेसबुक पेजबाट सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर हामी वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रम समय अवधिभर पनि कार्यक्रममा एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। तपाईँ यो मध्याह समयमा के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भने तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत धड्कने भित्र ग्रहण चलचित्रको गीत रहेको थियो। मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट फोन गर्नुहोला र आफ्ना आफन्तजन साथीसंगीलाई सम्झना सन्देश राख्नुहोला। कार्यक्रम अवधि बढेपछि मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: मनमा माया हुनुपर्छ कसैलाई सम्झनु पनि यहाँ, मनमा माया हुनुपर्छ कसैलाई सम्झनु पनि यहाँ, धैर्य त सधैँ हुनुपर्छ कसैलाई कुरेर बस्नु पनि यहाँ, धैर्य त सधैँ हुनुपर्छ कसैलाई कुरेर बस्नु पनि यहाँ। नमस्ते नमस्कार हजुर, धेरै दिन पछाडि बोल्दैछु यो मान्छे।
0: नमस्ते नमस्कार, धेरै दिन पछि बोल्दै हुनुहुन्छ, सोनाजी हुनुहुन्छ। आरामै हुनुहुन्छ? म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। सोनाजी आजकल त धेरै व्यस्त हुनुभयो, केमा व्यस्त यस्तो?
1: अलिकति म घरतिर छु नि त, पहाडतिर छु, अलिकति त्यस्तो साह्रो व्यस्त भन्न मिल्दैन, तर अब के अब त्यस्तै भइरहेको छ कि काम त्यही भएर भन्नुभएको।
0: ल ठिक छ, अब यो व्यस्ततामा त कार्यक्रम सुन्नु पाउनु भएको छ कि छैन त? नयाँ नौलो खबर के छ भन्नु न, धेरै समय पछि बोल्नु पाएको छौ।
1: नयाँ नौलो खबर सबै ठिकै छ भन्नुपर्छ, त्यस्तो खासै नयाँ कुराहरू छैन, अब पुरानै पुरानै कुराहरू छ भन्नुपर्छ। सबै कुरा समाजमा भन्नुपर्दा सबै कुरा ठिकै छ भन्नुपर्छ।
0: ल ठिक पनि हुनुपर्छ, सबै कुरा ठिक छ भन्नुभएको छ, खुसी लाग्यो यो आवाज पनि सुन्न पायौँ धेरै समय पछि। अब कमेन्ट पनि कहिले काहीँ चाहिँ प्राप्त हुन्छ, धेरै पहिला जस्तो हुँदैन होइन, एकदमै व्यस्त हुनुहुन्छ जस्तो लाग्यो।
1: अलिकति टाइम अलिकति नमिलाएर हुनसक्छ होइन, अलिकति कमेन्ट गर्ने बेलामा अलिकति कार्यक्रम परपर सरिसकेको हुन्छ होइन, त्यसो भएर सुरुवातमै देख्यो भने मन छिट्टी गरिहाल्नु मन लाग्छ, अलिकति परै पुगिसकेपछि चाहिँ अलिकति अब अन्तिम लिएर भयो भन्ने खालको अलिकति कस्तो कस्तो हुन्छ, त्यही भएर पनि भन्नुपर्छ। आज म सुरुवातमै देख्दैछु होइन, देखेँ पनि अनि फेरि अर्को कुरा सज्दैछ क्या कार्यक्रममा, पहिला जस्तो सजिलो गरी आउँदैन, कति सहज गर्दा गर्दा गर्दा अनि कमेन्ट गर्नुपर्ने हुन्छ, त्यो भएर अलिकति कमेन्ट गरिसकेपछि त होइन प्रसन्न राम्रोसँग होस् भन्ने एउटा मनमा हुन्छ नि त, त्यो भएर नि अब सज गर्दा गर्दा गरेको कमेन्टहरू हुन्छ, अनि अब सज गर्न अब लास्टतिर पठाएर त अब के हो भन्ने आफूलाई पनि अलिक कस्तो कस्तो लाग्छ, अनि त्यो भएर पनि हो कमेन्टमा अलिकति पातलो रूपमा आएको होला, अलिकति अब बिस्तारै आग्लो रूपमा भन्छु
0: ल। ठिकै छ, भए पनि माया गरिदिनुहुन्छ, सम्झनुहुन्छ, धेरै खुसी लाग्छ।
1: अब कमेन्ट अब त्यति धेरै प्रशस्त रूपमा अब भने यो भयो होला, वर्ष दिन अब पनि अब कमेन्टमा पनि फोनमा पनि त्यति प्रशस्त रूपमा चाहिँ अब बोल्ने पाएको छैन, अनि अब मेरो आवाजले दिक्क लाग्यो होला जस्तो लाग्यो त्यहाँभन्दा अगाडिको समयमा धेरैले, अनि त्यो भएर अलिकति ब्याक सरेको छु भन्नुपर्छ, अलिकति भएपछि ब्याक नै भन्नुपर्छ होइन।
0: यो आवाज सुनेर अब त्यस्तो सोच्नु पर्दैन सोनाजी, कतिपयलाई अब सबैलाई त्यस्तो हुन्छ, तपाईँको आवाज मन नपर्ला, कतिपय मान्छेलाई हाम्रो आवाज मन नपर्ला, त्यो भनेको
1: मान्छेको एलर्जी नै हुँदो रहेछ होइन, मेरो आवाज सुनेर मेरो कमेन्ट सुनेर दिगदार मान्छेलाई घरिघरि लाग्छ, घरिघरि त अझ बोर बनाइदिउँ कि लाग्छ, तर केही समय म यसो अलिक रहन्छु अनि फेरि अब विचार गर्छु भनेर त्यस्तो पनि लाग्छ मनमा होइन।
0: ल त्यस्तो सोच्नुहुन्न सोनाजी, अरूले नराम्रो सोचे पनि आफूले कहिले नराम्रो सोच्नुहुन्न, त्यो अब होइन सबैजना आफै परिवर्तन हुन्छ, जुन हामी आफैबाट परिवर्तन गर्नुपर्छ, नराम्रो सोच कहिले राख्नु हुँदैन। ठिकै छ, कार्यक्रममा धेरै समय पछि भए पनि कुराकानी गर्न पायौँ, कुदेर आउनु भएको छ, खुसी लागेको छ, म पनि धेरै खुसी छु भन्नुपर्छ। हामी अब कुराकानी भन्दा पनि कार्यक्रमतर्फ लागौँ है त।
1: हजुर साथीहरूलाई सम्झनु मिल्छ होइन,
0: मिल्छ मजाले सम्झनु।
1: म साथीहरूलाई अब धेरै समय पछाडि सम्झाउँदैछु, धेरै समय पछाडि सम्झनु पर्दा नि एक प्रकारको खुसी मनमा आउँदो रहेछ, कल पनि फर्स्टमा लाउँदा एकदमै खुसी मन लाग्छ, त्यो भएर त्यसलाई सम्झिरहेको छु। साथी अप्सरा खड्का, अप्सरा बस्ने, अप्सरा थापा, असमिना कन्दमा, हिराबहादुर लगाई दाईलाई एकदम धेरै सम्झिरहेको छु, सुनिता भण्डारी, सिजला सापकोट,
0: कुदेर आउनु भएको छ, खुसी लागेको छ, म पनि धेरै खुसी छु भन्नुपर्छ। हामी अब कुराकानी भन्दा पनि कार्यक्रमतर्फ लागौँ है त।
1: हजुर साथीहरूलाई सम्झनु मिल्छ होइन।

0: सानै मान्छेको छिटै बिहे भएछ, खुसी लाग्यो पनि दुःख पनि लाग्यो एक प्रकारले होइन। र पनि वैवाहिक जीवनको धेरै धेरै शुभकामना दिन चाहन्छु बहिनी जस्तो लाग्ने मान्छेहरूलाई। राधिका कार्की, सरस्वती, कल्पना चाङपाङ, अन्जिता मल्ल, सम्झना सुनिवार, पवित्र तामाङ, मिना किसिङ, बिना मगर, रन्जु मगर, लेखक मान्तमाती राम सुनिवार, सूर्यास मह, दीपक तामाङ, मनसुन तामाङ, रिमान साई, सम्झना नेवा खड्की, सुविता थारा चौधरी, लक्ष्मी चौधरी, आरती सेन, उर्मिला दियाली, केशव सेन्चुरी, घैला उर्मान सुनार, देवमान देवान, देवेन्द्र दाहाल, देवेन किशोर, अन्जा निमत खड्की, क्रिस ढुङ्गाना, लालमाया थापा, तारा श्रेष्ठ, दियारू दिया राई, विनिता गिरी, विनिता गिरी, सरिता राई, जोसना हायु, एमोजिरेललाई पनि सम्झिरहेको छु, राजकुमार अधिकारीलाई पनि सम्झिरहेको छु, मनिकी छेत्री बुनौ हाम्रै तेह्र छेउकोलाई पनि एकदम धेरै सम्झिरहेको छु, लक्ष्मी वर्मा, प्रेम खड्का, प्रेम भण्डारी, गीता ढुङ्गानालाई पनि सम्झिरहेको छु, सरोज निङ्लेको, सुनिता राईलाई पनि सम्झिरहेको छु, विश्वजी जिमीलाई पनि सम्झिरहेको छु, कमल मोटु पौडेल दाजुलाई पनि सम्झिरहेको छु, भरत रावत दाजुलाई पनि सम्झिरहेको छु, रिक्ता प्रसाद श्रेष्ठ दाजुलाई पनि सम्झिरहेको छु, लेखक बान्तवा भीम भण्डारी, भीम भण्डारीलाई पनि सम्झिरहेको छु, मनिषा छेत्रीलाई, तुलसा भेटाललाई पनि सम्झिरहेको छु, एलिसा फुची सम्झिरहेको छु, लीलाराज काम्बाङ दाजु बेलायतमा बस्नुहुन्छ, मलाई एकदमै धेरै सम्झना गर्नुहुन्छ, उहाँलाई पनि एकदमै धेरै सम्झना माया छ भन्न चाहन्छु। अन्तिममा नाम छुटेको जति पनि साथीहरू छन् सबै सबैलाई सम्झना माया बराबरी छ भन्छु, र अन्तिममा हाम्रो सुरा सर र सम्झना त्यसलाई पनि सम्झना माया धेरै धेरै छ मेरो मुटुको कुनादेखि भन्दै छुट्न चाहन्छु। बाबाई
1: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो सोना कन्दुमबाजी हुनुहुन्थ्यो, धेरै समयपछि कुराकानी भयो। उहाँले आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना राखेर छिरिसक्नु भएको छ। पालो तपाईँको आजको बसाइमा तपाईँले साथीसँगलाई सम्झना पाउनुहुनेछ, फटाफट फोन गर्नुहोला र तपाईँले फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाउनुहोला। कार्यक्रम अवधिभरि पनि मिठा गीतहरू बस्नेछ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मन्जुजीको खबर के छ?
2: मेरो खबर एकदमै ठिक छ, गाइरहेको छ, दिदी लगाएर हामी साथीहरू के छ?
1: म लगाए त हाम्रो रामी साथीहरू पनि एकदम ठिक छ भन्नुपर्छ, घाम चर्को चर्को घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। त्यताको मौसम कस्तो छ भन्नुभयो?
2: यता पनि एकदम चर्को घाम लागिरहेको छ दिदी हजुर, धेरै गर्मीको आवाज भइरहेको छ भन्नुपर्छ।
1: यता पनि त्यस्तै छ, ठिकै छ, अब पानी पर्न सकेको छैन, त्यता यताको मौसम लगभग त्यस्तै रहेछ। अनि खाना त लिनुभयो?
2: हजुर, मैले खाना त अघि नै लिएको, अनि दिदी हजुर
1: हजुर मेरो पनि खाना भयो, मेरो पनि 11 बजीतिर भएको हो, ठिकै छ, अघि भर्खरै भयो होइन। अब कार्यक्रममा हामी तर्फै लागौँ, केही नयाँ नौलो खबर केही छ भने भन्नुहोस् भन्छुजी। ल पक्कै पनि भएछ भने हामीलाई भन्नुहोला भन्न चाहे। कार्यक्रममा अर्को पनि फेरि होइन एउटा मिठो गीत बस्छ, हजुरले चाहिँ आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: र मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि, साथीहरूको नाम लिनु पर्दा दिदी रिया योगीको लागि भन्छु, रामिला तामाङको लागि पनि भन्छु, सिमाया तामाङको लागि पनि भन्न चाहन्छु, शर्मिला रमको लागि, सपना नेपालीको लागि, र रविता बसेलको लागि पनि भन्न चाहन्छु, शर्मिला रमतेल, सुविता रमतेलको लागि, साईदेव माझीको लागि पनि भन्न चाहन्छु, र जो जति जो जतिले पनि यतिखेर हजुरको रेडियो ट्युन गरेर सुनिरहनु भएको छ उहाँहरू सम्पूर्णको लागि, र मेरो एकमात्र छोरी उनिसाको लागि, जीवन साथी समीरको लागि छुट्टिन्छु।
1: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो मन्जु परियारजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीजनीलाई सम्झना राखेर छिरिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौँ, त्यसपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाउ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मेटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486648003। रामेछाप मेटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी पनि प्रविधि संयोजनमा हुनुहुन्छ, श्रीराज महल साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर गीत साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। यति बेला अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार, नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? अनिताजीको खबर के छ? आराम हुनुहुन्छ? के भएको छ भन्नुभयो? असार लागिरहेको छ है? धेरै धान फलाउनुहोस्, आलु फलाउनुहोस्, अनि यता हामीलाई पनि कसैले ल्याउनुहोस् है। त
1: हुन्छ, म कुनै न कुनै दिन आएर पनि।
0: ल हुन्छ, ठिक छ। अनि खाना त भइसक्यो नि? बाँकी नै छ, ढिला भइसक्यो त, एक बज्न लागिसक्यो। ठिक छ, समयमै खाना लिनुहोला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्त जुन साथी सङ्गीलाई सम्झनु छ है त।
1: दिदी दाईको लागि, लालीको लागि धेरै सम्झना, मिठो माया छ दिदी, हेर्न नपाएनै कुनै न कुनै दिन आउनेछु भन्नेछु। अनि साथीहरू भन्नुपर्दा सन्देशको लङ्गीको लागि र मम्मी बाबाको लागि, नवीन दाईको लागि भन्दैछु। तिन चाहिँ नमस्ते दाई भाइ।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट चाहिँ, उहाँले पनि आफ्नो आफन्तजन साथीलाई सम्झना राखेर छिरिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, 0840400026 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार, नमस्ते हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? ओखलढुङ्गादेखि सरस्वती तामाङ भन्नुभयो? के छ सरस्वतीजीको खबर? ठिक छ, खाना लिनुभयो? मेरो पनि भइसकेको छ भन्नुपर्छ। केमा व्यस्त हुनुहुन्छ आजकल? आजकल केमा व्यस्त हुनुहुन्छ? रोपाईतिर हुनुहुन्छ? अहिले पनि रोपाईतिरै हुनुहुन्छ? अहिले चाहिँ घरमा हुनुहुन्छ, खाजा खान जानुभयो? ठिक छ, रोपाईमा व्यस्त हुनुहुन्छ आजकल, ठिकै छ। कार्यक्रममा कतिको सुन्न पाउनुहुन्छ त भन्दै थिए? हाम्रो सरस्वती तामाङजी हुनुहुन्थ्यो, उहाँको फोन बीचमै डिस्कनेक्ट भइसकेको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, फेरि पनि फोन लाग्छ भने तपाईँहरूले सहभागित जनाउनुहोला पनि भन्न चाहन्छु। र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले चाहिँ फेसबुकको पेजबाट पनि सुन्न पाउनुहुनेछ, हाम्रो पात्र नेपाली पात्रबाट पनि सुन्न पाउनुहुनेछ। तपाईँले चाहिँ हजुरको रेडियो भनेर नेपालीबाट सर्च गर्नुभयो भने चाहिँ कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ। त्यस मार्फत पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो, नमस्ते, निर्मलाजी बोल्नुभयो? आरामै हुनुहुन्छ? आराम कसैले भन्नुपर्छ है? के गर्नुहुन्छ यो समय? कार्यक्रम सुनेर बसिराख्नु भएको छ? मौसम कस्तो छ त्यता?
2: अलिकति घाम लागेको छ, गर्मी छ, यस्तो छ, अहिले मधुरो घाम लागेको छ।
0: ठिक छ, अघि चाहिँ चर्को घाम लागेको थियो, अहिले चाहिँ मन्द मन्द घाम लागेको छ। ठिकै छ, कार्यक्रममा सहभागी हुनुभयो, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। अब खाना त भइसक्यो होला, खाजा बाँकी होला होइन? मेरो पनि खाना भइसकेको छ, अब केही समयपछि चाहिँ हाम्रो नि खाजा हुनेछ, सँगै खानुपर्छ है निर्मलाजी। ल ठिक छ, हाम्रो निर्मलाजी चाहिँ बरु यतातिर आउनुहोस् न है। ल ठिक छ, समय मिलेछ भने आउँदै गर्नु होला, हामी कार्यक्रमतर्फै लागौँ है। ल साथी सङ्गीलाई सम्झाउनुहोस् न है।

0: Satu lagi yang
1: हस्त नमस्कार उहाँहुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट. उहाँले पनि आफन्तजन साथी संगीलाई सम्झना राखेर छुटिसक्नु भएको छ. पालो तपाईँको रहेको छ, के समय अझै बाँकी छ र तपाईँसँग कुराकानी गर्दै तपाईँले आफ्ना आफन्तजनलाई सम्झन सक्नुहुनेछ र तपाईँले साथीसंगीलाई सम्झना सन्देश राख्नुहोला र फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसंगीलाई सम्झना पठाउनुहोला. तपाईँले पठाउनुभएका सन्देशहरू वाचन हुनेछ. यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार भन्दै थिए, उहाँ साथी होल्डमा बस्नुभएको छ. ठिकै छ, साथीहरूले चाहिँ अब फोन लगाइसकेपछि अलिकता ध्यान पनि दिनुहोला भन्न चाहन्छु. तपाईँले अब यता फोन लाउनुहुन्छ, उता होल्डमा बसिराखेको हुन्छ, त्यही भएर चाहिँ तपाईँले अलिकता ध्यान पनि दिनुहोला पनि भन्न चाहन्छु. यो मध्याह समय छ होइन, तपाईँले आफ्नै काममा व्यस्त हुनुहुन्छ. लाउकाले ओह्राली बन्जान चौतारी मेलापात गरिराख्नु भएको छ र रोपाईतिर व्यस्त हुनुहुन्छ होला. तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त र हामीलाई सुनेर प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. लगभग हामी कार्यक्रमको अन्तिम अन्तिम क्षणमा आइसकेका छौँ. एकजना साथीसँग सम्पर्कमा हुनुहुन्छ भने हामी कुराकानी गर्नेछौँ र त्यसपछि तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै मिठा गीत सङ्गीत राख्दै हामी पनि विदा लिनेछौँ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: नमस्कार दिदी.
1: नमस्कार. हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? सिन्धुलीको बिटिजोरबाट जानुका मगर भन्नुभयो. के छ नि जानुकाजीको खबर? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ. के गर्दै हुनुहुन्छ यो समय? बसी बसाई हुनुहुन्छ? हजुर, ल ठिक छ, बसी बसाईमा हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ? सुनेर साथ दिनुहोस्, हामी अन्तिममा भए पनि जानुकाजीसँग कुराकानी गर्न पायौँ, एकदमै खुसी छु भन्नुपर्छ है. कार्यक्रमको समय पनि अन्तिम अन्तिम भइसकेको छ. सुनाउनुहोस् न, अरू नयाँ नौलो खबर के छ? मेरो पनि त्यस्तै भन्नुपर्छ, सेम टु सेम है, पुरानै छ, अब त्यस्तो खासै नयाँ छैन. यदि नयाँ भएछ भने हामी पक्कै पनि हजुरलाई जानकारी गराउँछौ भन्दै थिए. उहाँ छुटिसक्नु भएको छ, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ. तपाईँले पठाउनुभएका सन्देश वाचन गर्ने तर्फ लाग्छु. हुनुहुन्छ सोना कन्दुङबाजी हुनुहुन्छ. सेवारो नमस्कार आरजे सम्झना शेष. हजुर, म चाहिँ सोना कन्दुङबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु यो बेला. मिठो सम्झना छ साथीहरू भन्नुभएको छ. टीकाराम सुनवार, लेखक पान्त भराई, दिनेश देवन, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनुकोसिमेल, सरस्वती खत्री, हिराबहादुर लकाई, अञ्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जेला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्की, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, मिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्तप्रसाद श्रेष्ठ, लीला राज खम्बाङ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अञ्जान, समीर सगी किरात, आरजे जीवन सामिक राई, बेलिया स्वामी, मिना किसिङ, सुनिता यङमे कुलुङ, सबै सबैलाई सम्झना छ भन्दै हुनुहुन्छ. सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ. हेलो सेस, गुड आफ्टरनुन, म बागसर नगरपालिका आठको मान्छे, आजै भारतको गुजरातदेखि प्रोग्राम सुन्दैछु. मेरो घरमा हुने श्रीमती छोरा र आफन्तजनहरूलाई सम्झना चाहन्छु भन्नुभएको छ. बाबुराम मगरजी हुनुहुन्छ. हेलो दिदी, नमस्ते है. नमस्कार, म चाहिँ बाबुराम मगर हो, खलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु. धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीमा सबैमा सम्झेको छु भन्ने हुनुहुन्छ. त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ. हेलो सेस, नमस्ते हजुर, म पनि सुन्दैछु. घर सालुबाट चाहिँ विनोद बरुवाल हो, हाल चाहिँ अहिले काठमाडौँमा रहेर चाहिँ कार्यक्रम सुन्दैछु भन्दैनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्डको लागि तोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बुद्ध वज्रचार्यजी हुनुहुन्छ, सम्झना म्याम नमस्ते भन्नुभएको छ, हजुरलाई पनि नमस्ते नमस्कार छ, धेरै सम्झना छ है भन्न चाहे। र त्यसै गरी हुनुहुन्छ अर्को साथी मिडिया प्रेमी राय अनि साझी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ मिस यु अल माई फ्रेन्ड, हामी भोजपुरबाट चाहिँ मिडिया प्रेमी राय अनिसा हो भन्दिनुहुन्छ, भोजपुरीदेखि सम्झना गर्नुभएको छ। अनिसाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अवश्य छुटिनुपर्ने हुन्छ। आजको बसाइमा हामीले धेरै साथीहरूसँग कुराकानी गर्यौं, सोना कन्दुङबा हुनुहुन्थ्यो, त्यसै गरी मन्जु परियार, अनिता रामतेल, सरस्वती तामाङ, निर्मला पौडेल, चानुका मगरजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधि बरबजीका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, फेसबुक पेजबाट आफ्नो आफन्तजन साथीसँगलाई सम्झना पठाउनु भयो, सम्पूर्ण साथीहरूलाई पनि एकैमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट दिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, कार्यक्रममा अर्को एउटा मिठो चलचित्र गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 MHz।
4: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99।
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: ए, सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.nk, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 मा सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।

0: साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0484541043, 9863023422।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9870475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: बुढा डस्न बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्न पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-541-575, 9841-96-0669, 9864-1417-88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9968।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: अहिले दिउँसोको 2 बजे
4: हजुरको रेडियो 102.1।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 मेगाहर्ज, साथीतामा कोष एफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। सरकारले भदौ 23 र 24 को घटनामा संलग्न भएको आरोपमा विभिन्न अदालतमा दायर मुद्दाहरूको सुनवाई अघि नबढ़ाउने रणनीति अपनाएको छ। सरकारले अदालतमा विचाराधीन मुद्दा अघि नबढ़ाउन अनुरोध सहितको पत्र महान्यायाधिवक्ता कार्यालयमा पठाएको हो। उक्त अनुरोध पत्र प्राप्त भएसँगै महान्यायाधिवक्ता कार्यालयले देशभरका सरकारी वकिल कार्यालयहरूलाई यस्तो परिपत्र गरेको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिमाथि मुद्दा दायर गरेको थियो। ती मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे छानबिन गरी सिफारिश गर्न कार्यदल गठन गरेको हो। कार्यदल गठनको तयारी भएको र त्यसले आगामी दिनमा काम शुरू गरिहाल्ने भन्दै गृह मन्त्रालयले त्यसको प्रतिवेदन पेश नभएसम्म अदालतमा विचाराधीन मुद्दाहरू अघि नबढ़ाउन आग्रह गर्दै महान्यायाधिवक्ता कार्यालयमा अनुरोध गरेको थियो। त्यसपछि महान्यायाधिवक्ता कार्यालयले देशभरका सरकारी वकिल कार्यालयमा परिपत्र पेश गरेर प्रतिवेदन पेश नभएसम्म अदालतमा विचाराधीन मुद्दा अघि नबढ़ाउन अनुरोध गरेको छ। महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा समेत पत्रको बोधार्थ पठाएको छ। सरकारको यो निर्णयबाट जेएनजी आन्दोलनमा भएको तोड़फोड़ र विध्वंसका घटनामा संलग्नहरूमाथिको अनुसन्धान अब तत्कालका लागि अघि बढ़ने छैन। अदालतमा विचाराधीन मुद्दाहरूको सुनवाई पनि रोकिनेछ। सरकारले राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको किसान सूचीकरण कार्यक्रमले लक्ष्यभन्दा बढ़ी सफलता हासिल गरेको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले दावी गरेको छ। आर्थिक वर्ष 82-83 को सर्वसाधारणसम्म 24,50,000 किसान सूचीकृत गर्ने लक्ष्य राखिएकोमा उक्त लक्ष्य पार गर्दै हालसम्म देशभरि 26,45,000 किसान परिवार यस प्रणालीमा आबद्ध भइसकेको केन्द्रले जनाएको छ। यो संख्या देशका कुल किसान परिवारको करिब 64% हो। सरकारको 100 बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको यस कार्यक्रमले पछिल्लो समय तीव्र गति लिएको केन्द्रको भनाइ छ। किसानहरूको अथक परिश्रम र योगदानको सम्मान पहिचान तथा संरक्षण गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी N2075 अनुरूप यो अभियान सञ्चालनमा ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहहरूको निरन्तर प्रयासका कारण सूचीकरणमा यो सफलता प्राप्त भएको दावी गरिएको छ। सरकारले आगामी वर्षबाट किसानको वर्गीकरण सहित किसान परिचय पत्र वितरण गर्ने तयारी थालेको केन्द्रीय प्रमुख सवर्णम शिवाकोटीले जानकारी दिनुभएको छ। कृषि मन्त्रालयले यसका लागि आवश्यक तयारी अगाडि बढ़ाउन केन्द्रलाई निर्देशन दिइसकेको उहाँको भनाइ छ। मन्त्रालयको निर्देशनपछि केन्द्रले विद्वान प्रणालीलाई अधावधि गर्ने तथा प्रदेश र स्थानीय तहसंघको समन्वय एवं सहजीकरणको कामलाई तीव्रता दिएको छ। साथै केन्द्रले सूचीकरण र प्रमाणीकरणको कामलाई उच्च प्राथमिकतामा राखेर शीघ्र सम्पन्न गर्न साथै स्थानीय तहहरूलाई अनुरोध समेत गरेको छ। किसान परिचय पत्र वितरणले कृषकहरूलाई राज्यबाट उचित पहिचान र सम्मान प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास दिएको छ। यसबाट सरकारले प्रदान गर्ने कृषि सेवा तथा सुविधाहरूलाई एकीकृत गर्न, वास्तविक तथ्याङ्क संकलन गर्न र किसानलाई दिइने अनुदानको प्रभावकारी अनुगमन गर्न सहज

कार्यकरण गरी कार्य सम्पादन गर्न समेत अनुरोध गरेको छ। पत्रको बोधार्थ वैदेशिक रोजगार विभाग र सिओले स्थित नेपाली राजदूतावासलाई समेत पठाएको छ। आफू नेपाल प्रहरीको असही भएको भन्दै ठगी गर्ने इलामकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका दशगर भएकी 33 वर्षीय दीपिका बोहरा तामाङ रहेकी छिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धानी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। उनले आफू प्रहरीको असही बताउँदै असहीको वर्दी समेत लगाउने गरेको खुलेको छ। वर्दी लगाएको तस्विर देखाउँदै विभिन्न आश्वासन दिँदै ई सेवा तथा मोबाइल ब्याङ्क एपमा पटक पटक गरी 15,50,000 रूपियाँ हाल्न लगाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभएको छ। गंगबुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। नेपाल प्रहरीका 3 नायब महानिरीक्षक सहित 104 जना पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले 104 जनालाई एकपटक पुरस्कृत गरेको हो। उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारीलाई पुरस्कृत गरेको छ। उनीहरूलाई जनही 25 नगद सहित पुरस्कृत गरेको हो। त्यस्तै एसएसपी रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला, वेद विष्टलाई जनही 2500 सहित पुरस्कृत गरिएको छ। यसै गरी एसपीहरू चक्रराज जोशी, दीपक श्रेष्ठ, शरद कुमार थापा छेत्री, कुमोद ढुङ्गेल, अनन्तराम शर्मा, कमला लामा, सूर्य बहादुर थापालाई पनि जनही 2400 नगद सहित पुरस्कृत गरिएको हो। धादिङमा एक पुरूषले आफ्नै बाबुलाई फलामको रड प्रहार गरी हत्या गरेका छन्। धादिङको गंगा जमुना गाउँपालिका 4 यार्डका 35 वर्षीय सुजन सुनवारले शनिबार आफ्नै 60 वर्षीय बुबा धन नारायण सुनारलाई फलामको रड प्रहार गरी हत्या गरेका हुन्। रड प्रहारबाट गम्भीर घाइते भएका धन नारायणलाई उपचारका लागि ग्रामीण अस्पताल फुर्लक पठाइएकोमा अस्पतालले शनिबार साँझ मृत घोषणा गरेको थियो। रड प्रहार गरी हत्या गर्ने सुजनलाई प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नै बुबाको हत्या गर्नुको कारण खोलेको छैन। यद्यपि उनको मानसिक अवस्था ठिक नभएको धादिङ प्रहरीले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य घटेको छ। आज सुनको भाव तुलामा 400 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तुलाको 2,90,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तुलाको 2,90,700 रूपियाँ रहेको थियो। शुक्रबार सुनको भाव तुलामा 7,200 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदी तोलामा 10 रूपियाँले घटेको छ। भाउ घटेर साँधी आज तोलाको 4,605 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार साँधीको भाउ तोलाको 4,615 रूपियाँ रहेको थियो। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामी साप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने।

0: सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0047-5214-13।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अभियसली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा चाहिँ तपाईँको रुचाएको गीत बज्नेछ। तपाईँले फटाफट फोन गर्नुहोला र आफूलाई मनपर्ने आधुनिक गीत पनि रुचाइमा पार्न सक्नुहुनेछ र 0484040026 फोन गरेर आउनुपर्ने हुन्छ। र तपाईँ यो समय कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको भाव पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत पालु बोटेरुमा समीक्षा अधिकारीको आवाजमा रहेको मिठो गीतबाट चाहिँ कार्यक्रम रोजाई तपाईँको शुरूआत गरिसकेका छौ। अब पनि पालो तपाईँको रहेको छ। 0048 4026 फोन गरेर आउन सक्नुहुनेछ। आज तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँले रोजाईमा पार्नुहोस् र आफ्नो आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनु होला र आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्न सक्नुहुनेछ। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजनलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। यति बेला अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? शर्मिला जे बोल्नु भयो कि शर्मिला जे, हजुरको खबर
1: मेरो एकदमै ठिकै छ भन्नुपर्छ दिदी। मौसमको कुरा गर्नु पर्दा चाहिँ पानी पर्न लागिरहेको छ भन्नुपर्छ, अनि दिदीको सुनाउनु
0: ल। मेरो खबर पनि एकदम ठिक छ भन्नुपर्छ। अहिले चाहिँ रामी साथतिर पनि एकदम ठुलो पानी परेको थियो, अहिले चाहिँ रहे जस्तो लागिरहेको छ। अलिकता शीतल हो कि भएको जस्तो अनुभव भइरहेको छ। शर्मिला जे, अनि खाजा लिनुभयो?
1: मेरो खाजा बाँकी छ, हजुरले लिनुभयो कि बाँकी छ?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ, यतै आउनुहोस् है त।
1: हुन्छ, नभए तपाईँ यतै आउनुहोस् न।
0: ल, कुनै समय मिल्यो भने त हाम्रो शर्मिलाजीको घरसम्म त आउने प्रयास गर्नेछौँ। आयो भने पक्कै पनि हजुरलाई कन्ट्याक्ट गर्नेछौँ है त। ल ठिक छ, अनि अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस्?
1: नयाँ नौलो खबर त केही पनि छैन, सबै पुरानो भन्नुपर्छ, अनि दिदीको नयाँ नौलाहरू खबर छ भने सुनाउनुहोस्।
0: मेरो नयाँ नौलो हाल खबर भन्ने कुरा त्यस्तो खासै केही छैन, भएछ भने पक्कै पनि हजुरलाई हामी सुनाउने नै छौँ है त। ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ। समय थोरै हुन्छ होइन, आज चाहिँ तपाईँहरूकै रुचाएको गीत बज्नु पर्ने हुन्छ। कुन गीत सुन्न मन छ हजुरलाई? फोटो फिल्ममा भन्ने गीत सुन्न मन छ। ल, आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झनुहोस् है त, हजुरको रुचाएको गीत बज्नेछ। शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो गीत रोजाईमा पारिसक्नु भएको छ र पालो तपाईँको रहेको छ। सोही गीत मार्फत हामी अब एकजना साथीलाई समर्थन जनाउनेछौँ र त्यसपछि हाम्रो शर्मिलाजीको रोजाईको गीत कार्यक्रममा बस्नेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हजुर,
0: सेवारो नमस्ते। नमस्कार हजुर। सेवारो नमस्ते। नमस्कार सोनाजी, आउनुभयो?
2: हजुर आउँदैछु त, आइसकेँ त।
0: ल ठिक छ, खुसी लाग्यो। खाजा लिनुभयो?
2: हजुर, मेरो खाजा भइसक्यो, अनि हजुरको?
0: मेरो चाहिँ बाँकी नै छ है, अब केही समय पछि हुन्छ।
2: हजुर, अब के गर्ने, यता त अब त्यस्तै हो, गाउँतिर अब खाजा एकदम भोक लागिरहेको छ, कुदिया कुदिया गरिन्छ, त्यस्तै त भन्नुपर्छ।
0: ल खानुपर्छ, समयमा खाजा पनि खानुपर्छ नि होइन।
2: हजुर हजुर।
0: ल ठिक छ, अब के छ त नयाँ नौलो खबर?
2: नयाँ नौलो खबर एकदमै ठिक छ भन्नुपर्छ होइन, घाम एकदम धेरै लागिरहेछ, अब हरेक खबर पर्दाखेरि सबै कुरा ठिकै छ भन्नुपर्छ। मौसम अब एकदमै पानी पर्ने, घाम लाग्ने, त्यस्तै त्यस्तै भइरहेछ भन्नुपर्छ। असर साउन लाग्यो भन्यो भन्दा पनि असर यहाँ हाम्रोमा चाहिँ खासै अब धान रोप्नु भएको छैन, अब साउन 27-28 गतेदेखि धान रोप्नुपर्छ, त्यस्तै छ भन्नुपर्छ।
0: ल ठिक छ, अहिले चाहिँ हाम्रो यता रामी साथतिर पनि अघिसम्म त चर्को घाम लागेको थियो होइन, ठ्याक्कै 2 बजेतिरबाट चाहिँ पानी परेको, अहिले चाहिँ रह्यो होइन, एकदम ठुलो पानी परेको थियो कि, अलिक शीतल जस्तो महसुस पनि भइरहेको छ। यताको रामी छापको खबर सुनाउनु पर्दा है त।
2: हजुर।
0: ल ठिकै छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो सोनाजी। गीत चाहिँ साथीले रोजाइमा पार्नु भइसकेको छ, हजुरले साथीसँगलाई सम्झनुहोस् है त।
2: हस साथीहरूलाई सम्झाउनु पर्दाखेरि अप्सरा खड्का, अप्सरा बस्ने, अप्सरा थापा, सविना कन्न, हिरा बहादुर लगाई, सुनिता भण्डारी, सिर्जला सापकोटा, राधिका कार्की, सरस्वती खड्का, सामको अन्जिता मल्ल, सम्झना सुनवार, पवित्र तामाङ, मिना घिसिङ, बिना मगर, अन्त मगर, लेखक पन्त, टिकाराम सुनवार, श्रीराज महत, श्रीराज महत, सुशान्त थामी, दीपक तामाङ, मसुन तामाङ, रिमा साई, सम्झना नेवा खड्की, उर्मिला दियाली, सुधारी, रूपा चौधरी, अगाई लगिमान सुनवार, केशव सेन्चुरी, उर्मिला दियाली, आरती सेन, देवन किशोर अञ्जन, देवेन्द्र दाहाल, देवमा देवान, क्रिस ढुङ्गाना, लालमाई थापा, तारा शेष, दिया लिम्बू, देवी निता गिरी, सरिता राई, यामुद जिरेल, राजकुमार अधिकारी, मनिषा कार्की छेत्री, लक्ष्मी वर्मा, प्रेम खड्का, प्रेम भण्डारी, गीता ढुङ्गाना, सरोज नेङ्लेको, सुमिता सुनिता राई, विश्वजित रिमी, कमल मोटो पौडेल, द्रावती प्रसाद श्रेष्ठ, लेखक बान्तो भीम भण्डारी, मनिषा कार्की, तुलसा भेटवाल, एलिसा फुची, लीला राज, कामबाङ दाजुलाई पनि सम्झना छ, माया छ भन्न चाहन्छु, र अन्त्यमा हाम्रो सम्झना शेष र
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो सोना कन्दुङमाझी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्त जन साथीसँगलाई सम्झना राखेर सिरिसक्नु भएको छ। यति बेला भने हाम्रो शर्मिलाजीले रोजाईमा पार्नु भएको गीत कार्यक्रममा बज्नेछ, त्यसपछि हामी अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय

0: स्थान
1: मिति 2083 साल असार 28 गते आइतबार
0: समय बिहान 10 बजेदेखि
1: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30310 9851-40-41-98 र 9841-25-59
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-230 9767-65-24-900
0: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
0: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
1: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
0: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
0: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
1: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
5: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
6: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु मैले अन्डा पाले भेज पाले तपाईँहरू ब्रोइलर पाल्नु फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
6: ए हो र भन्यो अनि फाइदा होला र है
4: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
4: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9540-40-239
6: कति रे 9540 अनि
4: 9540-40-239 फोन नम्बर चाहिँ 0848540239
6: 0848540239
7: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
6: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मज्जाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: विराज किसानको साथी।
8: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
0: कार्यक्रममा हामीले एकदमै मिठो गीत हाम्रो शर्मिलाजीले रुचाइमा पार्नु भएको थियो। सोही गीत मार्फत हामीले सोना कन्दुङवासीलाई पनि समर्थन जनाएका थियौं र अब पनि पार्नु तपाईँको रहेको छ। तपाईँलाई पनि मनपर्ने गीत रुचाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
10: नमस्ते।
0: नमस्ते हजुर, अनिताजी बोल्नुभयो?
10: हजुर।
0: खाजा लिनुभयो अनिताजी? भर्खर लिनुभयो? अहिले चाहिँ के गर्दिनुहुन्छ? खाजा चाहिँ खाँदै हुनुहुन्छ? अनि मौसम कस्तो छ? यता पानी परेको छ कि छैन?
10: पानी
0: पर्ला पर्ला जस्तो छ। ल ठिक छ, खाजा पनि खाँदै हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ?
10: कार्यक्रम चाहिँ सुन्न पाएन दिदी। हजुर, फोन चढाइ गरेको लगाइहालो भन्नुपर्छ है।
0: ट्राई गर्नुभयो, फोन लागिसकेको छ। आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है?
10: कार्यक्रम सुन्नेलाई
0: थाहा छैन दिदी। तपाईँले थाहा छैन?
10: हजुर, मैले कार्यक्रम 5-6 दिन भयो सुनेको छैन, त्यही पनि डायल गरिरहेको छु।
0: ल ठिक छ, आज चाहिँ गीत रोजाइमा पार्नु पर्ने हुन्छ, आधुनिक गीत। कुन गीत सुन्नु मन छ हजुरलाई?
10: मैले दिदीलाई नि भनिसके।
0: दिदीलाई भनिसक्नु भयो? ल तपाईँको रोजाइ गीत कार्यक्रममा बज्छ, जसले चाहिँ साथी सिङ्गीलाई सम्झनुहोस् है त।
10: फर्स्ट अफ अल दिदी हजुरको लागि, टेक्निकमा रहने ललिता दिदीको लागि सुकिन्छु। नमस्ते, बाई बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि, अनिता रमतेलजी हुनुहुन्थ्यो। उहाँले पनि गीत रोजैमा पारिसकेको छु है भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। यस्तो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत बज्नेछौँ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
11: नमस्ते दिदी हजुर।
0: नमस्ते। नमस्कार, हाम्रो नवीनजी बोल्नुभयो?
11: एकदम ठ्याक्कै भन्नु पर्छ दिदी हजुर।
0: ठ्याक्कै भन्नु पर्यो, मिल्यो है?
11: हजुर मिल्यो भन्नुपर्छ दिदी हजुर, बिर्सिनु नि हुन्न।
0: ल यो आवाज हामीले होइन अब नवीनजीकै हो भनेर चाहिँ सोचिरहेको छ, तर कहिले कहिले चाहिँ कन्फ्युज हुन्छ सन्देशतिर नवीनजीको आवाजमा है।
11: हजुर हजुर।
0: अनि खाजा लिनुभयो नवीनजी?
11: हजुर दिदी, भर्खर लिएको भर्छ।
0: अनि त्यताको मौसम कस्तो छ?
11: यताको मौसम के हेर्नु दिदी, त्यस्तै त हो नि, स्यार पानी पर्ने रहने गर्छ, ठुले आउला जस्तो हुन्छ, तर स्यार पानी पर्ने रहने त्यस्तै भइरहन्छ दिदी, त्यही त हो नि।
0: अन्त त्यता चाहिँ त्यस्तो भइरहेको थियो, आज चाहिँ हाम्रो यता त्यस्तो भएको छ है, अघि 2 बजेबाट चाहिँ।
11: हजुर।
0: अनि खाजा लिनुभयो भन्नुभयो?
11: हजुर खाजा लिइसकेको भर्खर दिदी हजुरले लिनुभयो त?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ है त।
11: ए भइहाल्छ नि, लिनुपर्छ
0: समयमै लिन्छु। हाम्रो समय अब त्यस्तै हुन्छ, 3:30 बजेतिर हुन्छ।
11: हजुर।
0: अनि घरतिरै हुनुहुन्छ कि बाहिरतिर हुनुहुन्छ त अहिले?
11: हजुर म अहिले घरतिर हो दिदी हजुर, अहिले रोपाई पनि सक्यो, यसो मेलापात गर्ने अनि मेलापात पनि अलिक बेसी, अनि त्यही भएर गाउँ बेसी गर्दै ठिका भइरहेको छ दिदी हजुर।
12: ठिक छ, मेलापात सकियो, अब चाहिँ गाउँ बेसी गर्दै कार्यक्रम पनि सुन्ने, कार्यक्रममा सहभागिता चलाउने प्रयास गरिराख्नु भएको छ है
11: हजुर। ए भन्नुपर्छ
12: ल, ठिक छ नवीनजी, कार्यक्रममा आउनुभयो। हाम्रो अनिता हजुरले चाहिँ गीत रोजाइमा पार्नुभयो, हजुरले चाहिँ रोजाइमा पार्न पाउनु भएन, तपाईँले चाहिँ यसै गीतमा समर्थन जनाउनु पर्ने हुन्छ आफ्नो आफन्तजन साथी सङ्गीलाई है त।
11: हुन्छ, कार्यक्रममा सञ्चालन गर्ने दिदी हजुरको लागि भन्न चाहन्छु, अनि त्यहाँ ललिता दिदीको लागि, सिरज दाईको लागि सबैजनालाई भन्दै छुटिन्छ।
12: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्ना आफन्तजन साथीसँगलाई चाहिँ छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने अनिताजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हो र माया चार भन न भन माया हिमाल सागर अनि समीक्षा अधिकारीको आवाजमा रहेको एकदमै मिठो गीत राख्यौं। यसमा अभिनय रहेको थियो प्रियङ्का कार्की, विमल अधिकारी अनि सुन्दर कणानको चाहिँ अभिनय रहेको थियो। यस्तै मिठा गीतहरू आजको बसाइमा बजिराखेको छ, तपाईँको रोजाएको गीत बजिएको छ आजको बसाइमा। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: भुटानबाट चन्द्र राई।
0: चन्द्रजी बोल्नुभयो, के छ खबर हजुरको?
1: मेरो खबर सबै ठिकै छ नाना, गर्मी छ, घाम लागिरहेछ, तपाईँको के छ?
0: यता चाहिँ आज रामी छापतिर हल्का पानी पर्यो, अलि शीतल छ भन्नुपर्छ है चन्द्रजी। अनि खाजा लिनुभयो?
1: खाजा मैले खाएको छैन नाना।
0: ल, मेरो पनि खाजा बाँकी नै छ। अनि त्यता चाहिँ अब गर्मी छ भन्दै हुनुहुन्छ, ठिक छ। अरू के छ नानीहरूको खबर सुनाउनुहोस्।
1: अरू केही पनि छैन हौ नाना, सबै नै ठिकै छ भनौँ न।
0: ल, त्यसो भए कार्यक्रमको अन्तिम क्षणमा भए पनि हाम्रो चन्द्रजीसँग कुराकानी गर्न पायो, खुसी लागेको छ। आज रोजाएको गीत बज्नेछ, कुन गीत सुन्न मन छ हजुरलाई?
1: कुन गीत सुनौँ? अब अन्जु पन्तले गाउनु भएको एउटा राखिदिनु होला।
0: ल, अन्जु पन्तको आवाजमा रहेको एउटा जुनसुकै भए पनि सुन्नु मन छ। ल, हामी राख्छौँ साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: ल हुन्छ, फर्स्टमा तपाईँलाई अनि जति पनि मेरो नाम र आवाज परिचित हुनुहुन्छ सबै सब बच्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्दै होइन। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो चन्द्र राईजी हुनुहुन्थ्यो कोटाङदेखि, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, 2:51 गइसकेको छ। उहाँको रोजाएको गीत पनि राख्नुपर्ने हुन्छ र तपाईँले धेरै कमेन्टहरू पनि गर्नुभएको छ, तपाईँको कमेन्टलाई पनि स्थान दिनुपर्ने हुन्छ। यति बेला लाग्छु म तपाईँले पठाउनुभएका कमेन्टतर्फ। अप्सरा खड्काजी हुनुहुन्छ, हेलो दिदी नमस्ते है, म पनि प्रोग्राम सुन्दैछु रामी छाप नाबाडीबाट, घर चाहिँ नाबाडी, हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। अप्सराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगर्जी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु फलडुङ्गा पोकली घर भई, हाल चाहिँ रियादबाट। सम्पूर्णलाई धेरै धेरै सम्झना माया छ, मेरो घर परिवार साथी सङ्गीलाई पनि भन्दै हुनुहुन्छ। र त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, नमस्कार, गुड आफ्टरनुन, म बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सोना कन्दमुवाजी हुनुहुन्छ, नमस्कार सेवाहरू हजुर सम्झना सहित, म सोना कन्दमुवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो मिठो सम्झना छ। साथीहरू टिकाराम सुनवार, लेखक भान्तवराई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लगाई, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्यन, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिसा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सृजना युमहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेरुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन छेत्री, क्रिस रुङ्गाना, हिम्मत खड्गे, प्रसाद श्रेष्ठ, लीलाराज काम्बाङ, त्यसै गरी हुनुहुन्छ देवेन्द्र थाल, खाइल, अभिरुमान, देवेन किशोर, रञ्जन, समीर, स्वर्गीय किरात, हार्जी, जीवन छामलिङ, राई, बेलिया छामी, मिनागी सिंह, सुनिता यङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। मिडिया प्रेमी राई अनि साजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। सुषमा छेत्री थामीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। बुद्ध बज्रचारीजी हुनुहुन्छ, सम्झना म्याम नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार बुद्धजी हजुरलाई पनि। टेक बहादुर पुमाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौधरी गढी नगरपालिका आठ बेल्टार राई टोल चोकबाट चाहिँ फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ सत्यकला इसराजी हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी एन्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमिता लिम्बु केम याखाजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, सेवारो म संकट सभाबाट चाहिँ मिडियालाई धेरै माया गर्ने मान्छे सयपत्री मिडिया ग्रुपको मेम्बर सुमी याखाओ, साथीहरू मिस गर्नुपर्दा मुटु समीक्षा जोशी, कान्छी दिलसा राई, आन्टी सरू छेत्री, त्यसै गरी सपना तामाङ, मुक्तान, जुनिता छामलिङ राई, युनिसा तामाङ, मन कुमारी, कान्छी कुलुङ, भावना मगर, सपना राई, चन्द्र माया तामाङ, टुक्रिएको मुटु, सुनिता कुलुङ, सानो कमला, जीवन फावेन, श्री आङ्बु हाङ लिम्बु, रिमा थामी योगिनी मेहाङ लिम्बू हिमाल सामलिङ राई माया बान्तव राई लगायत नाम छुटेको सबै साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मिलन कायल मोटुजी हुनुहुन्छ पुटा आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि तहाँ कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुजन टुङ्गेलजी हुनुहुन्छ। हेलो हजुर, खाजा भयो त भन्नुभएको छ। मेरो खाजा बाँकी छ, केही समयपछि हुन्छ। हजुरको भएकी बाँकी छ। आइम सुजन टुङ्गेल दोलखा हाल्सी काठमाडौँबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सम्झना शेष बोटलबाट सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ तामाङ नरेशजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ। हेलो नमस्ते, म चाहिँ हाल रोमानियाबाट घर चाहिँ गुलन्जोग सिन्धुलीमा हो भन्दै हुनुहुन्छ। रोमानियाबाट चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका सन्देशहरू मैले वाचन गरिसकेको छु। अब चाहिँ हामी छुट्टिनु पनि पर्छ। तपाईँको रुचाइको गीत पनि राख्नुपर्ने हुन्छ। आजको बसाइमा सहभागिता जनाउनु भएको थियो शर्मिला थापा मगर, सोना कन्दुङमा अनिता रम्तेल, नवीन तोलाङ्गी, चन्द्रा राईजी हुनुहुन्थ्यो। उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधि बरबजीका मिठा रमाइला आधुनिक गीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन माध्यमबाट कार्यक्रम सुनेर साथी भयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, फेसबुक पेजबाट आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाउनु भयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिचनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो चन्द्रजीले रुचाइमा पार्नुभएको गीत रहेको छ अन्जु पन्तको आवाजमा रहेको हाँस्नलाई उठ खोले आँखा भरि आँसु भयो भने एकदमै मिठो गीत मनसुनी गीत रहेको छ। सही गीत हामी कार्यक्रममा राख्दै आजको बसाई रोचाई तपाईँकोबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने, ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी, र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इङ्ल्याण्ड र मेक्सिको बीचको खेल। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाई छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधारमा समेत माग गरेका छन्। यस्तै छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको सुझाव छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार बीच बढ़दो अविश्वास प्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो। प्रेस स्वतन्त्र माथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच चार बुँदे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवीय हात्तीले गैराती भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। स्थानीय वासीका अनुसार ध्रुवी हात्ती लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यस हात्तीबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। विक्रमसम्म 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको हो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली हात्ती छन्। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढ़ीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। 44 वर्षकी रिउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। दुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढ़ी गाउँमा पसेपछि 56 वर्षकी आनन्दी विकको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कृषि विभागले 18 जिल्लाका 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने बताउनुभयो। धान खेतीमा सरुवा प्रविधि, पालैपालो जमिन बिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदिनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 500 पर्ण जोन मार्फत बर्खे तथा चैते धानमा यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गर्ने योजना रहेको छ। नेपाल खबरमा अब विदेशको खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा हर्मुज जलमार्गमा लगाएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरेका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2025-26 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 बाट 41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्रको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नक आउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 गोलले हराउँदै अन्तिम सुरमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको विजेताका रूपमा नक आउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न भनै सकेको छैन। विश्वकप प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नक आउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 गोलले हराउँदै अन्तिम सुरमा पुगेका हुन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताको रूपमा नक आउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 गोलले हराएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बजेटमा नसमेतिको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग। मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति दिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्व बीच आरोप प्रत्यारोप। स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी। चितवनमा हात्ती पीड़ित स्थानीय वासिन्दा र प्रशासन बीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इङ्ल्याण्ड र मेक्सिको बीचको खेल।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका
9: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
10: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
9: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
10: मिति 2083 साल असार 28 गते आइतबार।
9: समय बिहान 10 बजेदेखि।
10: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
10: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
9: आवश्यक कागजात
10: सदस्यता परिचय पत्र,
9: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
10: र तोकिएको नवीकरण शुल्क।
9: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
10: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
9: सदस्य मृत्यु,
10: नगद राहत रु 20,000 रुपियाँ।
9: दुर्घटना स्वास्थ्य उपचार,
10: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
9: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
10: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
9: अपाङ्गता,
10: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
11: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
12: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
9: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
12: थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-230, 97-67-65-24-900।
9: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
10: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
10: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
10: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
10: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
10: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
13: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
14: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
15: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
14: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
15: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
16: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
10: हाम्रा सेवाहरू: बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
16: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
13: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
14: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
13: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
16: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
14: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: करबनवणूक लागी रड सिमेंट जस्ता पाता चाहिने कहाँ बाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू
3: एकै नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि

0: त्यहीजाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 9851-4041-98 र 9841-25-59।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको आन्तरिक एकता, अनुशासन, नियमित संगठन विस्तार र जनताका मुद्दाप्रति जवाफदेही बन्न सके मात्र नेपाली कंग्रेसप्रतिको जनविश्वास अझ सुदृढ हुने बताउनु भएको छ। वडा तहदेखि जिल्ला तहसम्म संगठनलाई प्रभावकारी बनाउँदै कार्यकर्तालाई सक्रिय परिचालन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। पार्टीका कार्यवाहक सभापति नवराज थोकरको अध्यक्षतामा सम्पन्न बैठकमा उपसभापति लेखबहादुर कार्कीले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन सबै तहका नेता कार्यकर्ताबीच समन्वय, अनुशासन र सक्रियता आवश्यकता रहेको धारणा राख्नुभयो। रामेछाप सम्पर्क समिति दक्षिण कोरिया नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाडौँमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई थप सक्रिय र प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनबाट पुरूषोत्तम गौतम अध्यक्षतामा निर्वाचित हुनुभएको छ। त्यसै गरी नरबहादुर तामाङ र विदुर खड्का उपाध्यक्ष, पुष्कर प्रसाद घिमिरे महासचिव, पवित्र भण्डारी सचिव तथा मेघराज खड्काको साध्यक्षमा निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा कृष्ण गौतम, नवराज अधिकारी, राजन प्रसाद परसाई र सुजन श्रेष्ठ लगायत चयन हुनुभएको छ। नवनिर्मित महासचिव पुष्कर प्रसाद घिमिरेका अनुसार कार्यक्रमको उद्घाटन समारोह रामेछापका संघीय सांसद डाक्टर कृष्ण बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विद्यालय र अभिभावक बीचको सम्पर्कलाई थप प्रभावकारी बनाउन रामेछाप कुमाकुण्ड गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ। विद्यार्थीको शैक्षिक प्रगति, उपस्थिति र विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमा जानकारी गराई समन्वय बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको गाउँपालिका उपाध्यक्ष सावित्री सुनवारले शुक्रबार आयोजित एक समारोहका बीच प्रधानाध्यापकहरूलाई केही सामग्री हस्तान्तरण गर्नुभएको छ। अब विद्यालयहरूले यही आधिकारिक नम्बर मार्फत विद्यार्थीको नतिजा, व्यवहार र आकस्मिक सूचनाहरू प्रवाह गर्नेछन् भने अभिभावकले पनि आफ्ना सुझाव र गुनासो राख्न सक्नेछ। कार्यक्रमको दिगोपर्नका लागि गाउँपालिकाले संचार खर्च बापत माध्यमिक विद्यालयलाई वार्षिक 5,000 र आधारभूत विद्यालयलाई 2,500 रूपियाँ उपलब्ध गराउने व्यवस्था समेत गरेको छ। रामेछापको मन्थलो नगरपालिका 3 पुरानो गाउँमा नवनिर्मित शिव पञ्चायन मन्दिरको शनिबार धार्मिक पूजा अर्चना सहित प्राण प्रतिष्ठा गरिएको छ। बागमती प्रदेश सरकारको करिब 34 लाखको लागतमा निर्माण भएको उक्त मन्दिरको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले शनिबार नै उद्घाटन गर्नुभएको छ। स्थानीय वयोवृद्ध तथा पुरोहित लोकनाथ सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी सुरेश सुवेदी, दिनेश सुवेदी र गुणराज भट्टराई लोलाई सम्मान गरिएको थियो। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजन भएको 2 आर्थिक वर्षको बजेटबाट सो मन्दिरको निर्माण पूरा भएको थियो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर 39 लाख ठगी गरेको अभियोगमा काभ्रे र रामेछापका 2 युवक पक्राउ परेका छन्। ठगी गरेको आरोपमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई पक्राउ गरिएको, पन्तले एक युवकलाई आयरल्याण्ड पठाइदिने भन्दै 16 लाख र खत्रीले दुबई पठाउने भन्दै 6 जनाबाट 23 लाख ठगी गरेको आरोप छ। ठगीको आरोपमा उजुरी परेपछि प्रहरीले उनीहरू दुवैजनालाई पक्राउ गरेको, पक्राउ परेका दुवैजनालाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ। महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा एङ्गो चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा राइड सियरिङ एङ्गो चालक दोलाखाको तामाकोशी गाउँपालिका चालकहरू भएका 41 वर्षीय शिव कुमार खड्का छन्। बाप र 01002 0102J7948 नम्बरको ट्याक्सीका चालक खड्कालाई पीड़ित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी परिषद ललितपुरले पक्राउ गरेको, सेवा लिइसकेपछि ती महिला सेवाग्राहीलाई चालक खड्काले फोन म्यासेज गर्ने अपशब्द बोल्ने गरेको आरोप छ।
र दोलखाको बैतेश्वर गाउँपालिकाआठ क्षेत्र तामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। स्थानीय 63 वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको, आगलागीबाट घरमा रहेका सुन चाँदी गहना नगद पैसा अन्नपात र लत्ता कपडा सहित सम्पूर्ण सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आगलागीबाट घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगै रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
3: मिति 2083 साल असार 28 गते आइतबार,
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभाहाल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
3: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 048-45-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

एक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आज आइतबारको बुझाई तपाईँकै रोजाईका विचार र माइला मनसुने पुराना लोकभागहरू बज्छ। आज आइतबार भन्नाले सोमबारको बसाई रहेको छ। पक्कै पनि तपाईँको रोजाईको गीतलाई हामीले कार्यक्रममा राख्नेछौँ। तपाईँले 0-48-40-40-0-0-26 सहभागित जनाउन सक्नुहुन्छ। तपाईँले यो समय उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। तपाईँसँग रहेर करिब यो 45 मिनटको समय सहयात्रा गर्छौ। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले एकै साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली उराली तपाईँलाई के कस्तो लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। र फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले चाहिँ यदि कार्यक्रम मनपर्छ भने सेयर गर्न सक्नुहुन्छ, साथसाथै तपाईँका कमेन्टहरूलाई पनि हामीले वाचन गर्नेछौँ। आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। आइतबारको बसाई पके तपाईँको रोजाईको मिठा गीत सङ्गीत राख्दै राख्दै हामी 5 बजेसम्म यात्रा गर्नेछौ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सञ्जना खड्गीले, र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयो। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो भाका रहेको छ, लालुपाती नोगियो भुइँतिर राजु परियार अनि विष्णु माझीको आवाजमा रहेको गीत। त्यसपछि आउनेछौ हामी। Thank you.

0: कार्यक्रमको शुरूआतमा राख्यौं लालु पाते हेर्नु यो भुइँतिर राजु परियार अनि विष्णु माझीको आवाजमा रहेको मिठो भाकाबाट कार्यक्रम कार्यप्रणालीको शुरूआत गरिसकेका छौ। अब भने पाला तपाईँको रहेको छ, तपाईँको रोजाइका मिठा लोक भाकाहरू बस्छ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: म करिना खड्का।
0: करिना जी, के छ खबर?
1: खबर एकदम ठिक छ।
0: मेरो पनि एकदमै ठिक छ, राम्रो छ, रमाइलो छ, गमाइलो छ। साथसाथै रामेछाप डाँडामा दिउँसो पानी पर्यो 2 बजेदेखि, अहिले झन् मौसम एकदम शीतल छ, बाहिर निस्किँदा हिलो हिलो पनि छ, यस्तै छ भन्नुपर्छ है करिना आजे।
1: अनि खाजा खानुभयो?
0: मैले टन्नमा खाएर यहाँ बोल्न नि गाह्रो भइ भइ बोल्दैछ हाम्रो करिना आजीसँग।
1: ए किन त्यसरी खानु भएको त, बोल्नै नसक्ने गरी
0: के गर्नु, खाँदा खाँदै मिठो भएपछि धेर खाइ खान मन लाग्दो रहेछ क्या कहिले काहीँ, त्यही भएर खाइदिएको नि त। हो त नि, करिनाजीले कति खानुभयो, के खानुभयो अहिले भन्नुहोस् न?
1: मैले त थोरै खाएँ नि।
0: थोरै खानुभयो भनेपछि आज करिनाजीको सट्टा मैले धेरै खाएछु कि क्या हो त नि?
1: हजुर हजुर, दिदीले खाएपछि बहिनी अगाइहाल्छ नि दिदी।
0: त्यस्तो त हुँदैन, म त्यस्तो मान्दिनँ, किनकि मैले खाएर करिनाजी अगाउनु हुन्थ्यो भने, सायद मैले खाएर मेरो परिवार अगाउँथ्यो भने, अगाउनु हुन्थ्यो भने सायद कति कुराहरू चाहिँ धेरै बस्थे पनि होला कि है। बचेको भए बचेको राम्रो कि सबैले खानुपर्छ, बरु सकेस फेरि ल्याउने भन्ने कुरा चाहिँ राम्रो त करिना हजुरले भन्नुहोस्।
1: सबैले मिलेर खाएको राम्रो,
0: मिलेर खाएको, अघि त मैले एक्लै खाएँ नि त, त्यही भएर आज मैले धेरै खाएँ, मैले कसैलाई पनि दिन, अब सञ्जनाजीलाई श्री दाजुलाई कसैलाई दिन, म एक्लैले खाइदिएँ त्यही भएर देर भयो कि आज।
1: किन नदिनु भएको त, बिचरा दिदी चाहियो होला, कति भोक लाग्यो होला।
0: भोक त लागेछ भन्नुहुन्थ्यो, म एक्लैले सबै खाइदिएँ।
1: तपाईँले खाएपछि भइहाल्छ नि,
0: त्यही भएर त म एक्लैले खाएको, उहाँहरू तपाईँले खाएपछि हामी अगाउँछौँ, हामी खाँदैन भन्न थाल्नुभयो, त्यही भएर ल ठिक छ भनेर म एक्लैले खाइदिएको।
1: त्यो पनि मान्छेले खानु,
0: त्यही त झोल जान्छ ऊ, भोको बस्छ, झोल जाँदैन ऊ, मजाले टन्ड अगाएर खाएर हिँड्छ होइन त।
1: हजुर हजुर, अनि सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै छु त करिनाजी, के गर्नु, सन्चो भएन भने, आराम भएन भने म यहाँ आउँदिन थियो होला, तपाईँसँग यसरी भेटघाट हुँदैन थियो होला, बोल्न पनि पाइँदैन थियो होला, त्यही भएर म सन्चो हुन्जेलिम, चिन्ता नगर्नुहोस्, ढुक्क हुनुहोस्, म आउँछु, बोल्छु, यसै गरी सबै साथीलाई हँसाउन सकेसम्म हँसाउने प्रयास गर्छु र खुसी राख्ने प्रयास पनि गर्नेछु।
1: हामी त कति खुसी छौँ दिदी,
0: के थाहा करिनाजी भित्रभित्र बेखुसी भएर खुसी छु भन्नुभएको हो कि के थाहा?
1: होइन दिदी, कहिले 4 बज्छ कहिले 10 बज्छ र प्रोग्राम आउँछ भनेर कुर्दा कुर्दा कुर्दा बल्ल बल्ल आयो
0: भनेपछि, अब अहिले 4 बजे फोन गर्नुभयो, फोन राखेपछि भोलि बिहान 10 कहिले बज्छ जस्तो हुन्छ हो।
1: हुन्छ नि दिदी, त्यहाँ फोनै लाग्दैन, यस्तो यस्तो नराम्रो लाग्छ कि त्यो फोनमा लाग्दा त, अनि लागेपछि खुसी लाग्छ।
0: ल कहिले काहीँ अब ब्यालेन्स बिना पनि बोल्नु पर्ने हुन्छ, जस्तो कि भोइस ट्याग बिना पनि बोल्नु पर्यो होइन करिना जी? त्यस्तो बेलामा फेरि हामीलाई कुरा धेरै आउँछ अरे, हामी धेरै कुरा गर्छौँ, तर जस्तो करिनाजीले भोइस ट्याग नतानिकन हामीलाई कल गर्नुभयो भने चाहिँ मेरो ब्यालेन्स सकिया थियो, छोटोमा कुरा गरे भए हुन्थ्यो भन्ने पनि लाग्छ होला।
1: लाग्दैन नि त्यस्तो, म पहिला सुरु सुरुमा कार्यक्रममा फोन गर्दा प्याकेट नतानी फोन गर्थे, कहाँ त्यस्तो भन्थ्यो त अनि प्रोग्राममा फोन गर्नलाई।
0: ल ठिक छ, यहाँको रहरेको खरै पुगिन्जेलिन हामीसँग कुरा गर्नु होला होइन, रमाइलो मिठो कुराकानी गर्ने कार्यक्रम पनि ल्याउनु पर्छ कि जस्तो लाग्यो, किनकि एउटै कार्यक्रममा सबै कुरा नभ्याइदो रहेछ कि करिना चाहिँ, त्यो हुँदाखेरि ठिकै छ। ठिक छ, अब कुन समयको साथीलाई कुन समय पाएको पर्छ त्यो अनुसार हामी प्रयत्न गर्छौँ, सम्भव छ अब यदि भएन भने ठिकै छ, हाम्रो आइरहेकै कार्यक्रमहरूमा गफ गरौँ कि सर होइन। ल, करिनाजीसँग भेटेपछि कुराकानी धेरै हुन्छ, रमाइलो मिठो कुराकानी पनि हुन्छ। अब प्रत्यक्ष रूपमा हाम्रो भेट भएपछि झन् कति कुरा हुन्छ होला, कति कुरा आउँछ होला भन्ने कुरा यसो दिमागमा म राति पनि सोद्धाखेरि सोचिरहेको हुन्छ कि। अनि हाम्रो गफ चाहिँ के हुन्छ होला भन्ने त्यो खालको सोच विचार हुन्छ कि ममा, अनि साथसाथै अब टेलिफोनमा पनि कुरा त भइरहेको हुन्छ। मिठो कुराकानी सधैँभरि चाहिँ गर्ने गर्न पाइयोस् र हाम्रो करिनाजीको यो आवाज पनि सधैँभरि सुन्न पाइयोस्। यति बेला भने म कार्यक्रमतर्फ लाग्छु। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई चाहिँ दूरी मात्र हो आकाश धरतीको भनेर सुन्नु न।
0: दूरी मात्र हो आकाश धरतीको,
1: माया उस्तै छ तिमी प्रतिको भन्ने।
0: ल, यो गीत हामी कार्यक्रममा राख्छौँ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: ओके, हुन्छ। हस्टेड भाइसको लागि निकै ढिसी हजुरको लागि, त्यसमा चल्नुको लागि त्यस्तो गर्छ भने बाबामा मलाई धेरै सम्झना, प्यारो मामा मैले सिजलको लागि पनि धेरै धेरै सम्झना प्रश्न आएको छ भन्न चाहन्छु। कारण मम्मी चाहन भयो प्यारी बहिनीहरू पैसामा तामाङ पुलिसमा तामाङ अभिषेक सुनेर अलिसेसँग प्यारिङ दिने तर्फबाट धेरै सम्झना हामी सुसानी भन्न चाहन्छु कल गर्नु भए पनि। अनि साथी सचिनलाई दाई अरू मङ्गलको लागि धेरै धेरै सम्झना
0: नमस्ते। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजी, उहाँले आफ्नो आफ्नो जुन साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। साथसाथै उहाँले आकाश धरतीको भन्ने बोलको गीत पनि रोजिसक्नु भएको छ। सो गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुन्छ, पालो तपाईँको रहेको छ। तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0840 40 0026 नम्बर खुल्ला छ। साथसाथै हामीलाई फेसबुक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्ते हजुर, यो आवाज सिन्धुलीदेखि।
2: हजुर, एकदम सिन्धुलीदेखि भन्नुपर्छ है दिदी।
0: अब यहाँले अघि नै पनि धेरै सम्झिनु पर्छ है, बिर्सिनु भएन भन्दै हुनुहुन्थ्यो, हाम्रो नवीनजी बोल्नु भयो जस्तो लाग्छ हो।
2: हजुर, एकदम भन्नुपर्छ है दिदी। हजुर,
0: अब हामीलाई नबिर्सिनुहोस् भन्नुहुन्छ, कहिले काहीँ बिर्सिन्छ गाह्रो पर्छ
2: त्यही त।
0: अनि खाजा भयो कि बाँकी छ हजुरको?
2: खाजा भर्खरै भयो त दिदी हजुर, अनि हजुरको भयो त अनि
0: भर्खरै हाम्रो गरिनाजीसँग कुराकानी हुँदा सुन्नु भयो कि भएन हाम्रो नवीनजीले?
2: हजुर, मैले सुनिरहेको थिएँ दिदी हजुर।
0: सुनिराख्नु भएको थियो मैले कति खाएँ कति के भन्ने कुरा सुन्नु भएको थियो है?
2: हजुर, एकदम सुनिरहेको।
0: ल, त्यही भएर मैले आज टन्न खाएको छु, मैले पनि साथीहरूलाई पनि खाजा दिइनँ आज, त्यही भएर एक्लै खाएँ भनेर अघि नै भनिसकेँ मैले।
2: हजुर,
0: अनि यहाँले चाहिँ साथी सङ्गीलाई दिएर खाजा खानुभयो कि एक्लै खाइदिनु भयो आज?
2: मैले त एक्लै खाएको भन्नुपर्छ है दिदी।
0: एक्लै खानुभयो, अब समय र परिस्थितिले कहिले काहीँ एक्लै गराएपछि एक्लै पनि खानुपर्छ, सधैँभरि साथीको प्रतीक्षा गरेर पनि भएन होइन नवीनजी?
2: हजुर,
0: ल ठिक छ। सिन्धुलीतिर के छ मौसम, पानी पर्यो कि परेन?
2: पानी स्यारा पानी परेको छ दिदी हजुर, अनि त्यही भएर यो बारीतिर यसो मल हाल्नु पर्यो भनेर अनि अलिअलि सुरसार गरेको भन्नुपर्छ।
0: ल, काम गर्न सुरसार गर्दै हुनुहुन्छ, बर्खायामको हिलो धान रोपाईको काम सकाइसक्नु भएको छ, अब यो आरामको समय साथसाथै हलोको काम गर्नेतिर व्यस्त हुनुहुन्छ, खुसी पनि लाग्छ। कतिपय ठाउँमा पानी परेको छैन, धान रोपाई पनि भएको छैन भन्ने गुनासोहरू पनि आइरहेको हुन्छ होइन, तर हाम्रो नवीनजीको बस्तीमा धान रोपाई सक्यो भन्दा चाहिँ एकदम खुसी लाग्यो है।
2: हजुर दिदी, तर तीन भागमा दुई भाग भइसक्यो, तर एक भाग मात्र ठाउँ ठाउँ मात्र होला दिदी हजुर, नत्र सब भइसक्यो भन्नुपर्छ।
0: ल, त्यो भनेको त अब यति बेला बाँकी हुनु स्वाभाविकै हो, किनकि कतिपय ठाउँमा चाहिँ त्यो पानी भएर पनि कहीँ कुलोको समस्या होला, कहीँ अब मकै नपाकेको होला होइन, कहीँ अब यो समय त्यो खेती किसान गर्ने आमा बुबाहरू चाहिँ कोही बाहिर हुनुहुन्छ होला, त्यो भएर पनि भएन होला, हरेक समस्याहरू होला, त्यो भएर बाँकी नै छ होला भन्ने लाग्छ है मलाई। अब के कसो हो नवीनजी?
2: दिदी हजुर, हाम्रो पनि त्यही अलिकति अलि राति पानी परेको थियो र भयो, नत्र हाम्रो पनि पर्खिनु पर्छ दिदी हजुर, त्यही त हो नि।
0: ल ठिक छ, कहिले छिटो हुन्छ कहिले ढिलो हुन्छ, अब अहिलेको असारमा छिटी धान रोपाई गर्नुभयो भने अर्को वर्ष ढिलो पनि हुन सक्छ होइन?
2: हजुर, ठ्याक्कै भन्न सकिँदैन, पानीको मौसम हेरेर हुन्छ दिदी हजुर।
0: त्यही त, अब अर्को वर्ष जेठमै पानी खुल्यो भने त असार सुरुवातमै धान रोप्दैन हुन्छ।
2: हजुर,
0: ठिक छ, मौसम समय अनि पानीको परिस्थिति हेरेर यहाँहरूले पक्कै काम गर्नुपर्ने हुन्छ। ठिक छ, खुसी लाग्यो। सिन्धुलीको ठ्याक्कै कुन ठाउँदेखि भन्नुभयो हाम्रो नवीनजीले?
2: सिन्धुली ठ्याक्कै यो गोलन्जोर फेदामा पर्छ है, यो अँधामार भन्ने ठाउँमा पर्छ है दिदी हजुर।
0: ल ठिक छ, मलाई याद आयो, यहाँको थाहा पाएँ मैले, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो करिनाचले गीत रोज्नु भएको छ, आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
2: हजुर, कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि, सन्देश तुलनीको लागि, घर फ्यामिलीहरू लागि, अनि ज जतिले कार्यक्रम सुन्नुहुन्छ सबैजनालाई भन्दै छुट्टिन्छ है दिदी। नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तुलाङ्गेजी, सिन्धुलीको गोलन्जोरदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेलाको बसाइमा आकाश धरतीको विष्णु महाजी कुलेन्द्र विश्वकर्माको आवाजमा रहेको यो मिठो भाका कार्यक्रममा बस्छ। त्यसपछि हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: Carichio Maria, ich bin in Israel, geht am Rekordinatre Rosenweig, Tiwa, Gastortigo, Bismumazi, Rukulendro, Bishokurma,
1: Hello,
0: Namaste,
1: namaste.
0: मेरी साथी बोल्नु भएको हो
1: हजुर,
0: के छ हाम्रो अनिताजीको खबर सुनाउनुहोस् न।
1: एकदम पानी परे बारीमा ढोर लिएन आएको भिजाएर त्यस्तै भन्नु पर्छ।
0: भनेपछि बारीको मकै पाकिसक्यो।
1: हजुर
0: ल भनेपछि यति बेला खाजामा हरियो मकै दमादम।
1: हजुर
0: खासमा हरियो मकै नै खानुहुन्छ कि हिजो आज त्यो भन्दा बाहेक अरू पनि खानुहुन्छ? हाम्रो अनिताजीलाई कतिको हरियो मकै खान मन पर्छ?
1: मलाई त मन पर्दैन भन्नुपर्छ है।
0: मन पर्दैन
1: हजुर, अलिअलि खायो भने अलिअलि नभए
0: नभए
1: बिहान केही खाना भन्नुपर्छ।
0: भनेपछि बरु बिहानको खाना खानुहुन्छ।
1: हजुर
0: ल ठिक छ, अनि आजको दिन पानी पर्यो त्यसो भए भिजाएको छ अनिताजीलाई।
1: हजुर, त्यही पनि ओडालमा बसेर तपाईँहरूलाई सम्पर्क गर्न पाएको रेडियो नसुन्ने नि भन्दै।
0: ल रेडियो सुन्न पाउनु भएको छैन, अहिले पनि पानी पर्दैछ त्यही भएर ओडारमा बस्नु भएको छ। ओडारमा बस्न डर लाग्दैन हाम्रो अनिताजीलाई?
1: लाग्छ लाग्छ भन्नु पर्यो भने धेरै टाढा छैन, नजिकै हो। यही तपाईँलाई कल गर्दा मात्र हो ओर्डरमा बस्या, फोन नभिजोस् भनेर, नभए त म घरै जान्छु भन्दै।
0: ल ठिक छ, धेरै बेर चाहिँ त्यो ओडारहरूतिर बस्नु हुँदैन किनकि पुरानो बस्ती त्यो पनि जङ्गली जनावरको बस्ती हुन्छ अरे, त्यही भएर धेरै नबस्नुहोस्। त्यसो भए म यहाँलाई कार्यक्रमतर्फै लान्छु। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज तपाई के रोजै भन्नुपर्छ है, मलाई अलिक गीत थाहा नआउँदैन भन्नुपर्छ।
0: भनेपछि अनिताजीले गीत सङ्गीत सुन्नुहुन्न?
1: सुन्न त सुन्छु, अलिअलि भन्नुपर्छ।
0: ल अलिअलि त्यसो भए अनिताजी तपाईँलाई अलिअलि मनपर्छ लोकगीत, तपाईँले अलिअलि मन पराउने कुन चाहिँ होला भन्नुहोस् त, गीतको एउटा नाम भन्नुहोस् न।
1: नाम त सुनेको सुनेछु, नाम धेरै नभन्नु होला आफ्नै।
0: गीतको नाम भन्नुहोस् न, कुन चाहिँ गीत सुन्नु भएको थियो तपाईँलाई अलिअलि मन पर्ने गीत कुन हो लोकगीत?

0: नै सुन्छु।
1: भनेपछि हाम्रो अनिताजीलाई यो गीत मन पर्दैन भन्ने कुरा यहाँबाट प्रष्ट भयो नि फेरि।
0: हजुर, अलिअलि भन्नुपर्छ है, धेरै त मन पर्दैन, आधुनिक मात्र सुन्छु त्यही भएर।
1: ल ठिक छ, अब यहाँलाई लोकगीत भन्दा आधुनिक गीत मनपर्छ त्यही भएर यहाँलाई गीत रोज्नु भएन। ठिक छ, हामीहरूको साथीको रोजाइको गीत राख्छौँ, छोटोमा साथीहरूलाई सम्झनुहोस्।
0: फर्स्ट अफ अल प्यारी दिदी तपाईँकै लागि, टेक्लिसम्म रहने सम्झन दिदीको लागि, साथीहरू भन्नुपर्छ सुषमा तामाङको लागि, सुशीला तामाङको लागि, सञ्जिता तामाङको लागि, सोमा तामाङको लागि भन्दै छुटिन्छु। ओके, नमस्ते दाई
1: बा। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रम्तेलजी, उहाँले गीत रोज्नु भएन, अर्को साथीको रोजाइको मिठो गीत बज्छ कार्यक्रममा, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। 0840 40 00 24 नम्बर खुल्ला रहेको छ तपाईँको लागि। पक्कै पनि अब सबैजनाले लोकगीतै मन पराउनु हुन्छ भन्ने छैन, तर गीत सङ्गीत सुनिरहँदा अलिअलि आउँछ भन्ने साथीहरूले पनि कहिलेकाहीँ चाहिँ यो खालको गीतै सुन्न मन लाग्छ भन्दाखेरि हामीलाई पनि खुसी लाग्छ, किनकि अलिअलि मनपर्छ भन्नुहुन्छ तर लोकगीतको कुनै पनि नाम थाहा छैन भने चाहिँ कार्यक्रममा हामीलाई पनि हामीले कार्यक्रम लिएर आइरहँदा हामीलाई पनि नरमाइलो लाग्छ। त्यही भएर ठिकै छ, अब उहाँले लोकगीत मन नपराए तापनि आधुनिक गीत मन पराउनु भएको छ, जे भए पनि होइन हाम्रै लोकगीत संगीत साथसाथै हाम्रै गीत संगीत हो, उहाँले सुन्नुहुन्छ, मलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्छ, गइसक्नु भएको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी पनि गरिराख्नु भएको छ होला, घरमा बसेर पनि हामीलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गर्ने गरिराख्ने साथसाथै धेरै साथीहरूले हामीलाई फोन डायल पनि गर्दै हुनुहुन्छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्छु। रमिला राई लेख्नुहुन्छ, नमस्ते है हजुर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी अप्सरा खड्काजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है रामेछापबाट भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथीको कमेन्ट यति बेला हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ साथी बिर्जङ लिम्बुजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो हजुर शिवार नमस्ते है, अब बज्ने गीत मार्फत सुनाउनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बु ताराशंकरलाई भन्दै मलाई चिने नचिने सबैको लागि अब बज्ने गीत समर्पण गर्छु भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ साथी सौरभ केसीजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी गुड आफ्टरनून, म यता बागचौर नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरात देखे, कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी मिलन घायल मोटोजीले भने दिदी गुड आफ्टरनून, अब बज्ने भाका मेरो सबै साथीको लागि, म चेता दुहा कतारबाट भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है काठमाडौँबाट, अब बज्ने भाका सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ। जीवन विकासजीले पनि नमस्ते सन्जी हुनुहुन्छ, अनि खाजा भयो दिदी लेख्नुहुन्छ उहाँले, अब बज्ने भाका चाहिँ सबैको लागि ल भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, हेलो
2: हजुर नमस्कार दिदी।
1: नमस्कार हजुर, यति मिठो आवाज कहाँदेखि होला?
2: हामी सबै त करिश्मामा गए।
1: करिश्मा जी के छ, कार्यक्रममा पहिलो चोटि हो हाम्रो करिश्मा जीको?
2: हजुर हो दिदी।
1: किन किन भन्नुहोस् न?
2: नाइ के दिदी, मलाई प्रोग्राम आउँछ भनेर साथी होइन साथीले जानकारी गराउनु भएर कल गरेको नि।
1: करिश्मा के भन्नुभयो, मगर है?
2: हजुर।
1: ल तपाईँ रामेछापको कुन ठाउँदेखि हुनुहुन्छ?
2: रामेछापको रसनालु।
1: रामेछापको रसनालुमा हजुरको रेडियो सुनिन्छ या सुनिँदैन?
2: सुनिन त सुनिन्छ दिदी, तर खासै सुन्दिनँ कि प्रोग्राम त, रेडियो त सुनिन्छ तर म चाहिँ सुन्दैन।
1: यहाँले चाहिँ किन सुन्नु भएन त ल भन्नुहोस्, तपाईँ केमा व्यस्त हुनुहुन्छ भन्नुहोस् न मलाई।
2: यस्तै पढाइ लिखाइ अनि गराएछु काममा.
1: कतिमा पढ्दै हुनुहुन्छ अहिले?
2: दसमा
1: पढ्दै हुनुहुन्छ. आज स्कुल बिदा छ?
2: नाइन. दिदी हाम्रो त बिदा छैन नि यतातिर.
1: भनेपछि आइतबार पनि पढाइ सुरु हुने समय भइसकेको छ.
2: हजुर, सुरु चाहिँ भइसकेको छ तर आइतबार बिदा छैन यतातिर.
1: ल ठिक छ, भनेपछि सरकारले दिएको दुई दिनको बिदा कटौती गरेर पढ्दै हुनुहुन्छ.
2: हजुर हजुर, हाम्रो ओडा अध्यक्षले दिनु भएन त्यही भएर.
1: अब जहाँ फलस फुलसको विकास हुन्छ त्यहाँ पक्कै पनि विधाको महत्व नै हुँदैन.
2: हजुर हजुर.
1: ल अब हाम्रो ओडा अध्यक्षज्यूले जे गर्नु ठिक गर्नुभयो जस्तो लाग्छ मलाई चाहिँ. हाम्रो गरिसमाजीलाई के लाग्छ?
2: हजुर ठिकै गर्नुभयो दिदी, तर अहिले त्यो स्कुल जाँदा होमवर्क हुँदा चाहिँ कसैकै भएन.
1: भनेपछि शनिबारको विधाले पनि होमवर्क गर्न चाहिँ पुग्दैन कुनै बेला.
2: के दिदी, धेरै होमवर्क हुन्छ त्यही भएर.
1: एक एक सोच्दा चाहिँ पढाइ आइतबार भएको ठिक र अर्को तर्फी सोच्दाखेरि चाहिँ दुई दिन बिदा भएको ठिक भन्ने, यहाँ दुई तर्फीको हुनुहुन्छ गरिन आज त्यसो भए.
2: हजुर हजुर.
1: अब एक सोच्दा ठिक एक सोच्दा बेठिक छ.
2: होइन दिदी, बिदा नभएकै शिक्षा पढ्नु पर्छ, त्यो होमवर्क त गरिन्छ यस्तो मिलाएर.
1: अब दुई दिन बिदा कसरी बिताउने, कहाँ जाने भन्ने हुन्छ. अब कतिपय भाइ बहिनीहरूलाई होइन, जस्तो कि अब भाइ बहिनीलाई मात्र नभएर शिक्षक शिक्षिकाहरूलाई पनि यो समय चाहिँ त्यस्तै भन्ने चाहिँ कतिपय कुराहरू चाहिँ आइरहेको हुन्छ होइन. दुई दिन बिदाले चाहिँ अब बिदा कसरी कटाउने, कहाँ जाने, के गरेर बिदा कटाउने भन्ने कुराहरू पनि गर्नुहुन्छ होइन. त्यो हुँदाखेरि दुई दिन बिदा एक दिन बिदा पनि ठिक थियो, काहीँ कति त अब परीक्षा नजिकै आइरहँदाखेरि जुनसुकै बिदा होस् त्यो बिदाको कुनै पनि प्रभाव नभइकन सधैँभरि पढाइरहेको पनि हुन्छ. अब इक्जाम आउने सुरुवातहरूमा अन्य समय धेरै बिदा दिने, बरु परीक्षा नजिक भइरहँदाखेरि चाहिँ बिदा पनि मतलब छैन, शनिबार पनि मतलब छैन, चौबिसै घण्टा पढाइरहने त्यो खालको शिक्षाहरू पनि लागू भएका छन् काहीँ कति होला होइन. त्यो हुँदाखेरि अब करिनाजीलाई यो समयमा चाहिँ आइतबार नै बिदा होस् भन्ने छ, होमवर्क नसकेको अवस्थामा चाहिँ.
2: हजुर हजुर दिदी.
1: ल ठिक छ, अब यहाँलाई पढ्नको लागि अब दसमा पढ्दै हुनुहुन्छ. हाम्रो करिनाजीको रोल नम्बर चाहिँ कति छ?
2: मेरो फोर.
1: ल रोल नम्बरले त खास त्यस्तो केही महत्व दिँदैन अरे, अब कति पढिन्छ, कति लेखिन्छ र परीक्षामा कति अङ्क आएर पास हुन्छ भन्ने कुराले मात्र महत्व दिन्छ अरे होइन. त्यही भएर अब हाम्रो करिश्माजीले मजाले पढ्नुहोस्, अब अहिले चार र छ, अब यहाँले चाहिँ एसईमा चाहिँ ई प्लस ल्याउने गरी पढ्नुहुन्छ होला.
2: ओके हुन्छ दिदी, अब पढ्छु नि, हजुरको आशीर्वाद लाग्छ मलाई.
1: मेरो आशीर्वाद सबैलाई लाग्छ, मैले आशीर्वाद दिनु मात्रै पर्छ, आशीर्वाद अहिलेसम्म अपूर्ण भयो है तपाईँले दिनुभएको आशीर्वाद भनेर कसैले पनि भन्नुभएको छैन.
2: त्यसो भए मलाई पनि लाग्छ त्यसो भए.
1: ल राम्रोसँग पढ्नुहोस्, तर ई प्लस आएपछि हामीलाई नबिर्सि सम्झनुहोस् नि फेरि.
2: होइन के दिदी, अब त सधैँ सम्झिन्छु हजुरलाई.
1: ल सधैँभरि सम्झनुहोस्, मेरो पनि मन मुटुमा रगत रगतमा नसा नसामा खोल्नु भएको छ करिश्माजी आजदेखि. ल कार्यक्रममा आइदिनु भए, आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
2: मलाई
1: हजुर तर लोकगीत बजाउनु रोज्नु पर्छ है.
2: मलाई चाहिँ नमस्ते ढोगदिया भन्ने राखिदिनु न.
1: ल नमस्ते ढोगदिया, मैले पनि यहाँबाट यहाँले जे भन्नुभयो त्यही गरिदिए. यो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् करिश्मा जी.
2: ओके हुन्छ, हजुर भाइको दानी आएको छु, म बोल्न पाएको छु हजुरको लागि, प्राविधिक मित्रको लागि, घरमा रहनु भएको बाबा भाइ बहिनी आइसन दिशा बहिनीको लागि, अनि मलाई कल गर्नु भनेर नम्बर दिनुभयो प्यारी भन्दा प्यारी दिदी करिना खरेकाले, फेरि सम्झना
1: हस्तो. नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिश्मा मगरजी रामेसरको रचनाहरूबाट भन्दै हुनुहुन्थ्यो. उहाँले पनि नमस्ते ढोगदिया भन्ने बोलको गीत रोजेर कार्यक्रमबाट छुटिसक्नु भएको छ. म कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आउन लागिसकेको छु, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ, पालो तपाईँको रहेको छ. हामीले भन्दा अगाडि धेरै साथीहरूसँग कुरा चाहिँ गरिसकेका छौँ, तर यो साथीहरूले गीत रोज्नु भएको थिएन, त्यो हुँदाखेरि हाम्रो करिश्मा आजीले गीत रोज्नु भएको छ भन्दा पनि यति बेला हामी कार्यक्रममा चाहिँ उहाँकै रोजाइको मिठो गीतै राख्ने कि जस्तो पनि लाग्दैछ यति बेलाको बसाइमा। तपाईँको माझमा कार्यक्रममा हाम्रो करिश्माजीले रोज्नु भएको गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम में यो एकदमै मिठो गीत बजिसकेको छ। नमस्ते ढोक दिया भन्ने बोलको गीत रहेको थियो। हाम्रो करिश्मा मगरजीले रोजाइमा पार्नु भएको थियो। यति बेला आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौ र उहाँको रोजाइको मिठो गीत पनि हामीले राख्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला म तपाईँको फेसबुक कमेन्टलाई पनि स्थान दिनेछु। धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त भइरहेको छ। बाबुराम मगरजी लेख्नुहुन्छ, दिदी नमस्ते, हाय, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भइहाल्छ, रियादबाट कार्यक्रम सुन्दैछु, अब बच्ने भएका सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी रमेश रामे छाप फिलिहाङ्स भन्ने आइडी छ, रामे छाप हाइलाइट्स भन्ने आइडी रहेको छ उहाँको, लेख्नुहुन्छ उहाँले, हेलो दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु है रामे छापको बजारबाट भन्दै हुनुहुन्छ, हाल चाहिँ सिन्धुलीको तिनकन्याबाट भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, अब बस्ने भएका सबैको लागि समर्पण गरे ल भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ। सानी छेत्रीजी उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु यता सिन्धुलीको बिटिजोरबाट, हाल चाहिँ सिन्धुलीबाट, अब बस्ने भएका सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ।

त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ। हुनुहुन्छ अर्को साथी यति बेलाको वेबसाइटमा, म तपाईँकै कमेन्टहरू वाचन गर्दैछु। ढकाल धर्मराजजी मैले लेख्नुहुन्छ, दर्शक नमस्ते है, कार्यक्रम प्रस्तुताजी, म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु, अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ भन्दै थिए, लगभग तपाईँका प्राप्त भएका कमेन्टहरूलाई पनि वाचन गरेर सकाइसकेको छु। अब चाहिँ कार्यक्रमको समय पनि लगभग सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट बिदा माग्ने बेला पनि भइसकेको छ। सुजाता सुनिलजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, भन्थरी नौ पुराना गाउँबाट अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। निशा ठोकरजीले पनि अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। रमिला राईले पनि अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। धनु गजमेरजीले पनि नमस्ते है भन्दै हुनुहुन्छ। त्यसै गरी परिवार प्रणेशा मायाजीले पनि नमस्ते दिदी, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है, आरामै हुनुहुन्छ होला, अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले आजको कार्यक्रममा हामीलाई सहभागिता जनाउनु भएको थियो, करिना खड्का, नवीन तोलाङ्गेजी, अनिता रम्तेल, करिश्मा मगरजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा चाहिँ तपाईँले हामीलाई तिनजेलसम्म देशभित्र विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने, सबै सबैलाई मनैदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद। साथै उकाली उडाली अवधि बजेका मैटा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मैठ अनि रमाइलो एउटा भागा छोड्दै आजको लागि भने कार्यक्रम उकाली उडालीको बसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछि नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
3: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-0028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा।
4: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
4: सीता थापा,
2: प्रकाश कचवाल,
4: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
4: अमृत सुनवार,
2: उत्तम पौडेल,
4: सन्ध्या सानु,
2: रामकुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
2: कार्यक्रम हुने मिति, समय र स्थान:
4: मिति 2083 साल असार 26 गते।
2: समय दिउँसो 1 बजे।
4: स्थान मन्थली पार्क इन रामेछाप।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-29-95-51।
4: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767625429।
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तब बेच्न समय छैन नगरपालिकाले के गर्ने चिरसुले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ हो पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेल
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान उर्वर नलागो देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृंखलामा हामीसँग एउटा यस्तो विषय छ हामीसँग सन्देश गैरेसँग गरेको कुराकानीलाई हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौं इको कन्डुक्ट भेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा जुन हामीले पटक पटक देखेको पटक पटक खेर फालिराखेको चाहिँ केराको थुम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथै प्रयास गरेका छौँ र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ रिपोर्टभन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ हामीसँग रहनुहोला नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर ढालेर मिल्काइरहेका हुन्छौं के तपाईँले कहिले सोच्नु भएको छ केरा खाइसके पछाडि बाँकी रहने त्यो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग कार्पेट र चप्पलहरू बनाउन सकिन्छ आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नु भन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढे लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको त्याग समेत भिराए। तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्दुक भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआत सँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
8: हामीले चाहिँ इको कन्दुक भेन्चरमा के गर्छौँ भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अग्नो, हिम, जुटलाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरण मैत्री सामानहरू बनाइरहेका छौँ। जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्याग्सहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ। हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो। तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्युचरहरू चाहिँ मार्केटमा जान्छ। तर त्यसको सिउडो स्टिमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउडो स्किनलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुना काप्चामा पाउने हेम्प, अल्नो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेरा गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी लास्ट सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फाइबर एक्सट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने। अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरण मैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट एग्री वेस्टहरूलाई नै युटिलाइज गरेर त्यसबाट केही नयाँ कुरा बनाउन सकिन्छ कि भन्ने क्रममा चाहिँ हामीले यो कुरा डिस्कभर गरे हो। अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या। अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर सिफ्ट भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ। अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ। हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ। हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाइ बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ। सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ तिनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ। यत्तिकै मान्छेहरूले किसानहरूले यत्तिकै फालिरहेको छ। सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ। त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ। हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्राय सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछौँ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ। हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ।
7: हो, पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ। विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ। फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात् स्टिम जो कुही र वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ, यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देशदेखि शब्दमा।
8: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेता गइरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो। सो जुन केराहरू त्यसपछि जुन सिडो स्किमहरू यत्तिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्र्याक्ट र उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्र्याक्ट भएपछि त्यो पनि किनिदिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेको छौँ। अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ, मार्केट एक्सेसिबिलिटीको छ होइन। अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ। अनि जुन अल्नो अनि हजुरको हेमको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ।
7: वातावरण संरक्षण मात्र होइन, सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र गोजीमा आमदानी पनि दिएको छ। उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन, नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ। यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त?
8: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन, किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो। तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुराहरू सबै एड अन गरेका छौँ। सो पहिला चाहिँ मान्छेहरूले हातले नै जुन कुराहरू एक्सट्र्याक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्सट्र्याक्ट गर्न सकिन्छ। त्यसमध्ये पनि पहिला ह्यान्ड उबन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूलाई सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ। र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो प्राकृतिक रेसाहरू निस्किन्छ त्यसको चाहिँ डिफरेस्टेसनले गर्दाखेरि चाहिँ त्यसको क्वान्टिटीहरू घट्दै गएको छ र जुन स्थानीय तहमा चाहिँ त्यसप्रतिको इन्ट्रेस्ट पनि एकदम कम भइरहेको हुनाले त्यसको सोर्सिङमा चाहिँ अलिकति चुनौती बढिरहेको छ। नेचुरल फाइबर प्रडक्टहरूको डिमान्डको कुरा गर्ने भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसन वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो। त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ। त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन तर इन्टरनेसनल मार्केटको जस्तो छैन तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ। मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ, नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ। नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन। सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो. हामीले चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि. सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो हामी चाहिँ त्यही लेभलमा छौँ होइन. सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो. अनि त्यसमाथि पनि हेम जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ, यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ, तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्यालु हुन्छ, एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन. हेमको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ, जाडोमा न्यानो हुन्छ. सो यति धेरै मेडिसिनल भ्यालु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ. सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लान सकिन्छ होइन, त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
7: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रहण गर्दै हेर्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन, तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ. अन्त्यमा सन्देशजी आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ.
8: बनमाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि, त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने जुन बनानाको सिडो स्ट्रिम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्राक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ. अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्न थियो जस्तो लाग्छ. हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनाना त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पेरिजन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्टुक भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ. त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ. त्यसले गर्दाखेरि चाहिँ एउटा अफरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउने मा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ. हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिक अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ. त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ. अनि केराको कुरा गर्ने भने चाहिँ केरा त आफैमा हामीले केरा फाइबरको लागि केरा काट्ने होइन, केरा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोक्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो. त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ. प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन अल्नु र हेम जस्तो प्लान्टहरू छ यिनीहरू चाहिँ एकदमै यिनीहरूले पैसा नकमाएको भए रेभिन्यू जेनेरेट नगरे भए मान्छेहरूले तिनीहरूलाई काटेर फाल्थे. सो यसले गर्दाखेरि चाहिँ मान्छेले एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्. त्यसले गर्दाखेरि चाहिँ एउटा डिफरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ. त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ. मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ. त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ.
7: अत्यन्तै ओजपुर शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो। यदि तपाईहरू पनि सन्देशीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात kanduk.com जान सक्नुहुन्छ। यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश गैरेजीलाई धेरै धेरै धन्यवाद।
8: 100% मेड इन नेपाल हामीले अघि केही कुराहरू बिजनेसबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डवन गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट गरिरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डवन भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट गरिरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ

भनेर सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो, सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेपियर लिन्थ्यो, सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो, मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ, सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छन् जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्यो भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिले भन्दा यो ओभरअल 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डओभर गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैजानु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल, नेपालको नेचुरल फाइबरबाट बनेको, नेपालमा ह्यान्डवुभन भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ, यतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो, सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेपियर लिन्थ्यो, सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो, मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ, सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com

0: पनि इन्फर्मेसनहरू मजाले देखिन्छ।
1: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस्, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। आजको श्रृङ्खलाको समय सकिनै सकेको छ। यहाँहरूको कुनै पनि समस्या, दिक्कत, गुनासाहरू छन्, अनियरहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ। हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनधि चामलको विशेषता, महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। यो रिपोर्ट राख्छौँ, रिपोर्ट भन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला। अनधि चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न, सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो। विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ। ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति, लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बालीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ। आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अनधि चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपर फूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो। अनधि चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ। साधारण चामलको तुलनामा अनधि चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ। विशेष गरी अनधि चामलमा प्राकृतिक एन्टी अक्सिडेन्ट, आइरन, क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न, हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ। नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ। विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्। यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गरियो भने यसले पश्चिमा मुलुकहरूमा हिमालयन अर्ग्यानिक स्टिक्ली राइसको रूपमा ठूलो बजार दिन सक्छ। यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा 2-3 गुणासम्म कायम गर्न सकिन्छ। हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर, अर्ग्यानिक आउटलेट र 5-स्टार होटलहरूमा यसको माग बढ्दो छ, तर व्यवस्थित आपूर्ति श्रृङ्खला अर्थात सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन। कर्पोरेट क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ। यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्। चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अनधिको पिठो, रेडी टू इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक पनि निश्चित छ। यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्। परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक प्रशोधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ। यी चुनौतीहरूलाई चिन्हका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अनधि चामलको भौगोलिक पहिचान अर्थात जीआई ट्याग अर्थात जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। ब्रान्डिङका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बढ़ियो बनाउनुपर्छ। समग्रमा अनधि चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पुँजी हो। सरकारले नीतिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र प्रशोधनमा लगानी गर्ने भने अनधि चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाडपर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढाउने निश्चित छ। तसर्थ व्यावसायिक घरानाहरूका लागि अनधि चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा मूलक लगानीको क्षेत्र बन्ने निश्चित देखिन्छ। हजुर यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिप्पणी गर्ने गरेका छौँ, जसको लागि 9855-97192 9855-97192 टेलिफोन एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ पठाउन सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौ, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-23-422।
3: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिसा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98-545-40-305, 048-545-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098, 0848543098।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.8 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। कंग्रेसको 15 औं महाधिवेशन डिजिटलाइज हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिइने, सरकारमा संविधानको मर्म र व्यवस्था प्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने नेपाली कंग्रेसका सभापति थापाको टिप्पणी। काभ्रेको रूसी खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध, वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै, 39 लाख ठगी, रामेछाप र काभ्रेका युवक पक्राउ। मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दै।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउने छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसले 15 औं महाधिवेशनलाई प्रविधि मैत्री बनाउने भएको छ। आइतबार ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्र निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो।
2: समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न पन्ध्रौं महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढ़ाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। निर्वाचन समितिले लैंगिक समावेशितालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ भक्तपुर र ललितपुर जिल्लामा महिला कानून व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ खटाउने निर्णय पनि गरेको छ। उपत्यकाका 15 निर्वाचन क्षेत्र महानगरपालिका र नगरपालिकाहरूमा महिलाहरूले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नेछन्। निर्वाचन प्रक्रिया शुरू भएदेखि नै निर्वाचन आचार संहिता पूर्ण रूपमा लागू हुने समितिले जनाएको छ। विधानमा उल्लेख भए बाहेकको अवस्थामा आचार संहिता पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायलाई आग्रह गरिएको छ। निर्वाचन कार्यलाई व्यवस्थित बनाउन समितिले कानून व्यवसाय तथा अन्य पेशागत समूहहरूलाई स्वयंसेवकको रूपमा सहयोग गर्न आह्वान गरेको छ। इच्छुक व्यक्तिहरूको रोस्टर तयार पारी उनीहरूलाई अभिमुखीकरण दिएर मात्र निर्वाचन अधिकृतको रूपमा खटाइने विज्ञप्तिमा उल्लेख छ। समितिले यसअघिका निर्वाचन अधिकृत र सरकारवालाहरूको अनुभव र सुझावलाई समेत समेटेर महाधिवेशनको तयारीलाई तीव्रता दिने बताएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले सरकारले संविधान संशोधनका नाममा संविधान निर्माणका क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको बताउनु भएको छ। थापाले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार हचुवार गैर जिम्मेवार शैलीमा अघि नबढ़ाउन सरकारलाई चेतावनी समेत भएको छ। उहाँले संविधान संशोधन मार्फत राज्यका संस्थालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। संविधानमा भएका भाषा जाति र विविधताको विषयमा छटखानी भए देशमा द्वन्द फैलिनेतर्फ सरकार सचेत हुनुपर्ने सभापति थापाको भनाई छ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा संयोजक प्रचण्डले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ़िरहेको आरोप समेत लगाउनु भएको हो। सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियन अधिकार खोज्ने, देशको सिमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एकपटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तु भएको उहाँको भनाइ छ। निजी क्षेत्रले बजेटले नसमेटिएका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ। अर्थतन्त्रलाई पुनरुज्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन मार्जन गर्नुपर्ने सुझाव दिनुभएको छ। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार गर्न पनि माग गरेका छन्। नेपाल पत्रकार महासंघले आज आयोजना गरेको राष्ट्रिय भेलामा संचार मंत्री विक्रम तिमल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयस्थित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्रबीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनु भएको छ। विज्ञापन बजारमा बिचौलियाको बिग बिगी बारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी हटाउने कार्यको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नारको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर शुरूआत गर्नुभएको हो। सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले सोय अनुसार आफूले कार्य गरेको मन्त्री चौधरीले बताउनु भएको छ। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरिएको उहाँले स्पष्ट पार्नु भएको छ। मन्त्री चौधरीले नार्कबाट शुरूआत गरिएको र बेपत्ता भएका मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायहरूबाट बेपत्ता भएका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ। कर्मचारी प्रशासन विनियमावली 2062 को विनियम बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। परिषदले सम्बन्धित कर्मचारीहरूको घर ठेगानामा पत्रचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी 7 दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो, तर तोकिएको अवधिमा पनि सम्पर्कमा नआएकाले परिषदको कार्यकारी समितिको निर्णय अनुसार सेवाबाट हटाइएको मन्त्री चौधरीले जानकारी दिनुभएको छ। सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एस एक नमिता भट्टराई रहेका छन्। काभ्रेको रुसी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ी आवागमन रोकेको जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षाका कारण रुसी खोलाको जलस्तर बढ़ेको छ। प्रहरीले काठमाण्डुतर्फ र पूर्वतर्फ आवजावत गरिरहेका गाड़ीलाई काभ्रे भन्स्याङ र मंगलटारमा रोकेको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी बागमती र गण्डकीका केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसूनी प्रणाली सक्रिय रहेकाले आज राति र भोलि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। यस्तै भोलि कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच चारबुझे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवीय हात्तीले गैराति भरतपुर उपमहानगरपालिका 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका भुटे र उहाँका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती तपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको। स्थानीयवासीका अनुसार ध्रुवीय हात्तीले लामो समय देखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यो हात्तीको आक्रमणबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको थियो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली भाले हात्ती छन्। यतिबेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692599998।
13: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बपाङ्की समाचार। नेपाली कंग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको आन्तरिक एकता, अनुशासन, नियमित संगठन विस्तार र जनताका मुद्दाप्रति जवाफदेही बन्न सके मात्र नेपाली कंग्रेस प्रतिको जनविश्वास अझ सुदृढ हुने बताउनुभयो। वडा तहदेखि जिल्ला तहसम्म संगठनलाई प्रभावकारी बनाउँदै कार्यकर्तालाई सक्रिय परिचालन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। पार्टीका कार्यवाहक सभापति नवराज थोकरको अध्यक्षतामा सम्पन्न बैठकमा उपसभापति लेखबहादुर कार्कीले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन सबै तहका नेता कार्यकर्ता बीच समन्वय, अनुशासन र सक्रियता आवश्यक रहेको धारणा राख्नुभएको छ। नेपाल तरूण दलका रमेश खड्काले युवाको ऊर्जालाई पार्टी निर्माण र जनपरिचालनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनु भएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको फर्लबन्दमा पारेर 39 लाख ठगी गरेको अभियोगमा काभ्रे र रामेछापका दुई युवक पक्राउ परेका छन्। ठगी गरेको आरोपमा काभ्रेका सरोज पन्त र रामेछापको अनिल खत्रीलाई पक्राउ गरिएको। पन्तले एक युवकलाई आयरल्याण्ड पठाइदिने भन्दै 16 लाख र खत्रीले दुवै पठाउने भन्दै 6 जनाबाट 23 लाख ठगी गरेको आरोप छ। ठगीको आरोपमा उजुरी परेपछि प्रहरीले उनीहरू दुवैजनालाई पक्राउ गरेको। पक्राउ परेका दुवैजनालाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ। महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा याङ्गो चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा राइड सियरिङ याङ्गो चालक दोलखाको तामाकोशी गाउँपालिका 4 घर भएका 41 वर्षीय शिवकुमार खड्का छन्। बाफ्र 01-002-ज 49 नम्बरको ट्याक्सीका चालक खड्कालाई पीड़ित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको। सेवा लिइसकेपछि ती महिला सेवाग्राहीलाई चालक खड्काले फोन म्यासेज गर्ने अपशब्द बोल्ने गरेको आरोप छ। दोलखाको बैतेश्वर गाउँपालिका 8 क्षेत्र पामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। स्थानीय 63 वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको। आगलागीबाट घरमा रहेका सुन चाँदी गहना नगद पैसा अन्नपात र लत्ता कपड़ा सहित सम्पूर्ण सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आगलागीबाट घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा भएको आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका इरान द्वन्दका क्रममा स्ट्रेट अफ हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झनै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ। भारतको तेल मन्त्रालयका अनुसार आर्थिक वर्ष 2025-26 स्वदेशी कच्चा तेल उत्पादन 2,59,80,000 मेट्रिक टन रहेको थियो। यो उत्पादनले भारतको कुल कच्चा तेल आवश्यकताको झण्डै 10% मात्र पूरा गर्छ। ऊर्जा आपूर्तिको विविधीकरणका लागि भारतले कच्चा तेल आयात गर्ने देशको संख्या 27 बढ़ाएर 41 पुर्याएको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइवरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम चरणमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोलीबीच अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा नर्वेले ब्राजिललाई 2-1 हराएको थियो। यस्तै नर्वेले 1997 भएको मैत्रीपूर्ण खेल 4-2 जितेको थियो भने 1998 र 2006 खेल 1-1 बराबरीमा सकिएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेर एकपटक। सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने नेपाली कंग्रेसका सभापति थापाको टिप्पणी। कंग्रेसको 15 महाधिवेशन डिजिटलाइज हुने। उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिइने। काभ्रेको रोस्ती खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध। वैदेशिक रोजगारीमा ठगीका घटना बढ़दै 39,00,000 ठगी। रामेछाप र काभ्रेका युवक पक्राउ। मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 विजेता ब्राजिल र नर्वे खेल्दै। साँझ 6 हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 हजुरको मुख्य समाचारमा हुने नै छ। तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म इन्स्टिट्युट आज महत्व समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402433 र 98540042439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
5: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
5: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
6: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
5: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
6: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
7: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
9: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
9: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
10: ए त्यसो भए जोगिन के गर्ने त
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
11: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
14: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
13: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0141-3410-9851-4041-98 र 98-41-25-59-57।
15: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
16: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
14: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
16: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
14: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
16: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
14: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
16: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
14: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
16: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
14: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप। यसले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
16: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97।

0: भौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: आर्थिक निमन्त्रणा
2: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 औं साधारण सभा तथा 6 औं अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
2: सीता थापा,
1: प्रकाश कचवाल,
2: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
2: अमृत सुनवार,
1: उत्तम पौडेल,
2: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
2: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
2: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485401043, 9863023422।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9855043230, 9767065429। सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
4: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
4: हावा हुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
4: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: अहिले साँझको 7 बजे।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
5: लौ लौ, चटाइङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू:
9: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
10: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
11: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
4: स्थान नगरपालिका सभाहाल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। हार्दिक निमन्त्रणा।
12: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
12: सीता थापा,
1: प्रकाश कचवाल,
12: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
12: अमृत सुनवार,
1: उत्तम पौडेल,
12: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
12: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान।
12: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
12: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
12: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
13: हजुरको रेडियो 102.1 मेगाहर्ज।
14: विकासका 51 आयोजना रुग्ण प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप।
15: केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय माग गरेको हुनाले।
14: कोरियाको E7 भिसामा नेपाली सीपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुल्यो। असारमा अनिवार्य अवकाश भन्दा बढ़ी कर्मचारीले दिए राजीनामा। सरकारको प्रगतिमा अखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित।
16: उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
14: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: साउन 1 गतेदेखि 413 स्थानीय तहमा जग्गा किताकाट रोकिने सम्भावना छ। यसले अव्यवस्थित भू उपयोग नियन्त्रण गर्ने उद्देश्य बोकेको भए पनि यसको प्रत्यक्ष असर घर जग्गा कारोबारमा पर्नेछ। यो पटक पटक समय दिँदा पनि आवश्यक प्रक्रिया पूरा नगर्ने पालिकाको कमजोरीको परिणाम हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरोध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
17: पछिल्लो एक सातामा बैतडी, दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा 1 मृत्यु भएको छ। यस्तै 13 घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 2:15 बजे माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भई र सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले CIN जानकारी दिनुभयो।
18: 12 सवार जीप थियो, एकजना मृत्यु, एघार जना घाइते, टोटल बाह्र जना। एकजनाको डेथ भयो, एघार जना घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल
17: करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 जना सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भयो।

0: कर्णाली नदीमा खस्ता बेपत्ता छ तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 जना सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भाइयोको यात्रुवाहक बस दुर्घटनामा 19 जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगु र सड़क वर्षायाममा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउनु दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षायाममा सवारी साधन दुर्घटना बढ़ने भएकाले सावधानीपूर्वक चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। सीआईएनसँग कुरा गर्दै नरेशराज सुवेदीले भन्नुहुन्छ,
1: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
0: अविरल वर्षापछि आएको बाढ़ीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्गीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढ़ीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सड़कमा पनि क्षति पुगेको छ। सड़क मरमत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई जानकारी दिनुभयो।
2: भेलबाडी आएको बेलामा गाडी रोकेको हो, अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठुलो भेलबाडी आएको भएर एकछिन होल्ड गरे, अब अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
0: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालू आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ शुरू गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रूपैयाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
3: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
0: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
4: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बन्न अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन्छ, किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रह्यो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।

0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढ़ाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ। यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो। कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सीआईएमसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो।
1: नयाँ सदस्यता अध्यावधिका लागि अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ, जिल्लाबाटको समय सकियो, अब केन्द्रीय कार्यालयले अपिल गर्यो भने मात्रै हुन्छ। अब यो केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय माग गरेको हुनाले यसले अब सकारात्मक रूप लिन्छ। थप प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी सार्दैनौँ, तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुन सक्छ। क्रियाशील सदस्यका 3 गते सम्झाउँ, यो 3 गतेको समय चाहिँ अन्तिम समय नै हो।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रुग्ण आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिशको प्रतिवेदन तयार पारेको छ। असार महिना शुरू भए यता 146 जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढ़ी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 जनाले राजीनामा दिएका छन् भने 142 जना कर्मचारी अनिवार्य अवकाशमा भएका छन्। राजीनामा दिनेमा 5 जना सहसचिव, 33 जना उपसचिव, 29 जना शाखा अधिकृत र 79 जना सहायक स्तरका कर्मचारी रहेका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ। क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो। उसाकोभले आज सार्वजनिक गरेको विवरण वार्ता सकारात्मक भएको बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम सोह्रमा पुगेको हो। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्। यी दुवै टोलीबीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। यसैबीच भोलि बिहान 6:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्।
2: पानीको अभावले सुक्दै धौलाकोटका किसानको व्यावसायिक खेतीको सपना
3: समस्या छ। खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या।
2: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा। रिपोर्ट सँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको Wi-Fi 6, router harusanga utkrisht jaran pradan garne, Dish Home Internet, sathe Internet, TV, ra anya seva haru sajile bevastit garne, euta upyogi self-care app, My Dish Home app.
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमानिटीज एजुकेशन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गन्यापधुरा गाउँपालिका एट धौलाकोट, हरियाली डाँडाकाँडा र उर्वर जमीनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोग्य जमीन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ। 29 घर परिवार बसोबास रहेको धौलाकोटमा अहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ।
7: पानी जिन्दगानी भन्ने नारा देशमा व्यापक छ, तर डडेलधुराको गन्यापधुरा गाउँपालिका एक धौलाकोटका स्थानीय बसन्ती अवस्थीको घरमा खाने पानी समेत छैन। गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन, कहिलेकाहीँ दिनौसम्म धारा सुक्क रहने अवस्था छ। यहाँ 29 घर परिवार छन् जहाँ खाने पानी र सिंचाई दुवैको लागि पानी छैन। गाउँमा बग्ने कुनै भरपर्दो पानीको स्रोत छैन। 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवनरेखा बनेको छ। त्यही पानीले प्यास मेटाउनुपर्छ, पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ र खेतबारीका तरकारी समेत जोगाउनुपर्छ। तर अहिले मुहानमै पानी सुक्दै गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ।
3: समस्या सरसफाई समस्या चार सरकारलाई अब त्यो समस्या सबै चिज समस्या।
7: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिंचाईको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एकगिराज अवस्थी उत्पादन घट्दै जाँदा चिन्तित हुनुहुन्छ।
8: अहिले त अलिक फरक छ। पहिलोको उहीभन्दा पहिला त अब उहीबेला हामीले खेतीपाती मात्रै गर्थ्यो, यो तरकारी खेती थिएन नि। उहीभन्दा पहिला तरकारी खेती थिएन, खानालाई पनि कहाँ पुग्थ्यो, खानालाई पनि पुग्दैन थियो। पहिला अब कृषि गरेदेखि अलिकति खानालाई त पुगिहाल्थ्यो भन्नु पर्यो। काउली, मुला, भिन्डा सबै हो, तरकारी जति हो। सेमला पनि 3 पल्ट सेमला लगाएका छौँ। समस्या त छन् नि, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मल खाद जल नभएपछि त कृषि हुँदै हुँदैन, चारो पनि जति होला।
7: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबाज खोलाको मुहानबाट खाने पानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसरानी क्षेत्रबाट अर्को स्रोत जोडियो, तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भोगाई छ।
9: हाम्रो खाने पानी 13 किलोमिटर टाढा छ, अनि त्यहाँबाट पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ, अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिंचाइको लागि टङ्की बनाएका छौँ, अनि टङ्कीमा पानी नभएर सिंचाइ अप्ठ्यारो हुन्छ।
10: हामीहरू जति मेहनत गरेका छौँ, जति पसिनामा गएका छौँ, त्यति मेहनतको फल त अलिअलि कमै पाउन।
7: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराका प्रमुख महिम बोहरा धौलाकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरणपछि सञ्चालन, संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
11: यो हाम्रो धौलाकोट गन्याधुराको खानेपानीको विषयमा हजुरको 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ, होइन, सम्पन्न गरेर पानी चलाएर। अब तपाईँहरूको यो पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो, होइन, अहिले त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ पोस हुन्छ, पोसमा, होइन, उहाँहरूको खाता अथवा पोसमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत सञ्चालन त्यसको कारण नै कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा.
7: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ, तर सुक्खा आम र वर्षा आममा खानेपानी समस्या विकराल बन्ने गरेको छ. यस्तै नेपालमा कुल खेतीयोग्य जमिनको करिब 1/3 भागमा मात्र वर्षभरि सिँचाई सुविधा पुगेको छ. पहाड़ी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्ने बाध्य रहेका छन्. सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो.
12: नागरिकले जबसम्म सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ.
2: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा. संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477. शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो.
5: नमस्कार, म सन्तोष. संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ. आज हामी हाम्रो पालोको 309 खण्डमा छौं. यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्. कानूनमा स्पष्ट लेखेता पनि कानूनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लड़िरहनु परेको छ. हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी गरेका छौं.
12: एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% टोटल पपुलेसनको 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ. तथापि निलहिरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ. त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले होइन. अहिले पनि समाजको सोच, जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरुषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नहटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो. हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिएको छ होइन. अनि धारा 18 चाहिँ समानताको हक भनिएको छ, प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ. भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनिएको छ नि त होइन. जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
5: संविधान र कानूनमा
12: उल्लेख भयो.
5: अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जस्तो अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ तपाईँलाई?
12: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन. किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्याको जनगणना भयो त्यतिखेर जम्मा 29,28 मात्रै जनसंख्या आयो होइन. त्यो नआउनुको कारण चाहिँ
5: झन्डै तीन हजार
12: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या, अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था होइन. त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो. अब आउनु पर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनु पर्ने हो, तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्। अब सोसियल स्टिग्मा एकदमै धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझ पनि व्याप्त छ। यहाँले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ, होइन, एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त, भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ। सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपन अप भएर आउन चाहिँ समस्या छ।
16: अनि अहिले निलेखा समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो? यो समुदाय जति खुल्न सके छैन त्यो खुलाउनु पर्छ, खुल्नु पर्छ भन्नेमा हो कि अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ?
12: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस्, होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस्, सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ, होइन। जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले ती कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो, संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन्। तबसम्म त उहाँहरूले त हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्र त हुँदैन नि त।
16: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ,
12: एकदम त्यो कन्टिन्यू नै छ। त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको, विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि। अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरि चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ, उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बसिदिने अवस्था छ, होइन, ट्रान्स म्यानहरूको त्यस्तै छ। अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि, ऐच्छिक
16: अनिवार्य छैन,
12: अनिवार्य छैन, जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस्, हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ, होइन। यसमा पनि हाम्रो ठुलो लडाइँ छ। अब जनसङ्ख्याको विषयलाई त हुने नै भयो, राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ। के यो भोटर कार्ड भने भन्नुहुन्छ, होइन, यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ। अब त्यो लाइनको कुराहरू हो, पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो, होइन, तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो, ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर मान्छेहरू त टिजिङ गर्ने भएन,
16: सकारात्मक रूपमा नलिदिने
12: भए अब अथवा हास्यास्पद रूपमा लिदिने भए, होइन, यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन।
16: सकारात्मक ल्याउनको लागि के भयो भने सकारात्मक हुँदै जान्छ हाम्रो,
12: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ,
16: नागरिक सचेतना
12: चाहिन्छ। नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
17: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
18: बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। बर्खायामा बढ़दो सड़क दुर्घटना, एक सातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ। शहरी विकासका 51 आयोजना रुग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ। सरकारको प्रगतिमा उखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन्। र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दैछन्। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
4: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
4: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
4: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
4: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
4: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0485400028, 98543408। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: आर्थिक निमन्त्रणा।
1: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
1: सीता थापा,
4: प्रकाश कछवाल,
1: राजेन्द्र कुमार कार्की,
4: कुमार कार्की,
1: अमृत सुनवार,
4: पुत्र
6: गौतम पौडेल,
1: सन्ध्या सानु,
6: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
6: कार्यक्रम खुल्ने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
6: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: सुशील शर्माज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर नमस्कार।
1: सरकारले भदौ 24 संलग्न विरुद्ध चलेको मुद्दाको सुनवाई अघि नबढाउन महान्यायाधिवक्ता कार्यालयले देशभरका सरकारी वकिल कार्यालयहरू र सर्वोच्च अदालतसम्म परिपत्र पुगेको विवरण सार्वजनिक भएको छ। यो कस्तो विषय हो? यो कति गम्भीर विषय हो?
2: यसलाई अब हामीले दुई तरिकाले हेरौँ। यदि सरकारले 24 घटनामा संलग्न भएका सबै व्यक्तिहरूलाई नै उन्मुक्ति दिने गरी प्रक्रिया अगाडि बढाएको अवस्था हो भने त्यो दण्डहीनताको एउटा अवस्था सृजना गरेको भने हामीले मान्नुपर्ने हुन्छ।
1: हजुर,
2: तर अहिले हामीले यहाँ के देख्यौँ भने सरकारले के भनेर सिफारिस गर्यो भने जति पनि आन्दोलनमा संलग्न घटनाहरू छन् ती घटनामा संलग्न भएका आरोपित व्यक्तिहरूमाथि दायर भएका मुद्दाहरू फिर्ता गर्न सक्ने वा नसक्ने विषयमा छानबिन गरी मात्र कार्य प्रक्रिया अघि बढाउनु पर्ने देखिएकोले तत्कालको लागि चाहिँ स्थगन गर्ने भन्ने कुरा हो। त्यसो हुँदाखेरि हामीले चाहिँ एउटा कुरा के मनन गर्नु पर्यो भने कानूनी राज्यमा रूपान्तरण हुन्छ, क्रान्ति हुन्छ, परिवर्तनको लागि जनताले सड़कमा आक्रोशित भएर आक्रमण गर्ला, आन्दोलन गर्ला, एउटा पाटा भयो हेर्नुहोस्। तर त्यो भन्दै गर्दाखेरि राज्यको सम्पत्ति विध्वंस गर्ने, राज्यमा तोडफोड गर्ने लगायतका कार्यहरूलाई कदापि पनि कानूनी राज्यले क्षमा मान्दैन, त्यो कानूनी अपराधभित्रको विषय हो हेर्नुहोस्। त्यसो हुँदाखेरि अहिले सरकारले के भन्यो भन्नुहुन्छ भने 24 सत्ता सबै घटनामा संलग्न व्यक्तिलाई नै उन्मुक्ति दिने गरी छोडिदिनुहोस् मुद्दा नचलाउनुहोस् भनेको होइन। भनेको के हो त भन्नुहुन्छ भने के भन्यो भने ती व्यक्तिहरू मध्ये कसको अवस्था राजनैतिक अवस्थासँग जोडिएको छ, राजनैतिक परिवर्तनसँग जोडिएको छ, राज्यको रूपान्तरणसँग जोडिएको छ भने ती व्यक्तिहरूलाई चाहिँ राज्यले उन्मुक्ति दिन मिल्छ, कानूनबाट सफाई दिन मिल्छ, मुद्दा नचलाउन मिल्छ भने चाहिँ त्यसलाई छानबिन गरेर मात्रै मुद्दाको प्रक्रिया
1: यसो अभ्यास भएको छ कि छैन।
2: यसो हुन्छ विगतमा भन्दाखेरि पनि स्पष्ट रूपमा माओवादी जनयुद्धको 10 जनयुद्ध कालमा 17,000 मान्छे मरे, त्यसमा प्रचण्डले 5,000 म जिम्मा लिन्छु भन्नुभयो हो। त्यसो हुँदाखेरि माओवादी 10 जनयुद्ध कालमा के भयो भन्दाखेरि विभिन्न सरकारी कार्यालयहरू प्रहरी चौकीहरू आगजमी भए तोडफोड भए 24 पनि त्यही नै भएको हेर्नुहोस्। त्यसो हुँदाखेरि नेकपा एमाले तथा कम्युनिस्टको घटक र काङ्ग्रेसले पनि पञ्चायती व्यवस्थामा भनौँ वा राणा शासनमा पनि तोडफोड गरेको, आन्दोलन गरेका, जनजन क्षति भएको, तर ती घटना के भए भन्दाखेरि आउँदै जाँदाखेरि ती घटना चाहिँ राजनीतिक रूपान्तरण भए र तिनलाई राजनीतिक आन्दोलनको रूपमा परिवर्तन गरियो। त्यसो हुँदाखेरि देशले 24 घटनालाई राजनीतिक रूपान्तरण मानेको छ कि छैन? यदि राजनीतिक रूपान्तरण मानेको छ र राजनीतिक परिवर्तन मानेको छ भने त्यसलाई हामीले ती घटनाहरूसँग जोडेर 10 नयुद्धमा भएका तोडफोडमा उन्मुक्ति दिने कार्यलाई या पनि गम्भीर ज्ञान मुद्दा गम्भीर प्रकृतिका अपराधहरूलाई उन्मुक्ति दिएको छैन, राज्य सर्वोच्चले पनि आदेश गरिसक्यो कारवाही गर्नुपर्छ भने त्यसो हुँदाखेरि जुन जुन घटनाहरू कानूनको दायरामा आउँदै गर्दाखेरि त्यो रूपान्तरणको लागि राज्य परिवर्तनको लागि राजनीतिक आन्दोलनको रूपमा परिभाषित गरेका अवस्थामा ती घटना उन्मुक्ति दिएका धेरै उदाहरणहरू छन्। त्यसो हुँदाखेरि मैले निवेदन गर्न खोजेको के हो भने कानूनी परिधिभित्र रहेर उन्मुक्ति दिन पाइन्छ भने उन्मुक्ति दिनु कुरालाई अन्यथा भन्नु मिलेन, तर गम्भीर प्रकृतिको अपराध छन्, तोडफोड भएको छ, ज्यान सम्बन्धी कसोसँग जोडिएको छ भने सबैलाई उन्मुक्ति दिनुपर्ने राज्यको।
1: तर यस्तो छ नि, जस्तो मानवाधिकार आयोगले 24 घटनासँग सम्बन्धित कतिपय मानिसहरूलाई किटान गरेको छ र रासोपाकै अहिलेका 17 सांसद त्यसमा मुछिएका पनि छन्। एउटा यस्तो पृष्ठभूमिका बीच अब सम्पूर्ण मुद्दा फिर्ता लिने प्रक्रियाका लागि अब हामी कार्यदल गठन गर्दैछौँ, त्यो कार्यदलले दिने रिपोर्टका आधारमा अघि बढ्छौँ भनेर जो परिपत्र गरियो, यसले दण्डहीनता सिर्जना गर्छ कि गर्दैन? किनकि खरानी ग्याङ भनेर एउटा लान्छना पनि लगाइएको छ नि त सांसदहरू अथवा त्यो 24 घटनासँग जोडिएका कतिपय देखिने पात्रहरू जो चर्चित छन् उनीहरूलाई केन्द्रित गरेर अब यसले के हाम्रो राज्यमा दण्डहीनताको एउटा चरम सीमा खडा गर्दैन यो किसिमको गतिविधिले?
2: सबैलाई उन्मुक्ति दिने हो भने खडा गर्छ हेर्नुहोस्।
1: हजुर,
2: सबैलाई। तर मेरो निवेदन गराए के हो भने मानवाधिकार आयोग, राष्ट्रिय मानवाधिकार आयोग भनेको संविधान निकाय हो। संविधानको धारा 249 राष्ट्रिय मानवाधिकार आयोगको काम कर्तव्य र अधिकारको बारेमा उल्लेख गरिएको छ। मानव अधिकार आयोगले 23 घटनामा 3 व्यक्तिलाई तत्कालीन सरकारका 3 तत्कालीन सूचना मन्त्री, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रधानमन्त्रीलाई मानव अधिकार उल्लङ्घनको दोषी ठहर गरेर कानून बनाएर भए पनि 6 महिनासम्म कैद वा 3,00,000 रुपियाँसम्म जरिमाना हुने गरी सजाय गर्नु भन्ने कुराको स्पष्ट गरियो। तर 24 घटनामा के गर्यो मानव अधिकारले भन्दाखेरि चाहिँ छानबिन गर भनेर सरकारलाई सोध्यो। अर्थात् मानव अधिकार आयोगले पनि के भन्यो भने 24 घटनामा चाहिँ हामीले मानव अधिकार उल्लङ्घन भएकै हो, त्यही भएको पत्ता लगाउन सक्यौँ त खातो थाहाको हो नि त।
1: उनले 19 सांसदको हकमा त किटान गरेको छ नि त।
2: हो, म आएँ मानव अधिकार
1: मा कारवाही गर्ने प्रक्रियालाई अगाडि बढाउनु भनेको छ त्यहाँ।
2: हो, म आए मानव अधिकार आयोगको काम कर्तव्य र अधिकार के हो संविधानमा अध्ययन गर्नुपर्छ।
1: मानव अधिकार आयोगले सिफारिस गरेको प्रतिवेदन तीन महिना भित्र कार्यान्वयन गर्नै पर्ने कानूनी व्यवस्था पनि छ यो फेरि सरकारले
2: हो हो म त्यहाँ पनि आए मैले निवेदन गर्न सकेको के हो भने मानव अधिकार आयोगले सिफारिस गर्दै गर्दाखेरि कार्यवाही गरेको अवस्थामा कार्यवाही गर्न सिफारिस गर्न हेर्नुहोस् मानव अधिकार आयोगले चाहिँ फलाना फलानामाथि अनुसन्धान गर भनेर भन्नु चाहिँ तिनीहरूमाथि दोषी हुन् कि होइन हामीले गर्न सकेनौ भन्न खोजेको हेर्नुहोस् त्यसो हुँदाखेरि मानव अधिकार उल्लङ्घनमा सरकारले अहिले के गर्यो भन्दाखेरि 24 गते घटनाका लागि चाहिँ छानबिन आयोग गठन गरेर छानबिन गर्दा दोषी देखियो भने कार्यवाही गर्नुपर्छ भन्न खोजेको सरकारले उन्मुक्ति त भनिएको छैन त्यसो हुँदाखेरि मानव अधिकार आयोगको प्रतिवेदन पनि त कार्यान्वयनको लागि कदम एउटा उचित होला नि त
1: तर विषय के हो भन्दा मानव अधिकार आयोगले चाहिँ कार्यवाही गर्नका लागि सिफारिस गर्छ यता सरकार र माननीय अधिवक्ता कार्यालय जो सरकारको एउटा कानूनी सल्लाहकार हो त्यो अङ्ग चाहिँ भयभरका मुद्दा प्रक्रियालाई पनि फिर्ता ल्याऊ सर्वोच्च अदालतलाई पनि विचाराधीन मुद्दा फिर्ता लिनका लागि आग्रह गरिरहेको छ भने यो कुन बाटो हो मेरो प्रश्न यो
2: होइन होइन यसो फिर्ता लिन भनेको छैन हामी त्यहाँनिर अलिकति हामी व्याख्या सृजना गर्नु फिर्ता लिन भनेको छैन
1: आग्रह त गरेको छ हेर्नुहोस् पत्र लेखेर
2: के भन्यो भने छानबिन गर्दाखेरि के देखिन्छ हेरे पछाडि मात्रै प्रक्रिया अघि बढाउन तत्काल स्थगन भनेको हेर्नुहोस् फिर्ता भने होइन त्यसो हुँदाखेरि दोषी ठहर भए भने कारवाही हुनुपर्छ भन्ने कुरामा सरकार पनि विचलन भएको देखिँदैन अर्को कुरा मैले के गर्ने भने मानव अधिकार आयोगलाई चाहिँ फलानो फलानो व्यक्तिलाई दोषी भए सिफारिस गर भन्ने अधिकारसम्म संविधानले दिएको छ दोषी नदेखेका व्यक्तिलाई कारवाही गर्न यस सरकार जिम्मा लगाउने हो भने मानव अधिकार आयोगको आवश्यकता र उचित के मेरो प्रश्न यहाँनिर हो मानव अधिकार आयोगले दोषी देखेको थियो भने ती 15 जना 16 जना सभासदहरूलाई दोषी ठहर गरेरै कारवाही गर भन्नुपर्थ्यो जसरी केपी ओली रमेश लेखत र केटी सुब्बालाई भयो त्यसरी नै भन्नुपर्थ्यो नभन्नुको अर्थ के हो भन्दाखेरि मानव अधिकार आयोग पनि कतै हिजो आफूलाई नियुक्ति गर्ने पदाधिकारीहरूमाथि वफादार त भएन यो देशमा त कसैपट्टि वफादार हुनु भएन कोही पनि हुनु भएन नि त कानुन राज्य हो भने त तपाईँको सबैले समान न्याय पाउनु पर्यो मेरो निवेदन राई के हो
1: भने तर उसले त यहाँ मेरो निवेदन तपाईँलाई के हो भन्दाखेरि माननीय अधिवक्ताले कार्यालयले के भन्यो भने 24 गतेको घटनामा समग्र विरुद्ध यदि मुद्दा चलेको छ नि त्यो तत्काल सुनवाई नगरिदिनुहोस् भनेर त आग्रह गरिसक्यो नि त
2: हो आग्रह गर सुनवाई नगर्नु भनौ त्यो मुद्दा फिर्ता गर्नु वा त्यो मुद्दामा नगर्नु अब ती 24 गतेका मुद्दा हामी राजनीतिकरणका मुद्दा हुन् कि अपराधिक मुद्दा हुन् छानबिन गर्छौ हामी गर्दा अपराधिक देखिएको पनि हामी कारवाही गर्न हामी नै सिफारिस गर्छौँ होइन ती 24 गतेका लागि आन्दोलनको लागि उपस्थित भएको अवस्थामा थियो भने रूपान्तरणको लागि भएको थियो भने ती रूपान्तरण र क्रान्तिलाई हिजो जसरी हामीले सम्बोधन गर्दै आएका थियौँ अघिल्ला वर्षहरूमा अघिल्ला आन्दोलनहरूमा त्यही भएर 63 आन्दोलन 47 सालको आन्दोलन माओवादी 10 वर्ष जनयुद्धको अवस्थामा जे जे अवस्थाहरूमा हामीले राजनीतिक आन्दोलनलाई उन्मुक्ति दिने अवस्था त्यो अवस्था यहाँ लागू हुन्छ कि हुँदैन हेरौँ भन्ने त गलत होइन होला
1: तर हेर्नु सरकारको यो निर्णयबाट जो जे जे आन्दोलन भएको तोडफोड राज्य संयन्त्रका संरचनाहरूमाथि जो विध्वंस भएको छ कतिपय ठाउँमा लुटपाट पनि भएको छ यसले त त्यो घटनामा समूहहरूमाथि अनुसन्धान पनि रोकियो नि तत्कालका लागि यसको अर्थ त यो हो नि होइन अनुसन्धान रोकियो
2: अनुसन्धान रोकिने गरी भन्दा पनि पहिला छानबिन र सिफारिस गरेर छुट्याउ दुध र पानी छुट्याउ दुधको दुध पानीको पानी
1: यतिसम्म त्यो पनि नगरिकन कस्तो कच्चा काम भएको थियो रहेछ त यो
2: हो मैले निवेदन गरेँ यो सरकारको 100 दिनको कार्यसूचीमा 24 गते घटना पनि छानबिन गर्ने त उसले गरेको थियो उसले
1: आएन
2: मानव अधिकार आयोगले प्रतिवेदन दियो प्रतिवेदन पनि अधुरो खालको आयो हेर्नुहोस् 23 गतेका 3 जनालाई सिफारिस गर्यो 24 गतेलाई नामै टुक्न सकेन अपराध गरेको समन भएको मानव अधिकार भएको भनेर सिफारिस गर्न सकेन के मात्रै गर्यो भने ती व्यक्तिलाई अनुसन्धान गर्नु भनेर मात्रै भनौँ यदि सरकारले अनुसन्धान गर्नुपर्ने चाहिँ मानव अधिकार आयोग किन चाहियो मानव अधिकार आयोगले सिफारिस गरेर कसलाई गर्यो भने सरकारले गर्यो सरकारले अहिले के गर्यो भन्दाखेरि 24 गते घटनामा संलग्न भएका व्यक्तिहरूमाथि चाहिँ सूक्ष्म अनुसन्धान गरेर दोषी देखियो भने मुद्दा प्रक्रिया अघि बढाउने भनेर चाहिँ तत्काल मुद्दा नखुलाउनु भनेर निवेदन गर्यो अब यहाँ मैले देखेको चाहिँ गलत ठिकानेरी भयो होला भन्ने मलाई लाग्छ हेर्नुहोस् कानुनी राज्य हो यो कानुनमा कसैले पनि कानुन प्रतिकूल काम गर्नु हुँदैन हिंसा मानवको हत्या आगजनी गर्नु हुँदैन ती घटनामा संलग्न भएका छन् र मुलुकी अपराध संहिता 2074 दफा 287 बमोजिमको कार्य प्रकृतिमा संलग्न भएका व्यक्ति छन् 85 का संलग्न व्यक्ति छन् अपराध भोत अपराधलाई संलग्न गर्नुपर्छ त्यसलाई कानुन दायमा ल्याउनुपर्छ तर यदि होइन आन्दोलनको पृष्ठभूमि हो भने आन्दोलनको पृष्ठभूमिलाई हामीले के मान्नुपर्छ भन्दाखेरि चाहिँ ती घटनाहरूलाई हामीले तत्काल चाहिँ अन्यथा मुद्दा फिर्ता लिइहालेको भए चाहिँ गलत भनेर हामीले परिभाषा गरिहाल्नु पर्थ्यो मुद्दा फिर्ता भनेको अवस्था भएन अनुसन्धान गरेर दोषी दुखे पनि कारवाही गरौँ भन्नेका लागि गलत भन्नु हुँदैन कि भन्ने मेरो कुरो दोस्रो निर्णय मैले के गर्न चाहेँ भन्नुहुन्छ भने 24 गतेको घटना केवल हिंसात्मक अवस्थामा भएको घटना थिएन 23 गतेको आउटपुट हो 24 गते भनेको हामीले भुल्नु हुँदैन र 23 गते भनेको के हो भन्दा विगत 35 वर्षदेखिबाट देशमा सीमित व्यक्तिहरूको सत्ता कब्जा भ्रष्टाचार अनियमितताको उपज हो भनेर बुझ्नुपर्छ। त्यसो भन्दाखेरि 24 गतेको उपज आइपुग्दा 23 गतेको घटना नभएको वा 24 गतेको घटना हुने थिएन भने जड र कारक तत्व के हो त भन्दा 23 गतेको घटना निम्ताउने पात्रहरू हुन् भनेर बुझ्नुपर्ने हुन्छ। मुलुकी फौजदारी संहिता अपराधले के भन्छ भन्नुहुन्छ भने कुनै पनि घटना घटाउँदाखेरि प्रत्यक्ष रूपमा संलग्न भएको मान्छे देखिए तापनि त्यसलाई परिचालित गर्ने संलग्न गराउने र त्यसको ऊर्जा उत्पादन गराउने र त्यसको कारक तत्व सबै मुख्य अपराधी हुन्छ, अरू चाहिँ मतियार हुन्छ भनेर फौजदारी कानूनले भन्छ। त्यसो भन्दाखेरि 35 वर्षदेखि बढेको देशमा विचलन भ्रष्टाचार अनियमितता माफिया तन्त्रले गर्दाखेरि जनताले पाएका सुख सुविधा पाउनु पर्ने नपाएको कारणले गर्दा 23 गतेको स्थिति आएको र 23 गते सम्बोधन गर्न नसकेको कारणले
1: गर्दा जस्तो अहिले चाहिँ विभिन्न अदालतमा 200 हारहारी व्यक्तिहरूलाई विभिन्न कसुरमा त्यो भदौ 24 गतेको हिंसात्मक विध्वंसमा संलग्न भएको आक्षेपमा मुद्दाहरू चलिरहेको बताइन्छ होइन। अब ती मुद्दाहरूको सुनाई पनि तत्काल यो पत्रका आधारमा स्थगित भयो भने त अदालत सरकारको एउटा अङ्गको रूपमा व्याख्या हुने भयो नि। अदालत सरकारको अङ्ग हो कि राज्यको अङ्ग हो, त्यो स्वायत्त छ कि छैन?
2: अदालत स्वायत्त छ, अदालत राज्यको अङ्ग हुनु हुँदैन। कार्यपालिका र व्यवस्थापिका भन्दा न्यायपालिका स्वतन्त्र हुनुपर्छ भन्ने हामी सबैको कामना हो, हामी सबैको चाहना हो। तर अहिलेसम्म आजसम्मको पृष्ठभूमिबाट हामी त्यो देख्दैनौँ व्यावहारिकतामा। त्यसो हुँदाखेरि मेरो निवेदन राख्यो भने अदालतले सरकारले आग्रह गर्यो तत्काल सरकारले सरकार कार्यपालिकाको आग्रह मान्नुपर्छ भन्ने अनिवार्यता पनि रहँदैन। म प्रश्न गरेँ है त हजुरलाई। त्यसो हुँदाखेरि आम नागरिकले के बुझ्नु पर्यो भने सरकारले गरेको आग्रह 24 गतेको घटनाको बारेमा हामी ठोस अनुसन्धान गर्छौँ र अभियोजन लिएर फेरि आउँछौँ भनेर अदालतलाई आग्रह गर्यो भने अदालतले मान्ने कि नमान्ने भन्ने प्रश्न एउटा रह्यो भने अभियोजन पक्ष भनेको नेपाल सरकार हो। नेपाल सरकार अभियोजन पक्षले 24 गतेका घटनामा देखिएका दोषीहरू उप हामी सूक्ष्म अनुसन्धान गर्छौँ, मानव अधिकार आयोगले भनेको प्रतिवेदन बमोजिम सूक्ष्म अनुसन्धान गर्छौँ र देखिएका माथि हामी पुनः अभियोग लिएर आउँछौँ भन्दाखेरि अदालतले मान्ने कि नमान्ने, मान्दाखेरि अदालत सरकारको अधीनमा हुन्छ कि हुँदैन, मेरो प्रश्न अनि यो हो। दोस्रो निवेदन मैले के गयो भने अदालतले राज्यका नागरिकलाई अभियोजन ल्याउँदै गर्दाखेरि ल्याउने बित्तिकै दोषी ठहर गर्ने हो वा अदालतले पनि प्रमाण बुझ्ने हो? अदालतले पनि प्रमाण बुझ्ने हो र प्रमाण पूरा भएन, मानव अधिकार आयोगले पनि 24 गतेमा ठोस प्रमाण दिन सकेन भने सरकारलाई नै अनुसन्धान गर भनौँ भने मानव अधिकार आयोगको प्रतिवेदनलाई अदालतले मान्ने कि नमान्ने? मान्ने हो भने अदालतले अब मानव अधिकार आयोगको प्रतिवेदन बमोजिम सरकारले म छानबिन गरेर लिएर आउँछु स्थगित गरिपाउँ भन्दाखेरि अदालतलाई मान्ने, मान्दाखेरि अदालत सरकारको मतियार हुन्छ, सरकारको नियन्त्रणमा रहेको मान्ने कि हामीले स्वतन्त्र नागरिकलाई न्यायपालिकाले संविधानले प्रत्यापत गरेको बमोजिम कानूनको दायरा रहेर सजाय गर्न थप अनुसन्धान गर्न समय दिउँ भनेर अदालतले मान्दाखेरि अदालत के हुन्छ भन्ने कुरालाई हामीले आकलन गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि अहिलेको स्थितिमा अदालतलाई सोझै आदेश गरेर परामर्श आदेश गरेर तपाईँ यो मुद्दा नचलाउनुहोस् भनेको होइन, अनुरोध गरेको। हेर्नुहोस्, अनुरोध गर्नु, आदेश गर्नु र कानूनी शासनमा कानून अनुसन्धानमा पुरा भएन अनुसन्धान फेरि गर्छौ हामीले आग्रह।
1: यही सरकारले नियुक्त गरेको प्रधान न्यायाधीशले त्यो अनुरोध नमान्नु होला, विश्वास कसरी गर्नु?
2: त्यस्तो हुन्छ। हाम्रो न्यायिक परम्परामा एउटा विडम्बना के रह्यो भने अहिले हामी यो जुन भाष्य प्रश्न हामी गर्दैछौ यही सरकारले नियुक्ति गरेको प्रधान न्यायाधीशले सरकारको काम निर्णय नमान्नु होला भन्ने गर्दाखेरि हामीले के मान्यौं भने हिजोदेखिबाट सरकारले नियुक्ति गरेका न्यायाधीशले सरकारले नियुक्ति गरेका प्रधान न्यायाधीशले सरकारले भनेको काम गर्दै थिए त्यस कारणले यसले पनि गर्छ भन्ने आकलन हामीले गरिरहेका छौँ। तर हामी के मानौ भने हिजोको सरकारले गरे जस्ता काम हिजोका सरकारले नियुक्ति गरेका न्यायाधीश प्रधान न्यायाधीशले गरे जस्तो काम के प्रधान न्यायाधीशले पनि गरे भने हिजोको परिवर्तन आजको परिवर्तन र जनताले चाहेको न्यायमा कुनै पनि भिन्न रहँदैन भनेर जनताले बुझ्नेछन्। त्यसो हुँदाखेरि हामी तबसम्म त्यहाँ आक्षेप नलगाउ जबसम्म यी प्रधान न्यायाधीश भन्ने प्रश्नलाई लिएर हिजोका प्रधान न्यायाधीशले सरकारले नियुक्ति गर्दथ्यो सरकारको नियन्त्रण राजनीतिक भागभण्डमा नियुक्ति भएर जस्तो यो प्रधान न्यायाधीश चेन्ज नहुनु भएको भए 93 सम्मको कोटै तयार भइसकेको अवस्थाका प्रधान न्यायाधीश आएको अवस्था हुन्थ्यो भने त्यो आकलन गर्न सक्ने थियौँ होला हामीले। तर अहिले हामी के गर्यौँ भने रूपान्तरणको लागि हामी आएका छौँ, कानून परिवर्तनको लागि हामी आएका छौँ, न्यायपालिकामा तपाईँको र मेरो समान पहुँच होस्, त्यो पहुँच मुख्य न्याय राजनीतिक दलका नेताले पाउने सुविधा तपाईँ र मैले पनि पाऊँ भन्ने रूपान्तरणको लागि न्यायपालिकामा हामी रूपान्तरण खोज्दैछौँ। त्यसो भन्दाखेरि अहिलेका प्रधान न्यायाधीशले हिजो सेन्डिकेट खडा गरेर यो मिति विरुद्ध यो मितिसम्म पूर्व निर्धारित प्रधान न्यायाधीशको कोटामा रहेका प्रधान न्यायाधीशले मान्दै हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ प्रधान न्यायाधीशले मान्नुहुन्छ होला, मान्नुहुन्छ भन्ने आकलन चाहिँ हामी नगरिदिनु हुन हार्दिकपूर्वक निवेदन छ सबैजनालाई।
1: तर सुशील शर्माजी, एउटा विषय चाहिँ मिनबहादुर गुरुङहरू जो आज धुलो टक्ट्याएर खरानी टक्ट्याएर उठ्दै हुनुहुन्छ होइन, ठाउँ ठाउँमा उहाँका त्यो स्टोरेजहरू खुल्ला हुन थालेका छन् भाटबटेनी होइन, जेन्जी परिवारका मानिसहरू जो आज पनि आँसु सुक्ने गरी न्यायको पर्खाइमा छन्, प्रहरी परिवार जसले राज्यमा ल एन्ड अर्डर स्थापित गर्न खोज्दा ज्यान गुमाउनु पर्यो तिनका परिवार आज पूर्वपूर्व हतारा बस्नु परेको अवस्था छ, न्याय पाएका छैनन्। अब तिनीहरूसँग जोडिएका ज्यान मार्ने कसुरदेखि सुनियोजित र संगठित अपराधसम्मका यदि मुद्दाहरू पनि सुनवाई हुँदै गरेका स्थगित हुने चरणमा गयो भने यो देश कहाँ जाँदैछ, हामी कुन कानून राज्यको कुरा गर्दैछौ, कानून कहाँ छ, यी प्रश्नहरू त खडा होला नि होइन? यी प्रश्न खडा हुन्छन् कि हुँदैनन्?
2: प्रश्नहरू त खडा हुन्छन्। मैले पनि तपाईँलाई गरेँ, तिनवटा कुरा मैले फेरि रिपिटै गरेँ। प्रहरी परिवारले जुन क्षति बिहोर्नु पर्यो, प्रहरीको जुन ज्यान गयो त्यो एउटा अवस्था भयो, जनजी परिवारले क्षति बिहोर्नु पर्यो त्यो एउटा अवस्था भयो, र मिनबहादुर गुरुङ जस्ता व्यावसायिकहरूले क्षति बिहोर्नु पर्यो त्यो एउटा अवस्था भयो। त्यसको अर्थ हामी यो आकलन नगरौं कि प्रहरी परिवारको त्यो हिजोको गुमेको प्रतिष्ठा, हिजो गुमेको क्षति भएको क्षति, जनजी आन्दोलनमा हिजो भएको क्षति र मिनबहादुर गुरुङ जस्ता व्यवसायीहरूले ग्रहण गर्नुभएको क्षतिको उपज भनेको त्यसको क्षतिपूर्ति भनेको चाहिँ अन्धाधुन 24 गतेको अपराध भनेर समातेर थुन्दाखेरि पूरा हुन्छ, वा राज्यले सत्य तथ्यसम्म पुगेर न्याय निष्कर्षसम्म पुगेर दोषीको पत्ता लगाएर कारवाही गर्दा पूरा हुन्छ भन्ने पनि हामीले
1: राज्यले त्यसको अनुसन्धान गर्ने निकाय तपाईँ जे भन्दै हुनुहुन्छ प्रहरीदेखि सरकारी वकिलसम्म होइन अनुसन्धान अभियोजन गर्ने निकाय छन् त तिनले हजुरमा त लाँदैनन्, हजुर हुन्छ त्यसलाई अविश्वास गर्ने अब
2: आयो यहाँनिर। अब यहाँ के आयो भने यदि हामीले त्यो अविश्वास गर्ने अवस्थामा थिएनौ भने त मानव अधिकार आयोगले त प्रष्ट 24 गते घटनाको बारेमा भनिदिनु पर्छ नि त भनेन नि त। मेरो निवेदन यहाँले फेरि सुन्नुहोस्, अब 24 गतेको घटनाको लागि मानव अधिकार आयोगले 23 गतेको घटनामा चाहिँ तत्कालीन प्रधानमन्त्री केपी ओली, रमेश लेखा गृहमन्त्री, पृथ्वी सुधा गुरुङ सूचना प्रधानमन्त्रीलाई चाहिँ दोषी ठहरै गर्यो, तर 24 गतेमा कसैले पनि गर्न सकेन, यिनीहरूमाथि अनुसन्धान गर्नु भनेर मान्छे पिटाइ गर्यो। अब मेरो निवेदन गराइ के हो भने मानव अधिकार जस्तो संवैधानिक निकायले दिन नसकेको निर्णयलाई अब सरकारले कसरी पूरा गर्ने त भन्दा अनुसन्धान गरेर होइन र 24 गते अनुसन्धान सरकारले गर्नु पर्यो, सरकारले अनुसन्धान गर्नको लागि पर्खिनुहोस् 24 गतेको लागि हामी छानबिन गर्छौँ दोषीको फेरि पत्ता लगाउँछौँ भनेर भनौँ भने गलत कहाँनिर गलत त मेरो निवेदन यहाँनिर हेर्नुहोस्। त्यसो हुँदाखेरि मानव अधिकार आयोगले 23 गतेको जस्तो 24 गतेलाई पनि यी व्यक्तिले मानव अधिकार उल्लङ्घन गरेको त्यो कारवाही होस् भनेर सिफारिस गरेको भए र कारवाही नगरिकन फेरि तिनीहरू अनुसन्धान गर्छु भनेर भनेको भए गलत हुन्थ्यो। तर मानव अधिकार आयोग के गर्यो, मानव अधिकार आयोग पनि संवैधानिक निकाय 52 संघीय निकायको पदाधिकारी नियुक्तिमा ती पनि त्यहाँ पनि हुनुहुन्छ, त्यस कारणले त्यो कसरी भयो त्यो निर्णय नबोलौँ हामीले, तर त्यहाँभित्रका पदाधिकारीहरूले कतै 23 गतेका मान्छे जोगाउनको लागि 24 गतेमा भाषा सृजना गरेका त होइनन् भन्ने प्रश्न त हामीले त्यो पनि हेर्नु पर्यो होला नि त। त्यसो हुँदाखेरि 24 गतेको घटनाको लागि यदि मानव अधिकार आयोगले ठोस यिनीहरू कारवाहीको घेरामा छन् कारवाही गर्नुहोस् भनेर सिफारिस गरेको छ र सरकार अनुसन्धान गर्न खोज्दैछ भने गलत त्यो गर्न मिल्दैन, कारवाही गर्नुपर्छ। तर मानव अधिकार आयोगले नै के भन्नु 24 गतेको घटनाका लागि तपाईँहरू सूक्ष्म अनुसन्धान गर्नुहोस् भनेर भन्नु नि त, 23 गतेकालाई सिफारिसै गर्नु कारवाही गर्नु कानुन बनाएर भन्यो, 24 गतेकालाई चाहिँ फलाना फलाना व्यक्तिमा सूक्ष्म अनुसन्धान गर्नु भनेर अनुसन्धान गर्न अब सरकारले तत्काल 24 गतेकामा को को छन् फेरि खोज्नुपर्ने भयो, पर्खिनुहोस् हामी खोज्छौँ अनुसन्धान गर्छौँ र दोषीमाथि हामी सिफारिस गर्छौँ भनेर सरकारले भन्यो भने मानव अधिकार आयोगको प्रतिवेदनलाई सरकारले मानौ या त कसैलाई उन्मुक्ति दिनका लागि सरकार अघि बढ़ो भने कुन भाषा सृजना गर्ने, हामीले कुन तर्कलाई हामी उचित मान्ने त अहिले मेरो निवेदन यहाँनिर हो। त्यसो हुँदाखेरि 23 गतेको घटना जस्तै 24 गतेको घटनामा तोकिएका दोषीहरूलाई बचाउनका लागि सरकार अघि बढेको हो भने सरकारको कदम गलत हो, तर मानव अधिकार आयोगले 23 गतेलाई फेरि छानबिन गर भन्दैछ भने सरकार छानबिन गर्छु पर्खिनुहोस् त्यहाँ सही मान्छे आए मानव अधिकारले पनि पत्ता लगाउन सकेन, हामी छानबिन गरेर पत्ता लगाउँछौँ अनि कारवाही गर्नुहोस् भनेर सरकार अघि बढ्छ भने सरकारले जोगाउन खोज्दैछ कि सही तथ्य पत्ता लगाउन खोज्दैछ भन्ने एउटा प्रश्न रह्यो। अब अर्को कुरा यही अनुसन्धान गर्ने निकाय प्रहरी हो, यही सरकार हो, यही सरकारी वकिल कसरी गर्ला भन्ने हामीमा भाषा सृजना भएर आयो, हामीमा त्यस्तो मानसिकता विकसित भएर आयो भने यो राज्यमा त दुईटा सरकार चाहिने भयो नि त, एउटा सरकार सत्ता पक्षको समर्थन गर्ने एउटा सरकार चाहियो, विपक्षी सरकार सरकारलाई विश्वास गर्नु पर्यो, सरकारले गरेको काम सही भयो भने अदालत छ, न्यायपालिका छ, न्यायपालिकामा रिट हाल्नु पर्यो, निवेदन गर्नु पर्यो। त्यसो हुँदाखेरि सरकारलाई विश्वास गर्ने कि नगर्ने, सरकारले गरेको कामलाई हामी आफै भाषा सिर्ना गरेर अनुसन्धानले गर्छन् गलत गर्छ भन्यो भने गलत गर्ने निकाय कोही छ भन्ने कुराको पनि त त्यसको उत्तर हामी दिनु पर्ला नि। त्यसो हुँदाखेरि हामीले प्रश्न खडा गर्दै गर्दाखेरि देशमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, कानुन राज्यको मूल मर्म, फौजदारी न्यायको सिद्धान्त, दोषी पत्ता लगाउनु भन्दा अगाडि निर्दोष हो कि नै पत्ता लगाएर दोषी कायम गर्नुपर्छ, संख्यामा सजाय गर्नु हुँदैन भन्ने कुरा जस्ता कुराहरूलाई हामीले भाष्य सृजना गर्न थाल्यौँ भने न्यायपालिकाको अस्तित्वलाई पनि प्रश्न उठ्छ, कार्यपालिका अस्तित्व पनि प्रश्न उठ्छ र सामाजिक सद्भावमा खलल पर्ने हुँदाखेरि राज्यले गरेका निर्णय भोलि गलत भए, पूर्वाग्रहपूर्ण भयो भने त्यतिखेर न्यायपालिकामा हामी शरण लिन जानुपर्छ, न्यायपालिका उचित निर्णय दिन्छ र आजको निर्णय भनेको तपाईँको हामी हामीले के मनन गर्नु पर्यो भने 23 गतेका घटनामा जसै दोषी ठहर गर्यो त्यसै 24 गतेमा किटानी गरिएन छानबिन गर्नु भन्यो त्यो छानबिन गर्न 24 गतेको लागि पुनः छानबिन गरे पछाडि मात्रै कारवाही गर्नु दिनु हुन अनुरोध छ भनेर सरकारी वकिल कार्यालयले अदालतलाई अनुरोध गरेको हो र अनुरोधलाई दबाब भन्न मिल्दैन र यो प्रक्रियागत रूपमा सिस्टमेटिक तरिकाले गयो भने यसले हामीले जनताको हक हित र देशमा कानून शासनको स्थापितको लागि भएको भनेर मान्नुपर्छ त्यही कानून शासन नभएको कारणले गर्दा हिजो अदालत नियन्त्रणमा रहेको कारणले गर्दा सरकारी वकिल मार्फत प्रधानमन्त्रीले सम्पत्ति शुद्धिकरणको मुद्दा आफै हातमा राखेर अनुचित व्यक्तिलाई नभएका व्यक्तिलाई पनि मुद्दा दायर गर्ने परिपाटी जुन विकास भइरहेको छ त्यो विकास भएकै अवस्था फेरि हुन्छ भनेर हामी आकलन गर्यौं भने हामी सही ट्रेकमा पुग्दैनौं त्यस कारणले हिजका सङ्घाटन राख्यौं
1: अन्तिम प्रसङ्ग र मेरो एउटा प्रश्न यो प्रतिनिधि सभाको नियमावली संघीय संसदको आन्तरिक विषय हुन्छ पनि भनिन्छ हुन त कुन विषय राजनीति कुन विषय अदालती भन्ने विषय हामी कहाँ विगतदेखि विवाद रहँदै आएको छ र अदालतले पनि त्यसलाई सम्भवतः इन्टरटेन गरेको हो क्या र प्रतिनिधि सभाबाट पारित नियमावली विरुद्ध चाहिँ कांग्रेस सर्वोच्च अदालततर्फ अघि बढेछ यसका प्रति तपाईँको टिप्पणी के छ यो कति राजनीतिक विषय हो कति कानूनी विषय हो
2: यसो हुन्छ सर्वोच्च अदालतमा कांग्रेसले अघि बढो नियमावलीको विरुद्धमा त्यो उसको कानून राईको र यदि त्यहाँ कसैको पूर्वाग्रह छ भने
1: त्यो दर्पित हुने विषय हो कि रिट दायरै हुने विषय हो
2: मेरो दर्पित हुने भन्दाखेरि पनि त्यो
1: संसदको विषय संसदको विशेष विशेषाधिकार हुन्छ संविधानमै त्यो छ होइन
2: हजुर
1: अदालतको विषय संसदको विषय हुँदैन भनेर क्षेत्राधिकार त प्रश्नसँग क्लियर गरिएको छ
2: यस्तो हुन्छ क्षेत्राधिकारको विषयमा तपाईँको कानून क्षेत्राधिकार उल्लङ्घन गरेको प्रतिनिधि सभामा कुनै पनि प्रश्न उठाएको बारेमा मुद्दा लाग्दैन भन्ने कुरा हो तर प्रतिनिधि सभा वा संसदले बनाएको कानून चाहिँ ऐन चाहिँ नियमावली चाहिँ कानून संविधान प्रतिकूल छ कि छैन भनेर हेर्ने टेस्ट गर्ने अदालत नियमावलीका अधिकार हुन्छ फेरि हेर्नु दुईटा कुरा भयो पहिलो कुरा के भयो भने व्यक्तिको माथि प्रश्न लाग्यो संसदमा बोल्दै गरेको कुरालाई अदालतमा मुद्दा लाग्न मिल्दैन तर एउटा सिस्टम बसाउनको लागि बनाएको कानून र नियमावलीमा संविधान मिचेको छ भने अदालतले विदा गर्न सक्छ
1: भनेपछि यो जायजै छ मुद्दाको
2: विषयवस्तु चाहिँ अब अनुसन्धानमा न्याय छ कि छैन भनेर हेर्न छ अदालतको जानेछ जाइ भन्नुपर्छ अब त्यो सही गलत हामीलाई बोल्न मिल्न के हो त्यो अदालतले निर्णय गर्छ
1: हस् तपाईँलाई यो महत्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद
2: हस् नमस्कार
0: रेडियो पावर घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति समय र
4: मिति 2083 साल असार 28 गते आइतबार
3: समय बिहान 10 बजेदेखि
4: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59
5: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् व्यक्ति वा संस्थालाई
7: म किन खोज्नु भएको होला हजुर को पर्नुभयो भएको छ। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने।
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
9: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
12: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
6: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी।
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
7: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: घर बनाउनुको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892 र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
9: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
11: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 087 828, 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
11: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
13: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
14: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
13: हुर्केकै गिरिराज चल्ला 150मा?
14: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
15: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
14: विराज, किसानको साथी।
15: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
14: प्रोप्राइटर जय मानन्दर, फोन 048 45 240 239, 048 45 533 र 98 45 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
3: प्रकाश कछवाल,
1: राजेन्द्र कुमार कार्की,
3: कुमार कार्की,
1: अमृत सुनवार,
3: उत्तम पौडेल,
1: सन्ध्या सानु,
3: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
3: कार्यक्रम हुने मिति, समय र स्थान,
1: मिति 2083 साल असार 26 गते,
3: समय दिउँसो 1 बजे,
1: स्थान मन्थली पार्क इन रामेछाप।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
5: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
5: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क,
5: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
5: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
5: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
5: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
5: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। रैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: छापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
7: लट्टे मार्से। फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्केमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564249।
1: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: रामेछाप नगरपालिकाको अनुरोध,
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क

0: अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेशको बोलाएर रुखमा फलेको पैसा टिपाउन जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827820। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845401443, 9863023422।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
11: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
12: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
11: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोड़िएका फौजदारी मुद्दाहरूको पेशी ऐलीलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयहरूमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो। त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई अदालती कार्यवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको। कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनवाई हुने छैन। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा संयोजक प्रचण्डले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ़िरहेको आरोप लगाउनुभयो।

नेपाली कंग्रेसले 15 औं महाधिवेशनलाई प्रविधि मैत्री बनाउने भएको छ। आइतबार ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 औं महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढ़ाइने समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले सरकारले संविधान संशोधनका नाममा संविधान निर्माणका क्रममा राखिएका सूक्ष्म पक्षलाई हल्का रूपमा लिइरहेको बताउनुभयो। थापाले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढ़ाउन सरकारलाई चेतावनी समेत दिनुभयो। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। नेपाल पत्रकार महासंघले आज आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालय सहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्रबीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनु भएको छ। जब संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्ताक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विपत्ता रहेका कर्मचारी हटाउने कार्यको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नारको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर शुरूआत गर्नुभएको। सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले सोही अनुसार आफूले कार्य गरेको मन्त्री चौधरीले बताउनु भएको छ। काभ्रेको रोसी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ी आवागमन रोकेको जनाएको छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच चार बुझे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवीय हात्तीले गैराती भरतपुर उपमहानगरपालिका 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बुटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। नेपाली कंग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेस जिल्ला कार्य समिति रामछापको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको आन्तरिक एकता, अनुशासन, नियमित संगठन विस्तार र जनताका मुद्दाप्रति जवाबदेही बन्न सके मात्र नेपाली कंग्रेसप्रतिको जनविश्वास अझ सुदृढ हुने बताउनुभयो।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर 39 लाख ठगी गरेको अभियोगमा काभ्रे र रामेछापका दुई युवक पक्राउ परेका छन्। ठगी गरेको आरोपमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई पक्राउ गरिएको, पन्तले एक युवकलाई आयरल्याण्ड पठाइदिने भन्दै 16 लाख र खत्रीले दुवै पठाउने भन्दै 6 जनाबाट 23 लाख ठगी गरेको आरोप छ। महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा एङ्गो चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा राइड सेयरिङ एङ्गो चालक दोलखाको तामाकोशी गाउँपालिका चार घर भएका 41 वर्षीय शिवकुमार खड्का छन्। बाप र 01-002-79-48 नम्बरको ट्याक्सीका चालक खड्कालाई पीड़ित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको, सेवा लिइसकेपछि ती महिला सेवाग्राहीलाई चालक खड्काले फोन म्यासेज गर्ने अपशब्द बोल्ने गरेको आरोप छ। दोलखाको बैतेश्वर गाउँपालिका 8 क्षेत्र पामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। स्थानीय 63 वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको, आगलागीबाट घरमा रहेका सुनचाँदी गहना नगद पैसा अन्नपात र लत्ता कपड़ा सहित सम्पूर्ण सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आगलागीबाट घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

र डोल्पाको जगदुल्ला गाउँपालिका चार मौर्य लेखमा आज दिउँसोजित दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका आठका 38 वर्षीय विष्णु थापाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा चालक सहित 13 जना घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेरबली बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रममा समाज दोहोरीको पर्खामा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक सांगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै मुटुको ढुकढुकी मुटुको टुक्रा अब खर्चौदाबाट 15 लागेको ह्यान्डसम ठिटो कार्यक्रम प्रस्तुत श्री राज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई आज विशेष विशेष विशेष बनाउनको लागि। रातको समय छ, 10:16 गइसकेको छ। के गर्दिनुहुन्छ, कहाँ हुनुहुन्छ, कुन कुन माध्यमबाट हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिँदै हुनुहुन्छ, सुनेर साथ दिनुहोस् ल। कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनुहोस् ल पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला तपाईँले हामीलाई देश तथा विदेशमा रहेर सुनेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु, सुनेर साथ दिनुहोला। त्यस्तै प्रत्यक्ष रूपमा हेर्न चाहनुहुन्छ, सुन्न चाहनुहुन्छ भने टिकटकमा श्रीराज महत आइडी रहेको छ, त्यस मार्फत पनि म उनीहरू भइराखेको छु। भिडियो लाइभ मार्फत म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर तपाईँहरूले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा हजुरको रेडियो सर्च गर्नुभयो भने त्यहाँ तपाईँले अडियो लाइभ बताउन सक्नुहुन्छ एसएमएस दोहोरीको, त्यसमा तपाईँले म्यासेजहरू लेखेर पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनु भएका म्यासेजहरू लेख रचनाहरू वाचन गर्नेछु पनि भन्न चाहे। बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पेट चिन्ता व्यथाहरूलाई भुलाउनेछु ल, कोसिस गर्नेछु, सुनेर साथ दिनुहोस् पनि भन्न चाहे। लोकगीत संगीतको संरक्षण सम्वर्धन गर्ने कोसिस पनि रहन्छ यो कार्यक्रमको हाम्रो होइन, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। लेख रचनाहरू केही लेख्नु भएको छ भने अझ विशेष रूपमा वाचन हुनेछन् होइन, डिस्क्राइब गरी गरी म वाचन गर्नेछु। माया प्रेमका विषयका समय सामुद्रिक कुराहरू जन्मभयो भने मैले प्राय जसो भनौँ अलि बढी नै कुराहरू गरिरहेको हुन्छु सर, लेखेर पठाउनुहोस् ल, वाचन गर्ने कोसिस गर्छु भन्दै धेरै कुरा गर्न चाहिँ कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा। यति बेला मलाई हिजो रोजाइमा पार्नु भएको थियो, गीत राख्दिनु है भन्दैनन्थ्यो हाम्रो एम इजरेलजीले, धरती कुनको आकाश जुनकै हो जस्तो लागेको थियो होइन। यसो गीत आज कार्यक्रमको सुरुवातमै राख्न चाहन्छु, रामजी खान अनि विष्णु माझीको आवाजमा गीत। यति बेला यो गीत तपाईँको माझमा राख्न चाहन्छु, यसमा शब्द सुन्दर विरही पाखरिन अनि संगीत पनि सुन्दर विरही पाखरिनको रहेको छ, धरती कुनको आकाश जुनकै हो।

धरती कुनको आकाश जुनकै हो, मैले बाछा कसमै खाइसके, म त जुनै जुनै उनकै हो। रामजी खाँड विष्णु माझीको सुमधुर आवाज मनको गीत कार्यक्रम एसएमएस देहोरीमा राखेर शुरूआत गरिसकेको छु, अर्थात होइन दैलो उघारिसकेको छु। अब फटाफट मेसेज पठाउनुहोस् अनि कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस्, साथसाथै जो यति बेला घुर्न लाग्दै हुनुहुन्छ उहाँलाई उठाउनुहोस्, बिउजाउनुहोस्, पानी मुखामा छ्यापेर हुन्छ कसरी हुन्छ है, किन त्यसो भनेको भन्दाखेरि एकछिन सुन्नुपर्छ हो, 10-11 बजीसम्म त आउँछ कार्यक्रम है, सो त्यो भएर पनि भन्न चाहे। त्यस्तै गरेर लेख रचनाहरू केही लेख्नु भएको छ आफ्नो प्राण प्यारी मुटुको लागि होइन, अनि कसैको लागि भने पठाउनुहोस् है, म वाचन गर्ने कोसिस गर्छु पनि भन्न चाहे। यति बेला म म्यासेजतर्फ लागिहाल्छु, म्यासेजहरू थुप्रै प्राप्त भइसकेका छन् सामाजिक सञ्जाल फेसबुकमा। पवन आले हुनुहुन्छ, हेलो हजुर नमस्कार, अनलाइन मार्फत कार्यक्रम सुन्दैछु, सिन्धुली फिकल टिम खोला गाउँबाट होइन मगर टोलको मान्छे हो भन्नुहुन्छ, हजुर काठमाडौँबाट कार्यक्रम सुन्दैछु। सम्झना गर्नुपर्दाखेरि मम्मी बाबा स्पेसल श्रीमती अनिसाले अनि छोरी प्रिन्सा छोरी आस्थाको लागि सम्झना छ है भन्नुहुन्छ, अनि अब भजन गीत पनि समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। हिरा भुजेल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, सन्चो हुनुहुन्छ दाई भन्नुहुन्छ, ठिक छ राम्रो छ रमाइलो छ। प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ ढिलै भए पनि जन्मदिनको शुभकामना भन्नुहुन्छ पनि, अनि शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ। त्यस्तै मामुअन्जना यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, सुना कन्दुङ्गा, अनि अरू चिन्ने नचिन्ने, सम्झने बिर्सने, माया गर्ने घृणा गर्ने, सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ। धर्मराज हुनुहुन्छ, नमस्ते श्रीराजी, रात्रिकालीन अभिवादन भन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दुबईबाट। सम्झना सबैमा शुभरात्रि शुभ सपनीको कामना है भन्नुहुन्छ। रूपसेना योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सुन्दरी ढुङ्ग्रेवासबाट कार्यक्रम मजाले सुन्दैछु, रूपसेना योगी हो भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, हेर्दै पनि हुनुहुन्छ उहाँले होइन। त्यस्तै गरेर यति बेला सुमित्रा थापा मगर हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ हिरा भुजेल हुनुहुन्छ, यही कार्यक्रमबाट हो हाम्रो बिहे भएको भन्नुहुन्छ, हो र यो स्टोरी सुन्न मन लाग्यो मलाई। हिराजी तपाईँको त्यो स्टोरी सुनाउनुहोस्, लेखेर पठाउनुहोस् न, होइन म फोनबाट सुनाउँछु भन्नुहुन्छ भने भोलि बिहान अब 10 बजेको कार्यक्रममा सुनाए पनि भयो, होइन 11 बजेको मसँगै सुनाउनुहुन्छ भने 11 बजेकोमा म सुन्न चाहन्छु कार्यक्रममा तपाईँको लभ स्टोरी कार्यक्रममा कसरी बस्यो, हुन त हुनसक्छ। अब अहिले जस्तै म्यासेज पठाएर मेरो प्यारीलाई सम्झेको छ भनिदिँदाखेरि त उहाँले म्यासेज पाउनुहुन्छ। अब यो बेलामा त हुन त हात हातमा मोबाइल छ, सामाजिक सञ्जाल छ, त्यो अलिक पहिला त अब रेडियो माध्यम थुप्रै हुन्थ्यो होइन, सम्झना आदान प्रदान हुन्थ्यो होला, रोमान्टिक थियो होला त्यो बेलाको माया, मलाई सुन्न मन लागेको थियो तर कसरी सुन्ने, ठिक छ। निरोज चेवा पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मिनु लम्तरी मगर हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ यति बेला, मेसेज पठाउनु भएको छ, वाचन गर्ने कोसिस गरिरहेको छु। नमस्कार है रामेछाप हिमगङ्गा, घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, चिनै मिलेन भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्ने कोसिस म गर्छु पनि भन्न चाहे। त्यसलाई म म्यासेजतर्फ लाग्छु ल, सुरुवात म्यासेज वाचन गर्नु पर्यो। मिनु लम्तरी मगर हुनुहुन्छ, नमस्ते रात्रिकालीन लोकसङ्गीतको विवाद नमस्कार भन्नुहुन्छ, सदाज आज पनि यो रात्रिकालीन प्रहरमा लोकप्रिय कार्यक्रम एसएमएस दोहोरी हेर्दै र सुन्दैछु, सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत पाल्पा पालुङ घर भइहाल भने साउदी अरेबियाबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। अमिना हुनुहुन्छ, अमिना सुनवार हुनुहुन्छ दोलखाबाट, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि प्यारी सुशीला विश्वकर्मा दादा राज घले मगर, त्यस्तै गरेर विवास कुलुङ पृथक, तिलक विष्ट, रत्नबहादुर थापा, टेकु छेत्री, मायाली सलिम्बु, कविता घटानी, अर्पल रोशनी, सरस्वता पोखरेल, कालो बिरमान सुनवार, कुमार प्रजा, किराती अञ्जना लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। भाइ नमस्ते, सन्चै हुनुहुन्छ अनि खाना खानुभयो भन्नुहुन्छ प्रकाश देशी, रूममा बसेर सुनिरहेको छु, मैले त रोजेको गीत बजाइदिनु भएन, आज त जसरी भए पनि राखिदिनु होला है भन्नुहुन्छ। शान्ति परियारको हिजो मैले रोजे गीत राखिदिनु होला भन्नुहुन्छ, फेरि बोल लेखेर पठाउनुहोस् ल, म समयले 7 दिनसम्म राख्ने कोसिस गर्छु। सौरभ केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, भारतको
हिमाल भारतको गुजरातबाट उहाँको घर चाहिँ बागचर नगरपालिका 8 हो हाल चाहिँ भारतको गुजरातमा छु घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे त्यस्तै गरेर पशुपति शर्माको 30 को गीत राखिदिनुहोस् भन्नुहुन्छ प्रकाशजी तपाईँ जिस्किन थाल्नुभयो कि जस्तो लाग्छ नरिसाउनु होला तर होइन 30 को गीत आउन के अरे 30 को गीत राख्नलाई समय छ 30 भदौमा पर्छ कि मैले हिजो त्यत्रो भने प्रकाशजी तर अब भन्दाखेरि मलाई नै नमजा लाग्छ अनि तपाईँले फेरि आज त्यही कुरा दोहोऱ्याउनुहुन्छ अनि होइन तर माया हो भनेर म त्यो रूपमा लिइरहेको छु तर बारम्बार एउटै कुरा चाहिँ हुन्न जस्तो लाग्छ सुन्दै हुनुहुन्छ अथवा नसुनिकन म्यासेज गर्दै हुनुहुन्छ भने त भन्न सक्दिनँ तर सुन्दै हुनुहुन्छ भने तिज आउन भदौको महिना छ साउन टन्नै महिना बाँकी छ अनि भदौको पनि अन्तिम अन्तिमतिर छ भनिसकेपछि तिजको गीत अहिलेदेखि बस्छन् त भनेको प्रकाशजी होइन दसैँको गीत मैले अहिलेदेखि राख्छु त भनेको यसको महत्त्व के छ र चाडबाड भनेको चाडबाड हो हाम्रो होइन जहिले चाडबाड आउँछ त्यही दिन मात्र राम्रो लाग्छ जस्तो लाग्छ सधैँ दसैँ सधैँ आयो भने राम्रो हो तर जुन विशेष दिन हो नि होइन त्यो दिन भनेको त्यो पर्व भनेको त्यतिखेरै हो क्या राम्रो मजा आउने भनेको है प्रकाशले अब त्यसको गीत भन्दै हुनुहुन्छ ठिक छ नरिसाउनु होला मैले यो भन्दा मलाई चाहिँ बरु मन दुख्छ तपाईँलाई भन्दा पनि मलाई मन दुख्छ मैले यो भन्नु नहुन थिएँ कि जस्तो मनमा अलिक खुल्दोली हुन्छ त्यो भएर पनि फेरि तपाईँ हिजो मैले त्यही कुरा दोहोऱ्याएँ आज फेरि त्यही भन्दै हुनुहुन्छ त्यो भएर पनि मैले ह्याट भने म भने त मेरो कारणले मन नदुखाओस् नदुखोस् भन्ने हो जबसम्म म रहन्छु यहाँ अथवा कार्यक्रममा रहन्छु भने मन नदुखोस् होइन दुखाएको छु भने माफी माग्न चाहन्छु तर म भनेर गर्छु कुराहरू होइन केही केही कुराहरू मैले जानिनँ अथवा केही नजाने कुराहरू त्यति गल्तीवश भयो भने फेरि भन्नेछु होइन म दोहोऱ्याउँछु तर अलिकति बानी के भने इमान्दार हुनुपर्छ जस्तो लाग्छ कि होइन रेस्पोन्सिबिलिटी म सधैँ भन्छु तपाईँ सानो काम गर्नुहोस् अथवा जहाँसुकै जानुहोस् होइन जसुकै होस् तपाईँ जस्तो बिग्रियो पनि सप्रे पनि रेस्पोन्सिबिलिटी केहीमा त केहीमा हुनुपर्छ जस्तो लाग्छ तपाईँले केही गरिराख्नु भएको छ भने चाहिँ होइन तर छैन भने पनि त केही न केहीमा त हुन्छ नि होइन जस्तो लाग्छ त्यो भएर पनि मैले हिजो त्यत्रो भने तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्थ्यो मेसेज पठाउँदै हुनुहुन्थ्यो तर फेरि आज त्यही कुरा दोहोऱ्याउनु भयो मलाई चाहिँ नमजा लाग्यो त्यो भएर मैले भनिदिएँ फेरि त्यो नरिसाउनु छ है भन्न चाहे रोमन मोक्तान तामाङ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु तिजका गीतहरू तिज आउनुभन्दा 15-20 दिन अगाडि अथवा 1 महिना अगाडिबाट बज्न थाल्छन् दसैँका गीतहरू दसैँ आउनुभन्दा 1 महिना अगाडि होइन अथवा 10-15 दिन 15-20 दिन अगाडिबाट बज्न थाल्छन् होइन तर चैते दसैँका गीतहरू अहिलेदेखि राख्न थालेर हुँदैन के अहिले असारे गीतहरू सुन्ने होइन असार साउन अब यो लागिसकेपछि पछि तपाईँ दसैँको बेलामा असोज कार्तिकमा असार गीत सुन्छु भन्न त पाइयो तर त्यसको पनि सिजन हुन्छ जुन सिजनमा माया गर्नुको पनि एउटा हुन्छ अरे कि जुन बेला मजा आउँछ नि जुन उमेरसम्ममा माया होइन अब खै कता कता कुरा लाग यतातिर नजाउँ म्यासेजहरू गर्नु गर्दै हुनुहुन्छ वाचन गर्नुपर्छ सानुमाया हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सानुमाया शेर्पा उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे अमिनाजी स्वागत छ पनि भन्न चाहे माया गर्नुहुन्छ प्रकाशजी मलाई खुसी लाग्छ तर त्यस्तै गरेर यति बेला तामाङ हुनुहुन्छ हेलो नमस्कार म पनि यता सुन्दैछु है रोमानियाबाट घर चाहिँ मेरो सिन्धुलीको गोलन्जोर हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु तामाङ नरिसा हो मैले गलत त उच्चारण गरिनँ नि हजुरको नाम त्यो भन्नुहोस् ल कहिलेकाहीँ उच्चारण गलत हुनसक्छ सुन्दै हुनुहुन्छ भने भनिहाल्नुहोस् है त्यस्तै गरेर यति बेला कविता घतानीले पनि सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला सरिका छेत्री हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ बैतडीको पुरचौडी घर हो हाल चाहिँ इन्डियाको सिमलाबाट सुन्दैछु भन्नुहुन्छ विशेष रूपमा धन्यवाद धेरै नयाँ नयाँ साथीहरू जोडिराख्नुहुन्छ भएको छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु आयुषापुरी हुनुहुन्छ कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ पुरानो गाउँ सिमलेबाट आयुषापुरी हो भन्नुहुन्छ दिदी पुरी अमृता अञ्जिता विजय थिङ त्यस्तै लक्ष्मीगिरी अनि मम्मी दुर्गापुरी बाबाको लागि
सबैमा सम्झनामा आएछ अनि अब बज्नु सुनाउन चाहन्छु समर्पण गर्न चाहन्छु हुनुहुन्छ लभ शक्ति माङफाङ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ घिमिरे विश्व हुनुहुन्छ हजुर सर नमस्कार है नमस्कार मलाई पनि एउटा गीत होइन सुन्न मन लाग्यो लोकधोरी गीत छ नि भन्नुहुन्छ गनगन भन्ने त्यो गीत राख्नुहोस् ल मिल्छ भने भन्नुहुन्छ ओके ठिक छ राख्ने कोसिसमा गर्छु पनि भन्न चाहेँ भान्तु अझै हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर मुक्तान कान्छ हुनुहुन्छ हेलो दाइ नमस्ते कार्यक्रम सुन्दैछ है हजुरकै छेउछाउतिर छु भन्नुहुन्छ स्वागत छ आउनुहोस् न छेउछाउतिर हुनुहुन्छ सँगै बसेर सुनौ के छ र होइन पनि भन्नुहुन्छ है अनि यति बेला हेर्दै पनि हुनुहुन्छ धनगजनी हुनुहुन्छ उहाँलाई स्वागत छ मेरो प्यारो मित्र आज यस्तो झुल्किएका छ मलाई है नवीन तामाङ हजुरहरूले पनि चिन्नुहुन्छ उहाँलाई पनि स्वागत छ सम्झना सबैमा भन्नुहुन्छ है त्यस्तै गरेर कविता महतारा हुनुहुन्छ उहाँहरूलाई पनि स्वागत छ सम्झना सबैमा भन्नुहुन्छ धेरै समयपछि है कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै अमिना सुनार हुनुहुन्छ हेर्दैछु भन्नुहुन्छ हामी सिधै गाउँबाट हुनुहुन्छ म पनि आएँ है ब्रो हेर्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रूपसेना योगीले पनि हेर्दै हुनुहुन्छ हिराबहादुरजीले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे यति बेला म गीततर्फ लाग्न सुनिता सुनिवार हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद म्यासेज वाचन भएन भने फेरि भन्नुहोस् ल मैले म्यासेज पठाएको दुःख गरेर म्यासेज वाचन नगर्नु भन्न पाइयो कि हिरो सेवा हुनुहुन्छ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ उहाँले गीत रोजाइमा पार्नुभएको थियो ठिक छ मैले अर्को गीत राख्न खोजेँ ल गनगन गीत त्यसपछि म राख्ने कोसिस गर्छु लोकदोर गीत छ नि गनगन भन्नुहुन्छ वही गनगन होइन यो गीत राख्ने कोसिस गर्छु म यति बेलाको समयमा त्यसपछि आउँछु यो गीत तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि म आउँछु म्यासेजहरू पठाउँदै गर्नुहोला कार्यक्रमलाई पनि सुनेर साथीदै गर्नुहोला यसमा आवाज दिनुभएको छ सङ्गम थापा प्रतिमा अर्यालको सुमधुर आवाजमा गीत शब्द सानुकेशी सङ्गीत सफेक्स मदन

योगी तपाईको माझमा राखिकन गर्न आएन। योगी त राखिसकेको छु संगम थापा प्रतिमा रियालको सुमधुर आवाजमा गीत कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रुट आज महत्व भर्खर 14-15 लागेको एन्सम छिटो छु नपत्या हेर्नुहोस् रामी छापमा आउन सक्नुहुन्छ। म यतै हिँडिरहेको हुन्छ यस्तो लखर लखर पारले ठिक छ आउन सक्नुहुन्छ पनि भन्न चाहे मेसेजहरू प्राप्त भइरहेका छन् पनि भन्न चाहन्छु भन्नुहुन्छ रूपसानाजीले पत्याउनुहुन्न अरू त के ठिक छ। यति बेला माया भनेको धेरै ठुलो कुरा होइन जस्तो लाग्छ। बस दिनभरिको थकाइपछि तिम्रो भनौँ न त्यो मिठो कुरा र म छु नि भन्ने एउटै शब्द नै मेरो लागि संसारको सबैभन्दा ठुलो खुसी हो रे। दिनभरि थकाइ लागिसकेपछि अनि जब उसँग कुरा हुन्छ अथवा उसँग सँगै बसिन्छ नि त्यसपछि चाहिँ म छु नि होइन तिम्रो लागि भन्ने त्यो शब्दहरू सुनिन्छ नि हामी छौँ नि हामी गरौँला नि केही होइन यस्तो गर्नुपर्छ नि भनिसकेपछि संसारको खुसी त्यो होइन र जस्तो लाग्छ होइन माया कहिलेकाहीँ यस्तै हो। कोही मान्छे यस्तो हुन्छन् जसलाई बोलेर भन्दा पनि बढी मौनतामा माया गर्ने मन लाग्छ कि माया गर्नु मन लाग्छ कोही कोही मान्छेलाई। तिमी मेरो त्यो मौनता हो जहाँ मेरो मुठुले सधैँ तिम्रो नाम जपिरहन्छ माया अरे कि आजकल त माया ट्रेन्डमा चलेको छ। यति बेला म म्यासेजतर्फ लाग्छु। म्यासेज पठाउनु भएको छ मलाई यति बेला हुनुहुन्छ माधव ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ वीरतामोड झापाबाट आज सम्झनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल बुनु अस्मि सताङ रमिला राई शान्ति विशी राई त्यस्तै गरेर राई अनिता काली भूमिका त्यस्तै गीता लिम्बू रञ्जित राई काला दुर्मान सुनवार पूर्वली आकाश राई मुना कोइन सिबी मुना मुखिया कमला मुखिया हजारमान राई राई अनिता जेनी लिम्बू निशा बान्तवा राई लवली मेलिना कल्पना साम्पाङ कुमारी लाउती दिलुसानो एम्फु भावना चामलिङ राई रमिला बान्तवा राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ यसलाई अलिकति छुट्याएर त्यस्तै कमला मुखिया हुनुहुन्छ सम्झना सबैमा भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मोक्तान कान्छा हुनुहुन्छ यति मेरो छेउछाउमा हुनुहुन्छ भन्नुहुन्छ तामाङ सेलो राखिदिनुहोस् है भन्नुहुन्छ तामाङ सेलो सुन्न मन लाग्यो तपाईँलाई तर लोकदोरी भाकाहरू राख्ने कार्यक्रम हो म पछि चाहिँ हट्दिनँ है हजुरहरूको चोइसबाट कहिलेकाहीँ समयले साथ दिएसम्म राख्ने कोसिस गर्छु तर म हेर्छु आज चाहिँ है खाना लिनुभयो भन्नुहुन्छ क्षेत्रीय आयुष हुनुहुन्छ कार्यक्रम रामेछाप फुलासीबाट सुन्दैछु हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ धनु गजमेर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि हेर्दै पनि हुनुहुन्छ उहाँ त्यस्तै गरेर खाना लिनुभयो भन्नुहुन्छ खाना भइसक्यो झर्को नमानिकन वाचन गरिदिनु है भन्नुहुन्छ।

म त झर पो लाग्यो, मलाई भाषण गर्दिन, हो म्यासेज किन पठा हो के भनेको भनेको झर्को म्यासेज पठाउनुहुन्छ अनि यसरी भन्नुहुन्छ कि जसरी म झर्को मानेर भाषण गर्छु रिसाउँछु जसरी भन्नुहुन्छ अनि मन कस्तो कस्तो हुन्छ। छैन झर्को मानेको छैन, माया गर्नुहुन्छ। मैले भने नि मैले गल्ती गरेँ भने म आफै भन्छु कि मैले यो गल्ती गरेँ कि भनिदिनुहोस् ल, सच्याइदिनुहोस् ल भनेर म आफै भनिरहेको हुन्छु होइन। अनि नत्र अरू त म प्राय जसो अनि त्यस्तो हुन्न, सरको रिसाउने हुन्न। म रिसाएको दिन फेरि आकाश त्यो चटाङ हुन्छ नि गडाङ गुडाङ गरिसकेपछि आकाश गर्छ नि त्यसरी गरिदिन्छ रिसाएपछि, बवालमा चिन्छ अरे कि बवालमा चिन्छ ए गीत ठिक छ। सम्झना गर्नुपर्दा घर परिवारमा मम्मी बाबा दाई भाइ बहिनी दाईहरूमा रविन तामाङ, नरगी सिंह, मुनराज मगर, त्यस्तै गरेर शङ्खलाल तामाङ दिदी, कविता बबिता मगर, त्यस्तै गरेर साथीहरूमा शिला अधिकारी, युनिसा तामाङ, जेनिसा श्रेष्ठ, अनु मगर, कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, त्यस्तै गरेर राज घले मगर, ईश्वर बस्नेत, विनिता छेत्री, अमिना, सञ्जय बस्नेत, सम्पाली शेर्पा, निशा श्रेष्ठ, हिमाली छेत्री, छेत्री कल्पु, निशा लामा, शेखर राज रसाली, त्यस्तै रामकुमार लिम्बू, रमेश गजमेर, रमेश कतानी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सबिना पोखरेल, रूपसना गिरी, राज कालीकोटे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सुनिता सुनवार, भुवन बराल, राम बराल, त्यस्तै गरेर रमिला तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दिलसा राई हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। माया फेरि हुनुहुन्छ, कार्यक्रम सुन्दैछु मन्थली नौ पुरानो गाउँ सिमला घर भइहाल्छ दुबईबाट भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि मामु बाबाको लागि सम्झना, बुनु आयुषा फुरी, त्यस्तै अञ्जिता फुरी, छोरी दृश्य फुरीलाई पनि सम्झिन चाहन्छ है भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला दर्शन नमस्ते, म दारमा गाउँपालिका सल्यानबाट सुन्दैछु भन्नुहुन्छ। उहाँ लाइभ मार्फत याद हुनुहुन्छ होला। साथीहरू सबैमा धेरै माया छ, शुभरात्रि मिठो सपनीको कामना भन्नुहुन्छ। पुरुषोत्तम रावत हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अर्को राउत पनि हुनुहुन्थ्यो निशाजी, उहाँले पनि आज मेसेज पठाउनु भएको छैन गरे है, ठिक छ, उहाँले आज सुन्न पाउनु भएको छैन। त्यस्तै आएर त अर्को हुनुहुन्छ, काठमाडौँबाट मिडिया प्रेमी जनक लामा हुनुहुन्थ्यो, उहाँले पनि मेसेज पठाउन छोड्नुभयो आजकल होइन, ठिक छ, सम्झिराखेको छु भन्न चाहे मैले चाहिँ। कुमारी हङलावती हुनुहुन्छ, पाँचतरबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। अनि घिमिरे कान्छु असरी घिमिरे विश्व हुनुहुन्छ, मेरो रोजाइको गीत राखिदिनु भएकोमा धन्यवाद धन्यवाद सर भन्नुहुन्छ। फेरि पनि सुन्दै गरौँला, हस्त धन्यवाद भन्नुहुन्छ। गइसक्नु भयो भनेको पुग्यो भनेको यही हो कि विश्वजी होइन, आजकालको माया यही हुनुहुन्छ, आफ्नो इच्छा पुगिसकेपछि अनि त्यसपछि छोडिदिनु कि, त्यस्तो नगर्नुहोस् न, हामी छौँ त एघार बजीसम्म कार्यक्रम आउँछ, सुनेर साथ दिनुहोस् न। प्रेमिका छेत्री हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। मनोज सुन्दास मान्छे विनाशले हेर्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। विनिता छेत्री पनि हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै सुनिता सुनार हुनुहुन्छ, उहाँले पनि हेर्दैनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई टिकटक लाइभ मार्फत हेरेर, यति बेला श्रीराज महत टिकटक लाइभ रहेको छ, त्यसबाट पनि म भिडियो लाइभ मार्फत अनियर भइराखेको छ है। त्यस्तै गरेर लुका मोड्रिक खेलाडी नै आउनुभयो क्या आएन, अहिले त वर्ल्ड कप चलिराखेको छ त, ठिक छ। धेरै नमस्ते, कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, जस विशेष रूपमा धन्यवाद। मनोज सुन्दास हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगाझुली रातमाटाबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, ठिक छ, मेसेजहरू कुराकानी भइराखेको छ भनिसकेपछि म गीततर्फ लाग्न चाहन्छु। यति बेला मेसेज वाचन भएन भने वाचन भएन भन्नुहोस् ल। यति बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै बोले जस्तो लाग्यो, एउटा गीत राखिदिनुहोस् ल भन्नुहुन्थ्यो, म एउटा गीत राख्न चाहन्छु प्राय जस्तो, ठिक छ, चिनै मिलेन यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि तामाङ सेलोहरू त्यतातिर जाउँला ल, अन्तिममा नयाँ नयाँ गीतहरूलाई प्राथमिकता दिइरहेको छु म। यति बेला कुशल बेलवासी शान्तिश्री परियारको आवाजमा गीत राख्ने कोसिसमा गर्दैछु, चुना मिलेन। प्राय जस्तो प्रकाश केसीजीलाई पनि मनपर्छ यो गीत होइन, उहाँले पनि कुशल बेलवासीको गीतहरू सुनिराख्नु भएको छ, सुन्ने गर्नुहुन्छ, शान्तिश्री परियारका गीतहरू रोजाइमा पारिराख्नु भएको हुन्छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, वर्ड फम्बल भयो सरी, कुशल बेलवासी शान्तिश्री परियारको आवाज, शब्द कमल प्रसाद कणेल, अनि संगीत श्रीकृष्ण अर्यालको रहेको छ यति बेला यो गीत तपाईँको माझमा।

የጌትነት ተፋጅ ማዝነት ሰጥ የሚተመራከ አላስተ መስራ ተካቲ ለርሳን ስለ ኮልጋ የስታንስ የፕራይቬት ካርድ ባዲን ስለ ዲሃር ቢኒያ ተክሳ ከርግም ያሰማስ ደሆሪያን ያር በራከ ኮሳ አባዝ ነው መስሪ ራዝ ማሐች ወካር ጸው ደባደ 15 መላጊቀ አንሰም ቺተስ ፓታውኑ ወነ መላት ሐሰ ተር ፓታውኑ ፖርሰገ ኮልጋይ ኬረ ናፓታውኒ ኮላለ ባጋውሲ ኬኬ ባንሰኒ ቴስት ቴስት ያ አታፈለ ቢሳስ ነው ላጊኩ ነው ሰክሳ አምስት አመት ሳበዛል ማሚ አይሰው አይነው ስቱዲዮ ያይሰው አሁን ሰክነው እንሽ አሚ ኦፈን ሰው ለህና ደጂ ራቲስተም አይነ ሰንደይ ተፋያርኮ ሳትና ሆነ ሰው ወይራ ይካፈን ሰው አይነ አሁን ሰክነው እንሽ ሰነ ሰክነው እንሽ ኬት ሰከሰው ወነ ሰክነው እንሽ ወይነ ፕሊ ማነ ሰክነው እንሽ ወይነ ኪዮ አይነ ኒደጋነ ሰክነው እንሽ ታሪክም ያሰመስ ቢሆሪ አጣቀ ሳትድ ነው እንሽ ማለኛ ማላይ ባንደን እንሽ ጊሚሬ ቢስተሳለ ሳይንስ ወደ ከሰር ስለተማ ማንንም ስለ ቢስተስ ረመዳን ባድ ነው ሳይንስ አይ ቢስተስ ረመዳን ባድ ቴስት ገረድ ማሰጅ ሪፕራፕት ባይራይ ካሰን ተለከኝ ከኩራሩ ጋር ነው ማላክሰበኒ ማያ ካፕቴም ከኩራ ካንጂ ኮንቲ ዘስተላክሲያ የማያ ፍሬም ፍን ቀቴ ጋር ነው ጅነጂማ ባኒ ዘስተኩን ላክሰ ማለኪኑ ዮ ይስተ ባከይ ሀ ኪዮየ ኬ ባኮ ሰርማለ ኬ ባኮ ሰኖለ ዘስተላክሰ ፈበኒ ኸይ ይሆ ኪሆ አፈን መናጫይ አተስተ ገረረ አትበላ ማ መሰጅ ባሰን ገነሰንስ ኬ ኩራሩ ገነሰንስ ለክረሰናሩ ታ ኮሜ ፕራፕተ ዘስተላለ ታዝ አንይሰ ከሰንን ሰሰምዘና ሰባይ ማይ ባንነን ሰማለፈን ቢሰስ ትርማተን ባድነሰንስ ተስተ ገረረ መለጣማን ስለራክት ነይ ባንነን ሰምሮ አይነ የጤና ዝክ ከመጥራው ነው እንሰ ማነውና ፕራይዘስ አራክኒኮ ሲስተም ጋር ወለ አፈን መናሳይ ፕራይዘስ ፍሪ አኪዮ ባናክሪማ ድንድነ መለ የውጤ ማንሽ ጋር ወዛጊ ደር ራክቲ ነው እቴ ባርፈን ማ ኮሲስ ጋር ነሽ ባኔም ኮማትር ነው አይነ እቴ ባርፈን ነባዝና ፍን ሳክሳይ አፈን መናሳንስ ሚለን ጋር ምጡን እንሰካሪክም ስነል ሰይድ ሀቀታር ባታ ሰንዘና ሰበይ ማስበራትሪ ባንንም ሰማለፍን ቢስስት ማዘን ባድና ሳንስ ነ ያሳትር ላይ ፈኒ ታለዲን ስጌማ ናትራ ፕረካስ ይለሳን ደይ ሮዛይ መፋሪ ራክነው እንሰ ማሪሳውን እንሰ ፈዲ አይነ ኤባር ፈኒ ቴስት ናሪሳውን ሳይ ታፋይ ፈኒ መናሳይ ካይለ ካንጀስት ማና ያሳትር ላይ ታለዲን ስ ኤባር ፈኒ ሀፊዝ ዩኒስ ባበር ነንሰ ፓኪስታን ለክንባይቆሰ ዳዶ ሲንድ ፓኪስታን ለክንባይቆሰ አላብስስት ማተንባት ማሰስ ኮላቢ አተስተ ገረዳ ሚዲያ ፕሪሚየር ማላውን የምንንሰ ካሪክም ስነይቸ ባንንሰ ታፍለዝን ባተ ሰምዛና ጋርን ፖርዳክሪ እንድራ ሳምኒንግ ራይ ተስተ ገረዳ ካሊካ ማላውን የምንሙ ዲያር ዝበን ስባ ትክራም ስማር ተስተ ገረዳ እትበላ ካርደጎ ዮንግ ሃንግ ዳይሬክተር ባደር ታታላክስማን መጋር ተስተገረደ ከመላ ሙኪያ ተስተገረደ ሚሲንግ ሪወት ራምላል ስማን ባይ አቲት አንዘን ላይ ሰንዴስ ግሩን ተስተገረደ ዲአር ላክስሚ ሰትሪ ኢንድራ ሳምሊን ተስተዳይር ከመል ስትረስታ ባሰንተ ስትረስታ አሮን ማንዳሪ ኡታም ኤካንታ ፕሪሚስ ስትረስታ አስነ መስነት አካስታ ጂቨን ማታ መገር ለካይ ሰበ መሰንዘና ሰባንንሰ ንርደስ ተምንንሰ ቀርጨም ስነል ሰባንንንሰ ፓስተር ባደ ፓስተር ኮሚት ላግዚን ዲ አልቺ ሳት ሰምንሮ ፓሪካት አርባታ ካሪቶ መዛለ ስነልሽ ባንንሽ ማለፈን ምስስት መታንባ ሰምዘና ሰንዴ ስታፍ ቆርደ ሄሪ ሰምቸ ዘስ አንኪታ ስማር ሊሙኒ ፓቢና ማያራይ ዝሚታ ጻሚን ጋይ ፍቺ ሰንስክሪት ላማ ዲልብቺሪያ ሩቢናት ሃሚ ዳር ማንሽቲኒ ከመላውኔ አባጊ ስትዝና ካልፈና ቸትሪ ከኑሳ ስማር ሰሪታ ያክትማ ራያኒታ ፕሪብሊክስ ሲመመጣፈያ ለጋት ሰበማ ሰምዘና ማያቻ ባንንሽ ተስተይ ጋረዳ አንዳይ ባደውላግኒ ቢትከ ይሮዛይ ካጂ ደራክት መስፋንነንሰ ማለስ ፓካፈኒ ወስቶጂ ባንናፈላ ዲስካጂ ባደውላግኒ ቢትከ ተባሰናላ ዲስካጂ ደረ ቲክሰብሰስ ማታነባ አትነን ተነሳንሰ ማለይ ያውታጂ ደራክት መስፋይ ባንነንቲ አምሮ ታነን ስለ ወለ ተካላረቲ በላ ዲማክ ማአይነ ከሪቦን ቲክሰ እቲበላ ማላይ ያርደ ነን ሰከስለ ባናሽሪማ ሁንንሳ ስላ አዲካሪ ማይ ኔም ኢስ ስላ ባንደያደ ነን ሰማለ ቢስስር መደንባት ነጻንሰ አተስተ ገረረ ፕሮቢን ታማኝነ ወጥራ ሁንንሳ ማለፈን ያደንንሳ ሰምዘና ሰበይ ማይ ባንደንሳ ማለፈን ቢስስር መደንባት ነጻንሰ ራስክ ማርከርከ ፈኒ ሁንንሳ አሜሪካ ዳታ አይ ማባንንሳ ማማንንሳ
उहाँले पनि हेर्दैनन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सक्नु भने सायद अमेरिकातिर हुनुहुन्छ मामा, ठिक छ। त्यस्तै गरेर के छ खबर हजुरको भन्नुहोस् पनि हुन चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मलाई म्यासेज पठाउनु भएको छ। प्रायः जस्तो मैले म्यासेजहरू सबै वाचन गरिसकेँ जस्तो लाग्छ। नयाँ साथीहरूले केही म्यासेजहरू पठाउनु भएको छ कि भनेर हेरेको छैन, सो मैले म्यासेज सबै वाचन गरिसकेँ है। अनि त्यसपछि मैले के भन्न खोजेको थिएँ भन्दाखेरिमा, रूपसन आयोजीले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मलाई सुन्दा भन्दा पनि हाम्रो धनुजीले रोजाइमा पार्नुभएको थियो गीत होइन, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला चाहिँ अब चाहिँ छुट्टिनुपर्छ जस्तो लाग्यो है। धनुजी के छ? ओके, गोर्खाको राजा मयुर गोर्खाको राजा भन्ने गीत राख्दिनँ भन्दा, ठिक छ, यो गीत म राख्छु अन्तिममा। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला। नम्बर 0448 40 0026 रहेको छ, साथै म्यासेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। हजुरको रेडियो त्यस्तै गरेर सामाजिक सञ्जाल फेसबुक स्पिरिटाज महतमा पनि तपाईँले म्यासेजहरू छोड्न सक्नुहुन्छ पनि भन्न चाहन्छु होइन। त्यस्तै गरेर अर्को कुरा महत्त्वपूर्ण जानकारी के भन्दाखेरिमा, मौसममा परिवर्तन भइराखेको छ, ती कुराहरू चाहिँ याद गर्नुहोस् ल। हेर्नुहोस् न, यति बेला बाढी पहिरो आइराखेको छ विभिन्न ठाउँमा। भोलि कतै यात्रामा जानु छ, जाने सोच बनाउनु भएको छ भने मौसमको बारेमा, बाटोको बारेमा जानकारी लिएर मात्र घरबाट निस्किनुहोला सकभर काममा जानुभन्दा अगाडि पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भनेको गर्मीको मौसम छ, मौसममा परिवर्तन भइराखेको छ, पानी उमालेर तातो पानी खाने बानी बसाल्नुहोला, पिउने बानी बसाल्नुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टोकाईबाट बस्नुहोला, झाल रुखा बन्द गर्न बिर्सनुभयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अर्को कुरा भन्नुपर्दाखेरिमा आज कति हतार भएको भन्दैनन्छ है, हुन त म समयसँग चल्न सक्दिनँ थिएँ, समय आज समय अनुसार नै चलिरहेको छु, त्यो भएर पनि अचम्म लाग्न सक्छ होइन, यो कति चाँडो चाँडो लाग्यो आज भने जस्तो छुट्टै उ भइराखेको हुनसक्छ, ठिक छ, त्यो पनि हो। गोर्खाको राजा अन्तिममा गीत राख्दै छुट्न चाहन्छु। गीत मैले सुनेको रहेनछु, अर्कै रहेछ त, मैले सुनेको, ठिक छ। औषधि लिन बिर्सिनुभयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। कोही कसैलाई केही भन्नु थियो कि बिर्सिनुभयो कि त्यसमा पनि ध्यान दिनुहोला। अन्तिममा के भन्न चाहन्छु भने मायाको धड्कन, मुटुको धड्कन, प्यारीलाई पनि सम्झना बिर्सिनुभयो कि रातको समयमा सम्झाइदिएको छु ल, सुटुक्का पार्नुहोस् मैले सम्झेको छु तिमीलाई भनेर। भोलि फेरि फायर भएर बस्नु भने त गाह्रो हुन्छ नि हौ होइन, त्यो भएर पनि सम्झाइदिएको छु, ध्यान दिनुहोला भन्न चाहे। के थाहा, कहिले काहीँ मैले सधैँ भन्ने गर्छु, अब बिहानदेखि काम गर्दा गर्दा थकाइ लाग्छ अनि त्यसपछि कुरा गर्न मन लाग्छ, मम्मी मिठोको मान्छेसँग होइन एकछिन भए पनि केही मिठा कुराकानी गरेर आरामसँग सुत्न पायो भने त्यो रात नै छुट्टै बित्छ जस्तो लाग्छ। त्यो भएर मैले कुराहरू जोडेको, नत्र खासै मलाई यस्ता कुराहरूमा होइन त्यो त थाहा छैन, जान्ने कोसिस चाहिँ म गरिरहेको छु ल। यति जेलसम्म हेरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद, सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै। अनि मोक्तान कान्छाजी नरिसाउनु होला, तपाईँको रोजाइ गीत आज पनि राख्न सकिनँ आज। त्यस्तै प्रकाश केसीजीले त्यसका गीतहरू रोजाइमा पारिराख्नु भएको थियो, आज राख्न सकिनँ म। साथसाथै अन्य अर्को कुशल बेलवासको गीतहरू पनि राखिदिनुहोस् भन्नुहुन्थ्यो, ती गीतहरू पनि आज राख्न सकिनँ, भोलिको बसाइतिर राख्ने प्रयास गरौँला भन्दै म कार्यक्रम प्रस्तुत तपाईँको मुटुको ढुकढुकी भर्खर 14 बाट 15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत अन्तिममा गोर्खाको राजा बोलको गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट चाहिँ छुटिन चाहन्छु। यसमा आवाज दिनुभएको छ प्रश्नसम्म भनिहाल्छु ल, भन्नु तपाईँले फेरि कसले आवाज दिनुभएको छ नभनि भन्न पनि हुन लाग्न सक्छ होइन, त्यो भएर म यो गीत त कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा टेक्नोलोजीले साथ दिँदैन होइन। सञ्जय गुरुङ अनि त्यस्तै गरेर दीपिका बैम्बुको आवाज रहेको छ यसमा होइन, त्यस्तै गरेर पक्कै पनि सञ्जय गुरुङ दीपिका बैम्बुको आवाज रहेको छ, शब्द सञ्जय गुरुङ, सङ्गीत पनि सञ्जय गुरुङको रहेको छ। यति बेला गीत राख्दै राख्दै आजको बसेबाट छुट्टी आउँछ, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: Ama.
1: Ama.
2: बिहान को 5 बजे
3: हजुर को रेडियो।

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
7: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
6: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
7: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
6: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि, अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ, अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
7: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
8: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
6: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
9: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
9: जिल्ला अस्पताल रामेछाप।
4: हा हावाहुरी चलेको बेला के गर्ने,
0: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
11: शुभ समाचार।
12: गोर्खाका चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिंगरबाट प्रांगरिक मल बनाउन शुरू गरेका छन्। शहीद लखन गाउँपालिका एकको राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सयवटाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिंगरबाट प्रांगरिक मल बनाउन शुरूआत गरेको हो। गोर्खा नगरपालिका 8 को लुदी दाम गाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा नम्बर 5 को कलुवा गैरा आपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो। डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पात पतिंगरबाट प्रांगरिक मल बनाउन शुरू गरेका हुन्। कार्यालयले सामुदायिक वन समूहहरूलाई प्रांगरिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिशिर लम्सालले बताएका छन्। त्यस्तै व्यवस्थापनमा सहयोग पुर्याउने पनि उनको भनाइ छ। वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिएका छन्। कार्यालयको बायोमासमा आधारित प्रांगरिक मल उत्पादन कार्यक्रम अन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरेको अधिकृत लम्साल बताउँछन्। कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलदै गएको मिचा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा पनि सहयोग पुर्याएको छ। कार्यक्रम अन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पात पतिंगरहरू झाड़ी पात काठको टुक्रा संकलन गर्छ। संकलन भएका उक्त सामग्रीहरूलाई 5 देखि 8 फिट चौडाई र 3 देखि 5 फिट उचाइको लामो तह बनाएर खुल्ला ठाउँमा जम्मा गर्ने गरिन्छ।
13: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
14: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अगाडि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यस प्रक्रिया अन्तर्गत साविक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मातृ अतिक्रमणमा परेको 1,859 रोपनी 14.3 आना सरकारी तथा सार्वजनिक जग्गा रोका राख्ने काम अगाडि बढ़िसकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिका नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार गरेको थियो। मन्त्रालयले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई 2083 असार 1 गते पत्राचार गरेको थियो। त्यसै गरी सो आएको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न 8 सदस्यीय सहजीकरण समितिलाई समिति गठन गरी कामलाई तीव्रता समेत प्रदान गरिएको छ। मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम भइसकेको जानकारी दिनुभयो। आयोगको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न 8 सदस्य सहजीकरण समिति गठन गरी कामलाई तीव्रता प्रदान गरिएको छ। रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित जग्गा रोक्का शुरू शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
3: नेपाली चिया निर्यातमा सधैँ भारतीय अल्झो, सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र अल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई निहुँ बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ। सधैँजसो यही विषयलाई लिएर निकासीमा हुने किचलोले उत्पादनको मुख्य मौसम र गुणस्तरीय पत्ती हुने बेलामै व्यवसायले अवरोध खेप्नु परिरहेको छ। यो वर्ष पनि पुरानै लफड़ा दोहोरियो। फर्स्ट प्लस वर्षभरिकै गुणस्तरीय पत्तीकै बेला भारतले करिब 2 महिना नेपाली तयारी चियाको आयातमा बखेडा झुकिदियो। भारतीय टी बोर्डले दर्जनौं शर्त राखेर नेपाली तयारी चिया जाँच पछि मात्रै बिक्री गर्न पाउने प्रावधान लागू गर्यो। भारतले आफ्नो बाहेकको चियालाई मात्रै गुणस्तरका नाममा निर्धारण गरेको यो शर्तले निकासीको 90% बजार हिस्सा भारतमै रहेको नेपाली चियालाई सोझै असर पर्यो। तर करिब 2 साता यता भारतीय बजारमा नेपाली तयारी चियामा देखिएको अवरोध खुकुलो भएको छ। अहिले चाहिँ भारतीय बजारमा हाम्रो चिया बिक्री केही खुकुलो भएको छ। व्यवसायी गोपाल कटेलले भने, भारतीय चियाको बजार सुरक्षित गर्न भारतीय पक्षले वर्षनै यही बेला नेपाली चियामा कड़ाई गर्ने व्यवसायीहरूको अनुभव छ। भारतका व्यवसायी र त्यहाँको टी बोर्डले मुख्य उत्पादनका बेला नेपाली चिया आयात बन्द गर्ने रणनीति अपनाउँछन् एक व्यवसायीले भनेका छन्। नेपाली चिया निर्यातमा सधैँ भारतीय अल्झो शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: सरकार गठन भएको 100 दिन पूरा भइसकी नयाँ र परिवर्तनको नारा सहित बालिन्द्र शाह नेतृत्वमा बनेको सरकारका 100 दिनका काम कार्यवाहीबारे चर्चा शुरू भएको छ। सरकारले 100 दिनमा गरेको उपलब्धिसँगै नयाँ सरकारको परराष्ट्र नीति र सम्बन्धका बारेमा पनि लेखाजोखा र बहस अझ अघि बढ़ेको छ। बालिन्द्रको नेतृत्वमा सरकार गठन भएसँगै अमेरिकाबाट लगातार भएको उच्च स्तरीय भ्रमणले नेपालको छिमेकी राष्ट्र भारत र चीनबीचको सम्बन्धमा विभिन्न आशंका उठिरहेका छन्। शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्च स्तरीय भ्रमण अमेरिकी सहायक विदेश मन्त्री एस पाउल कपूरले गर्नु भएको थियो। कपूर वैशाख 7 नेपाल आउनु भएको थियो। त्यसबेला प्रधानमन्त्री शाहले कपूरलाई भेट दिनु भएन। लगतै दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख 27 नेपाल भ्रमणमा आउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलाबाट लगातार भएको उच्च स्तरीय भ्रमणले नेपालको छिमेकी राष्ट्र भारत र चीनबीचको सम्बन्धमा विभिन्न आशंका उठिरहेका छन्। शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्च स्तरीय भ्रमण अमेरिकी

0: का अध्यक्ष मासातो कान्दाबीच एकलाएकले भेटवार्ता हुन लागेको हो। आगामी मंगलबार बिहान 10:30 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दुईजनाबीच भेटघाट निश्चित भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। कान्दा नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ। यसअघि प्रधानमन्त्री बालेन्द्रले कुनै पनि विदेशी प्रतिनिधिसँग एकलाएकले भेटवार्ता गर्नुभएको छैन। उहाँले राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्न अस्वीकार गर्दै परराष्ट्र मन्त्रालयलाई जिम्मा दिनुभएको छ। चिनिया उपमन्त्री यान आज नेपाल आउँदै रासोपा नेतृत्वमा सरकार गठनपछि उत्तरबाट पहिलो उच्च स्तरीय भ्रमण शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: सरकार फेरियो असारे विकास उस्तै शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। असार 16 गतेदेखि देशभर मनसून प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले एक हप्ता अघि नै सूचित गरायो। काठमाडौँ महानगरपालिका वड़ा नम्बर 1 को भगवती बहाल सड़कको ढल निर्माण त्यही दिनदेखि शुरू हुन्छ। यता हतार हतारमा ढल निर्माण गरिन्छ, उता आकाशमा बादल मडारिन्छ। एक महिनामा निर्माण हुने ढल निर्माणको काम दुई हप्तामै सकिएपछि जनप्रतिनिधि र कर्मचारी मक्क पर्छन्। त्यसको परिणाम भोलिपल्टै देखियो। बुधबार दिउँसो आधा घण्टा पानी पर्दा नयाँ ढल निर्माण भए पनि त्यसको फिनिशिङ भइसकेको हुँदैन। ढल निर्माणका क्रममा पानी निकास हुने द्वारमा हिलोले टालिएपछि पानी बग्न पाउँदैन। एकैछिनमा सड़क जलमग्न हुन्छ। सड़कको फोहोर पानी घरभित्र पस्छ। मूल सड़कमै आवत जावत गर्न मुश्किल पर्छ। स्थानीयले निकास खुल्न यताउता हेर्छन् तर ढल निकासमा नै अवरोध भएपछि पानी जान सकेन। वड़ाध्यक्ष भरतलाल श्रेष्ठले भने एक महिनामा सकिने काम 14 दिनमै सकिएको भन्दै खुशी थिए। सड़कको ढल निर्माणका लागि एक महिना तोकिएको थियो तर आधा महिनामै सकियो। उनले भने वर्षालाई मध्यनजर गरेर छिटो गरिएको हो। ढल निर्माणको काम सकिएको र त्यसमाथि ग्राभेल गरेर कालोपत्र गर्न बाँकी रहेको उनी बताउँछन्। ढल निकासमा हिजो केही सुध्रिएको होला, उनले थुप्रिएको होला। उनले भने घाम लाग्यो भने पिच गर्ने हो। ठेक्का प्रक्रिया र बजेट व्यवस्थापनका कारण ढिलाइ भएको श्रेष्ठ बताउँछन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन र सरबालिन नेतृत्वको सरकारको शुरूआती कार्यकाल 100 दिन लगभग असफल भएको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता, प्रशासनिक सुधार र बालुवाटारको सट्टा सिंहदरबारबाट शासन चलाउने जस्ता केही सकारात्मक शुरूआत गरे पनि समग्रमा 100 दिन नागरिकको लाइफभन्दा लाइक सामाजिक सञ्जालको लोकप्रियतामा केन्द्रित भएको उनीहरूको निष्कर्ष छ। सरकार अधिनायक पाततर्फ उन्मुख भएको समेत विपक्षीहरूको निष्कर्ष छ। विपक्षी दलहरूको नजरमा सरकारले परम्परागत राजनीतिको केही शैलीलाई तोड्न खोजे पनि विधिको शासन र संसदीय जवाफदेहिताको कसीमा आफूलाई खरो उतार्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासन र सिंहदरबार केन्द्रित शासनको अभ्यासका लागि प्रधानमन्त्री शाहको प्रशंसा गरे पनि सरकारको समग्र कार्यशैली लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताउनु भएको छ। त्यस्तै प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले सरकार अधिनायकवादतर्फ अगाडि बढ़ेको आरोप लगाएको छ। सरकारको 100 दिने कार्य प्रगतिको समीक्षा गर्दै प्रलोपले आइतबार पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हो। त्यस्तै पीपुल फर्स्ट पार्टीले सरकारको 100 दिने कार्यशैलीको समीक्षा गर्दै 17 बुँदे टिप्पणी सार्वजनिक गरेको छ। पार्टीले सरकार जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो 100 दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गरिएको छ। त्यस्तै एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण असफल रहेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार आफूले देखाएको बाटोमा हिँड्न बाध्य हुने दावी गर्नुभएको छ। यसरी नै विपक्षी दलहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। सरकार पपुलिस्ट, स्वेच्छाचारी र असफल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: नेपाली कंग्रेसको नेतृत्वसँग कुरा नमिलेपछि विशेष महाधिवेशनबाट विस्थापित नयाँ पक्ष नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ। त्यसबारे निर्णय लिन सोमबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ। विशेष महाधिवेशनबाट